परिवारको साथले उत्साह बढ्नेछ। आदरणीय श्रोता वृन्दा, आजको राशिफलमा जस्तो भने तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईको आजको दिन शुभ रहनेछ। श्रोता वृन्द, आजको राशिफल सँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरवाराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

हजुर श्रोता, यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर उपस्थित हुने नै छौं। तपाईँको जन्मदिनको शुभकामना रेडियो मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई अघिल्लो दिनै टिपाउन सक्नुहुनेछ। जन्मदिनको शुभकामना टिपाउनको लागि हाम्रो फोन नम्बर 0564141000 सधैँ खुल्ला रहनेछ र हाम्रो सामाजिक सञ्जाल र इमेलमा समेत शुभकामना पठाउन सक्नुहुनेछ। यो सँगसँगै आजको श्रृंखलाबाट म सृष्टि खत्री बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।

0: 103.8 अन्तर्मनको आवाज।
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल,
3: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
5: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
4: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
5: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
6: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
7: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
8: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
6: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
8: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461 61220।
9: आज पनि भाटवाड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
10: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
9: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
10: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
11: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
12: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 98466818817।
13: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
14: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
13: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
14: पाइन्छ नि, दुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
8: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
13: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
8: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98461 33101 र 98468 83522।
15: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
10: आऊ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभि गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
11: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
1: सम्पर्क सोभि गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171556606।
11: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच बाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
16: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
17: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
10: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
18: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौंडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
19: World with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
20: Where do we begin?
19: With international news you can trust.
20: BBC News. Journeys into the heart of global events.
19: And voices from around the globe.
21: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
19: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Fleet Piping Solutions.
22: काया कैरन सुरु गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
23: सरकार गठन भएको चार महिनामा सुधारको नारादेखि विवादको घेरासम्म यातायातका काम 20 दिनदेखि ठप्प, हजारौं चियाग्राही प्रभावित।
22: अर्थतन्त्र सम्बद्ध विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीको समानान्तर छलफल, आर्थिक सुधारले प्राथमिकता पाउने अपेक्षा गरिए पनि सुधारको संकेतसम्म देखिएन।
23: दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढ्दै जाँदा उपभोक्ता मर्कामा, बजार अनुगमन प्रभावकारी बनाउन तथा कालो बजारी नियन्त्रण गर्न माग।
22: हर्मुज जलमार्ग विवादबारे सहमतिको संकेत, नयाँ मध्य मार्ग बनाउने इरानको प्रस्तावले अन्यल कायमै।
23: र विश्व एसियन गेम्समा नेपालका 136 खेलाड़ीले प्रतिस्पर्धा गर्ने।
24: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी, हिकास,
25: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी, हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01590169, मोबाइल 97072540 89।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। सुधारको नाराका कारण अपार जनसमर्थन पाएर प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठन भएको सरकार चार महिनामै अनेक विवादले घेरिएको छ। सुधारका केही कदम चालिए पनि यसबीचमा भएका करिब डेढ़ दर्जन निर्णयका कारण सरकार आलोचित भइरहेको छ। सरकारका कतिपय निर्णयले नागरिकको जीविका समेत प्रभावित भएको छ। सरकारले शासकीय सुधारका 100 कार्यसूची ल्याउँदा देशमा सकारात्मक सन्देश प्रभाव भएको थियो, तर एक महिनामै बसोबास व्यवस्थापन योजना बिना सुकुम्बासी बस्ती खाली गराएको घटनाबाट सरकारको आलोचना हुन थाल्यो। सरकारको आलोचनात्मक र विवादास्पद कामको सूची आजको कान्तिपुरले छापेको छ। यी पासपोर्ट खरिद प्रक्रियामा संवैधानिक आयोगलाई चरम दबाव, सुनसरीको तनाव समाधानमा बेलैमा तदारुकता नदेखाएको, प्रधानमन्त्रीको सीमा सम्बन्धी विवादित अभिव्यक्ति, शुरूमा 100 र पछि 500 रूपियाँ भन्दा बढ़ीको सामान आयातमा कड़ाई, प्रधानमन्त्री र मन्त्रीका सचिवालयको शासन व्यवस्थापनमा प्रत्यक्ष नियन्त्रण, संसद र अध्यादेश मार्फत शासन, नागरिक नवयुवा अभियन्तामाथि धरपकड़, उद्योगी व्यवसायीको गिरफ्तारी र खानतलासी, शिक्षा र स्वास्थ्यमा समताकर, बिजुलीमा ब्याट, संसदप्रति प्रधानमन्त्रीको जवाफदेहितामा प्रश्न, राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ़िरहँदा संसदबाट प्रधानमन्त्रीको बहिर्गमन, कर्मचारीहरूसँग टकराव, शासन शैलीमा सामाजिक सञ्जालको प्रयोग, विद्यार्थी संगठन र सोभिमाथि प्रतिबन्ध पनि विवादास्पद काम भएको भनेर आजको कान्तिपुरले सूची तयार पारेको छ। त्रिभुवन विश्वविद्यालयको उप प्राध्यापक अर्जुन दोज अरियाल भन्नुहुन्छ, सरकारका कतिपय गतिविधि अमर्यादित, असंवैधानिक, गैर कानूनी समेत देखिन्छन्। सबै पक्षलाई विश्वासमा लिएर विवेक पुर्याएर अघि बढ़नुपर्छ। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलको भनाईमा सेवा प्रवाह सुधार, डिजिटल शासन, सुशासन, आर्थिक अनुशासन, आयोजना व्यवस्थापन, पूर्वाधार विकास तथा सामाजिक क्षेत्रमा प्राथमिकताका साथ काम भइरहेको छ।
2: यातायात व्यवस्था विभागले नयाँ आर्थिक वर्षसँगै कार्यान्वयनमा ल्याएको नयाँ प्रणालीमा नै समस्या देखिएपछि देशभरका 43 कार्यालयहरूमा पहिलेदेखि छापिएका लाइसेन्स लिने बाहेक सबै प्रक्रिया 20 दिनदेखि ठप्प भएको छ। परीक्षण बिना नै कार्यान्वयनमा ल्याएको ईडीएल भीआरएस प्रणालीले अपेक्षाकृत काम नगरेपछि साउन 1 गतेदेखि नै हजारौं सेवाग्राही मारमा परेका छन्। यो प्रणालीमा सेवाग्राहीले लिखित परीक्षा दिने, ट्रायल दिने र लाइसेन्स बुझ्ने बाहेक सबै काम अनलाइनबाटै हुन्छ। तर पुरानो प्रणाली विस्थापन गरेर ल्याइएको नयाँ प्रणालीले काम नै नगरेपछि नयाँ लाइसेन्सका लागि दर्ता समेत हुन नसक्दा लिखित परीक्षा र ट्रायल पनि रोकिएको छ। यस्तै पुरानो लाइसेन्सको नवीकरण, वर्ग थप प्रतिलिपि, रिट्रायल, विवरण संशोधन, स्वास्थ्य परीक्षण लगायत सबै सेवा ठप्प छ। पहिले छापिएका लाइसेन्स वितरणको काम मात्रै भइरहेको छ। तर सेवाग्राहीले मार खेपिरहँदा र यातायात कार्यालयका कर्मचारी सेवा दिन नसकेर हैरान हुँदा यातायात व्यवस्था विभाग भने सेवा नियमित रहेको दावी गर्छ। विभागका सूचना अधिकारी केशव खतिवडा नयाँ प्रणाली चुस्त नभए पनि सेवा जारी रहेको बताउनुहुन्छ। परीक्षण बिना नै कार्यान्वयनमा ल्याएको नयाँ प्रणालीमा समस्या नै समस्या निम्तिएपछि देशभरका 43 यातायात कार्यालयमा सेवा अवरूद्ध, हजारौं सेवाग्राही प्रभावित, आजको नयाँ पत्रिकामा खबर छ।
1: गैराती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मुसलधारे पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 6 घण्टामा कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, गुल्मी, गोर्खार्का, पाल्पा लगायतका ठाउँमा मध्यमदेखि मुसलधारे पानी परेको हो। काठमाडौँ उपत्यका सहित अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ। केही ठाउँमा अहिले पनि पानी परिरहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार त्रिशुली, मर्स्याङ्गी, सेती गण्डकी र काले गण्डकी नदीमा पानीको सतह बढ़दै गएको छ। गण्डकी प्रदेशका पहाड़ी जिल्लामा आज बेलुकी सम्म थप वर्षा हुने सम्भावना रहेकाले नारायणी नदी आसपास डुबान हुने क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। आज पनि बागमती प्रदेशका हिमाली पहाड़ी र तराई क्षेत्र, गण्डकी प्रदेशका हिमाल पहाड़ र तराई, कोशी प्रदेशका हिमाली तथा पहाड़ी भूभाग, मधेस प्रदेशका विभिन्न ठाउँ तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैबीच चितवनको मुगलिन नजिकै पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध भएको छ। आज बिहान 5 बजे मुगलिन कुरिन्टार सड़क खण्डको मुगलिन नजिकै पहिरो खसेर सड़क अवरूद्ध भएको हो। सड़क खुलाउने प्रयास भइरहेको र अबको 1-1.5 घण्टाभित्र खुलिसक्ने मुगलिन प्रहरीले जनाएको छ।
2: सरकारले भदौ 7-13 काठमाडौँमा हुन लागेको तिब्बती अध्ययन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा रोक लगाएको छ। 4 वर्ष अघि नै घोषणा गरिएको सम्मेलनमा 39 देशका तिब्बत मामिला विज्ञ र प्राध्यापकहरू सहभागी हुने अपेक्षा गरिएको थियो। सुरक्षा निकायबाट कुनै खतरा नरहेको ब्रिफिङ तथा गृहमन्त्री सुदन गुरूङले कार्यक्रम नरोकिने भन्दै दिएको सार्वजनिक अभिव्यक्ति विपरीत सरकारले सम्मेलनमा रोक लगाउने निर्णय गरेको हो। सरकारी अधिकारीहरूको अनुसार परराष्ट्र सचिव अमृत बहादुर राईसँगको परामर्शपछि मुख्य सचिव गोविन्द बहादुर कार्कीले काठमाडौँ विश्वविद्यालयका उच्च अधिकारीहरूलाई व्यक्तिगत रूपमा फोन गरी कार्यक्रम रोक्न निर्देशन दिनुभएको खबर कान्तिपुर दैनिकमा छ।
1: अर्थमन्त्री स्वर्णिम वाग्लेले हिजो नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग छलफल गर्नुभयो, तर छलफलमा गवर्नर विश्वनाथ पौडेल र डेपुटी गवर्नर किरण पण्डित सहभागी हुनुहुन्नथ्यो। अस्ति मंगलबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँगको बैठकमा पनि गवर्नर थिएनन्। गवर्नर पौडेल अर्थमन्त्रीसँगको छलफलमा नभए पनि प्रधानमन्त्री बालेन्द्र शाहसँग भने निरन्तर सम्पर्कमा हुनुहुन्छ। गवर्नर पौडेलले शाहसँग प्रधानमन्त्री हुनुअघि एकपटक र प्रधानमन्त्री भइसकेपछि पाँच पटक छलफल गरिसक्नु भएको छ, तर प्रधानमन्त्री र गवर्नरको छलफलमा अर्थमन्त्री वागले सहभागी हुनु भएको छैन। प्रधानमन्त्रीले अहिलेसम्म निजी क्षेत्रका दर्जन भन्दा बढ़ी टोलीलाई भेटिरहँदा अर्थतन्त्रको बागडोर सम्हालेका मन्त्री वागले कुनै बैठकमा उपस्थित हुनुहुन्नथ्यो। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्र बैंकका गवर्नर विश्वनाथ पौडेलसँग छलफल गर्दा होस् या निजी क्षेत्रसँग भेटवार्ता गर्दा अर्थमन्त्री वागले सहभागी हुनुहुन्न। अर्थमन्त्रीले पनि समान्तर रूपमा छुट्टै बैंकिङ क्षेत्रका अधिकारी र निजी क्षेत्रसँग छलफल गरिरहनु भएको छ। अर्थतन्त्र सम्बद्ध विषयमा समानान्तर छलफल अन्यूलमा अर्थतन्त्र शीर्षकको खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा करदाता प्रोत्साहन उपहार कार्यक्रमका विषयमा जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
3: प्रवेश परीक्षा साउन 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: भेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त भेटरको बानी लागिसकेको छ। भेटर अप्लायन्सेस, भेटरको बानी लाग्छ।
6: एनबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
7: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा,
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
7: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकार गठन भएको 4 महिनामा सुधारको नारादेखि विवादको घेरासम्म, यातायातका काम 20 दिनदेखि ठप्प, हजारौं सेवाग्राही प्रभावित, गण्डकी र लुम्बिनी प्रदेशमा गैराती मुसलधारे वर्षा, चिनिया दबावपछि तिब्बती अध्ययन सम्बन्धी सम्मेलन रद्द, अर्थतन्त्र सम्बद्ध विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीको समानान्तर सफल लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढ्दै जाँदा यसको प्रत्यक्ष असर न्यून तथा मध्यम आय भएका परिवारमा परेको छ। विशेष गरी दैनिक ज्याला मजदूरी गरेर जीविकोपा आर्जन गर्ने परिवारलाई दाल चामल पिठो चिनी तेल लगायत अत्यावश्यक वस्तुको मूल्य वृद्धिले दैनिक खर्च धान्नै कठिन हुन थालेको छ। बजारमा अत्यावश्यक वस्तुको स्पष्ट मूल्य निर्धारण र प्रभावकारी अनुगमनको अभावले पनि उपभोक्ता महँगो मूल्य तिर्न बाध्य भएका छन्। उदाहरणका रूपमा यता व्यापारीहरू भने इन्धनको मूल्य वृद्धि, ढुवानी खर्च बढ्नु, कच्चा पदार्थको अभाव र उत्पादन लागत बढ्नुलाई लिने गरेको बताउँछन्। अर्थविदहरूका अनुसार समग्र मुद्रास्फीति, अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थ र खाद्यान्नको मूल्य वृद्धि, विनिमय दरको प्रभाव तथा कर र भन्सार नीतिमा भएका परिवर्तनले पनि दैनिक उपभोग्य वस्तुको मूल्य बढ़ाउन योगदान पुर्याएका छन्। साथै केही ठाउँमा कालो बजारी, कृत्रिम अभाव सृजना गर्ने प्रवृत्ति र कमजोर बजार अनुगमनका कारण उपभोक्ताले आवश्यक वस्तु महँगो मूल्यमा किन्न बाध्य भएको गुनासो बढ्दै गएको छ। उपभोक्तावादीहरूले बजार अनुगमनलाई प्रभावकारी बनाउन, कालो बजारी नियन्त्रण गर्न, अत्यावश्यक वस्तुको मूल्य निर्धारण प्रणाली लागू गर्न र उपभोक्ताको हित संरक्षण गर्ने नीतिलाई कडाईका साथ कार्यान्वयन गर्न सरकारसँग माग गरेको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ। यसैबीच सामान्य अवस्थामा देशभर दैनिक औसतमा 1,08,000 थान ग्यास सिलिण्डर खपत हुने आयल निगमको तथ्याङ्क छ, तर पछिल्लो 10 दिन यता दैनिक 1,56,400 थान ग्यास सिलिण्डर वितरण गर्न पुग्ने ग्यास आयात भइरहँदा पनि बजारमा अभाव भने कायमै छ। दैनिक आयात भएको ग्यास परिमाणको जानकारी प्रवाह गर्न उद्योगले वितरण गरेको ग्यासको परिमाण उपलब्ध गराउन र उपभोक्ताको गुनासो सुन्न निगमको केन्द्रीय कार्यालयमा क्विक रेस्पोन्स टीम समेत गठन गरिएको खबर नयाँ पत्रिकामा छ।
1: सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनमा ल्याएको छ। वस्तु तथा सेवा खरिद गर्दा उपभोक्ता बिल लिने दिने संस्कृतिको विकास गर्ने उद्देश्यले साउन 9 गतेदेखि शुरू गरिएको यस कार्यक्रम अन्तर्गत दैनिक 1,00,000 रूपियाँ र हरेक 15 दिनमा 10,00,000 रूपियाँसम्म नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ। विभाग अनुसार क्यूआर कोड मार्फत गरिएको भुक्तानी स्वत कार्यक्रममा समावेश हुनेछ। नगद भुक्तानी गर्ने उपभोक्ताले भने विभागको पोर्टलमा गई प्यान नम्बर, बिलको मिति, रकम तथा आफ्नो विवरण प्रविष्ट गरी कुपन प्राप्त गरेपछि कार्यक्रममा सहभागी हुन सक्नेछन्। करदाता प्रोत्साहन उपहार कार्यक्रमबारे साथी कृष्ण शर्माले राजस्व विभागका निर्देशक तथा सूचना अधिकारी महेश रघुवंशीसँग कुराकानी गर्नुभएको छ।
9: यसमा चाहिँ मुख्यतया दुई किसिमले यो उपहार कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ उपभोक्ताहरू। पहिलो चाहिँ हामीले मुख्य फोकस गरेको भनेको इलेक्ट्रोनिक पेमेन्ट हो, जस्तै क्यूआर पेमेन्ट भनौँ एक किसिमको लागि सबभन्दा अहिले चलन चल्तीमा रहेको। यसरी इलेक्ट्रोनिक पेमेन्ट विद्युतीय भुक्तानी भएको हकमा चाहिँ त्यस्ता भुक्तानीकोलाई आधार मानेर त्यो भुक्तानी रकमलाई अलरेडी हामीले चाहिँ उपहार कार्यक्रममा सहभागी गर्छौँ र उहाँहरूलाई एउटा उपहार कुपन प्राप्त हुन्छ, जसले चाहिँ उहाँहरूले कुनै अन्य प्रक्रियाहरू अप्नाइरहनु पर्दैन। वस्तु तथा खरिद गर्दा इलेक्ट्रोनिक पेमेन्ट मार्फत गरेका उपभोक्ताहरूले कुनै प्रक्रिया नअपनाइकन पेमेन्ट गरेकै आधारमा उहाँ त्यस्ता उपभोक्ताहरू उपहार कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। अब अर्को नगद भुक्तानी गरेको खरिद बीजकको सम्बन्धमा चाहिँ ती बीजकलाई चाहिँ एउटा हामीले अहिले भर्खरै विभागले एउटा वेब पोर्टल लन्च गरेको छ। त्यो लन्च गरेको वेब पोर्टल जसलाई हामीले चाहिँ price.ird.gov.np भनेर भनेका छौँ, तर त्यो वेब पोर्टलमा गइसकेपछि उहाँहरूले त्यस्ता नगद भुक्तानी गरेका बिल बीजकहरू इन्ट्री गर्नुहुन्छ र उहाँहरूले इन्ट्री गर्दाखेरि विशेष गरेर बिक्रीकर्ताको प्यान नम्बर, बिक्री रकम, बिक्री मिति उल्लेख गर्नुपर्छ भने खरिदकर्ता जसले खरिद गर्नुहुन्छ उहाँहरूले आफ्नो नाम र मोबाइल नम्बर यति इन्ट्री गरिसकेपछि उहाँले सब्मिट गर्नुहुन्छ र त्यो सब्मिट गरिसकेपछि त्यसबाट एउटा कुपन प्राप्त हुन्छ, त्यसलाई नै उपहार कार्यक्रममा पछि उहाँले क्लेम गर्न सक्नुहुन्छ।
10: त्यसो भए कस्ता खालका बिलहरू चाहिँ यो कार्यक्रमका लागि मान्य हुँदैनन्, अस्वीकार्य बिलहरू पनि होलान् होइन, र कस्ता खालका बिलहरू चाहिँ यसका लागि मान्य हुन्छ?
9: विशेष गरी हामीले अब यो कार्यक्रमको एउटा थिम भनेको नै हामीले बिल लिने दिने संस्कृतिको विकास गर्ने भन्ने हो। त्यसो हुँदाखेरि अलरेडी बिल बीजक जारी भइरहेका जस्ता कतिपय चिजहरू व्यवसायिक प्रयोजन भएका खरिद बिक्रीहरूलाई हामीले यसमा एक्सक्लुड गरेका छौँ, र त्यस्तै गरेर चाहिँ सरकारी निकाय, सार्वजनिक निकायहरूबाट जारी हुने बिल बीजकहरू छ भने त्यस्ता बिल बीजकहरू पनि उहाँहरूले क्लेम गर्न पाउनुहुन्न। त्यस्तै टेलिफोन सेवा, इन्टरनेट सेवा, विद्युत, सवारी तथा ढुवानीका साधन, हवाई टिकट जस्ता खरिद गरिएका बिल बीजकहरू र त्यसपछि स्थायी लेखा नम्बर उल्लेख नभएका बिल बीजकहरूबाट पनि उहाँहरूले चाहिँ यो उपहार कार्यक्रममा सहभागी बन्न खोज्नुभयो भने सहभागी हुन पाउनु। ती बाहेक अन्य बिल बीजक जस्तो यहाँ ध्यान दिनुपर्ने विषय चाहिँ के छ भने व्यवसायिक प्रयोजनको लागि नभएकन उपभोक्ताले आफ्नो स्व प्रयोजनको लागि खरिद गरेका बिल बीजकहरू र अघि मैले भनेका क्याटेगोरीमा नपरेका बिल बीजकहरू चाहिँ उहाँहरूले क्लेम गर्न सक्नुहुन्छ। 100 रुपियाँ भन्दा माथि मूल्यका सामानहरू खरिद गर्नुभएको छ भने त्यस्ता बिल बीजकहरू चाहिँ उपहारका लागि योग्य हुन्छ।
10: अब चाहिँ दैनिक 1,00,000 र हरेक 15 दिनमा 10,00,000 रुपियाँ नगद पुरस्कारको विजेता छान्ने भन्ने जुन मापदण्ड छ, यो छनौट कसरी गरिन्छ र यसको प्रक्रिया, पारदर्शिता र विश्वसनीयताका आधारहरू के हुन्?
9: हजुर, उपभोक्ताहरूले खरिद गरेका एक्टिभिटिजदेखि र हामीले पुरस्कार वितरण गर्ने एक्टिभिटिज सबै आइटी टेक्नोलोजीमा आधारित छन्। सिस्टम जेनेरेटेड त्यो कुपनलाई चाहिँ हामीले पुरस्कारको रूपमा वितरण गर्ने हुँदाखेरि यसमा चाहिँ ह्युमन इन्टरभेन्सन हुने सम्भावना जिरो नै हुने भएको भएर यसलाई हामीले एकदम पारदर्शित र सुरक्षित छ भनेर हामी भन्न सक्छौँ।
1: कर र करदाता प्रोत्साहनका विषयमा राजस्व विभागका निर्देशक एवं सूचना अधिकारी महेश रघु वंशीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, झण्डै 4 महिनादेखि बन्द रहेको भिरकुटी मण्डपको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयमा लगाएको तालाबन्दी हिजो खुलेको छ, तर पुस्तकालयमा बसेर पुस्तक पढ्न भने अझै केही दिन पर्खनुपर्ने भएको छ। आउँदो 25 गते सोमबारदेखि पुस्तकालयमा पठन पाठनको उचित वातावरण तयार गरिने सहमति भएको छ। आम पाठक, पत्रकार, सुरक्षाकर्मी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, समाज कल्याण परिषदका पदाधिकारी, भिरकुटी मण्डप व्यवस्थापन समितिका प्रशासन प्रमुख र सार्वजनिक पुस्तकालयका कर्मचारीको रोबरमा हिजो पुस्तकालयमा लागेको तालचा खोलिएको हो। हाल पुस्तकालयको साँचो तालचा पुस्तकालय प्रशासनको जिम्मामा रहने, पुस्तकालय सञ्चालनको कार्य सञ्चालन विधि परिषद र पुस्तकालय कार्य समितिले आपसी छलफलमा तय गर्ने सहमति पत्रमा उल्लेख छ।
2: प्रतिनिधि सभाको बैठकमा अब कालो चस्मा लगाएर उपस्थित हुन नपाइने भएको छ। सभामुख डोलप्रसाद अर्यालले संसदको गरिमा र मर्यादा कायम गर्न भन्दै कालो चस्मा लगाएर बैठकमा आए सम्बन्धित सांसदलाई बैठकबाट बाहिर निकाल्ने चेतावनी दिनुभएको छ। वहाँले सबै दललाई आफ्ना सांसदलाई यो निर्णयबारे जानकारी गराउन र संसदमा मर्यादित पोशाक, कोट र लोगो अनिवार्य लगाउन निर्देशन दिनुभएको छ। संसदका बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार मन्त्री सुनिल लम्सालदेखि सांसदहरू राजेन्द्र राई, सुनिल केसी सहित थुप्रै सांसदहरू कालो चस्मा लगाएर उपस्थित हुने गरेका छन्। कतिपय मन्त्री त लोगो समेत नलगाई बैठकमा आएको गुनासो छ। सभामुख अर्यालले कसैको नाम भने लिनु भएन। कार्यव्यवस्था परामर्श समितिले साउन 14 गतेदेखि 10 भदौसम्मको क्यालेण्डर पनि पारित गरेको छ। क्यालेण्डरमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने समावेश छैन। नयाँ पत्रिकामा खबर छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
12: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
11: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
1: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। वर्षौंदेखि नेपालका अधिकांश वधशालाबाट निस्कने रगत हड्डी बोसो छाला सिंखुर र रौंलाई फोहोरका रूपमा मात्र हेर्दै आएको छ। यी सहायक उत्पादन कतै खुला ठाउँमा फालिन्छन् त कतै नदीनालामा बगाइन्छन् त कतै उचित व्यवस्थापनको अभावमा दुर्गन्ध वातावरणीय प्रदूषण र सार्वजनिक स्वास्थ्यमा समस्या निम्ताउने गरेका छन्। तर अब यही फोहोरलाई आर्थिक अवसरमा रूपान्तरण गर्ने सरकारी प्रयास शुरू भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले पशु वधशाला तथा मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा देशभर कार्यान्वयनसँगै वधशालाबाट निस्कने सहायक उत्पादनको उपयोग र प्रशोधन गर्न सक्ने उद्योगहरू खोज्न थालिएको जानकारी दिनुभयो। उहाँले यस्ता उद्योग सञ्चालन गर्न इच्छुक वधशाला संचालक मासु व्यवसायी र प्रशोधन उद्योगलाई सरकारले शुरू गरेको तथ्याङ्क संकलनमा सहभागी हुन आग्रह गर्नुभएको छ। नेपाल पशु चिकित्सा परिषदका उपाध्यक्ष डाक्टर मनोज कुमार स्वाहीका अनुसार मासु बिक्रीपछि बाँकी रहने अधिकांश सामग्री विभिन्न उद्योगका लागि बहुमूल्य कच्चा पदार्थ बन्न सक्छ। छालाबाट जुत्ता झोला तथा अन्य छालाजन्य सामग्री उत्पादन गर्न सकिन्छ। यस्तै हड्डीबाट बोन मिल जैविक मल र पशु आहार बनाउन सकिन्छ। मन्त्रालयका अनुसार यस्ता सहायक उत्पादनको वैज्ञानिक उपयोगले वातावरणीय प्रदूषण घटाउनका साथै वधशालाका लागि अतिरिक्त आमदानीको स्रोत समेत सृजना गर्ने गर्छ। यसबाट नयाँ उद्योग स्थापना रोजगारी सृजना र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। नेपालमा मासुको माग वर्षेनी बढ़दै गए पनि त्यस अनुसार वधशाला आधुनिकीकरण हुन सकेको छैन। अझै पनि धेरै ठाउँमा खुला ठाउँमै पशु वध गर्ने स्वास्थ्य परीक्षण बिनै मासु बिक्री गर्ने तथा फोहोरको उचित व्यवस्थापन नगर्ने अवस्था रहेको छ। वधशालाको फोहोर अब मोहर आजको गोर्खापत्रमा खबर छ।
4: अब विदेशको खबर। विश्वकै सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलमार्ग सम्बन्धी अस्थायी सहमतिको प्रयास निर्णायक चरणमा पुगेको संकेत देखिएको छ। तर अमेरिका र इरानबीच मुख्य विषयमा अझै गहिरो मतभेद कायमै रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै हप्ताभित्र सम्झौता हुन सक्ने दावी गर्नुभएको छ। ट्रम्पले सम्झौता हुन नसके इरान विरूद्ध सैन्य कार्यवाही हुन सक्ने चेतावनी दिनुभएको सीएनएनले जनाएको छ। यता इरानले भने अमेरिकासँग प्रत्यक्ष वार्ता नभई ओमानको पहलमा अस्थायी व्यवस्थाबारे मात्रै छलफल भइरहेको जनाएको छ। इरानी अधिकारीहरूले वार्ता लम्बिनुको मुख्य कारण अमेरिकी हस्तक्षेप र ट्रम्पको चेतावनी रहेको आरोप लगाएका छन्। यसैबीच इरानले हर्मुज जलमार्गमा नयाँ मध्यमार्ग बनाउने प्रस्ताव अघि सारेको छ। यो प्रस्ताव अनुसार समुद्री सुरक्षादेखि जलमार्ग व्यवस्थापन र आवश्यक सेवामा इरानले प्रमुख भूमिका पाउनुपर्ने माग गरेको छ। तर अमेरिकी विदेश मन्त्री मार्को रुबियोले कुनै पनि देशले अन्तर्राष्ट्रिय जलमार्गमाथि नियन्त्रण कायम गर्नु अन्तर्राष्ट्रिय कानून विपरीत हुने भन्दै त्यसले विश्वका अरू क्षेत्रको लागि पनि गलत उदाहरण बन्न सक्ने चेतावनी दिनुभएको छ। यद्यपि कतारसहित केही खाड़ी देशहरूले भने वार्ता सकारात्मक दिशातर्फ अघि बढ़िरहेको बताएका छन्।
5: अब खेल खबर। आउँदो सेप्टेम्बर 19 अक्टोबर 4 अर्थात असोज 3 गतेदेखि असोज 18 गतेसम्म जापानको आईसी नागोयामा आयोजना हुने विश्व एसियन गेम्समा नेपालबाट 136 खेलाड़ीले 22 खेलमा प्रतिस्पर्धा गर्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषद राखेपले प्रतियोगिताका लागि खेलाड़ी र प्रशिक्षकको अन्तिम सूची सार्वजनिक गर्दै 136 खेलाड़ी र 32 प्रशिक्षक गरी कुल 168 सदस्य नेपाली टोली जापान जाने जनाएको छ। समगत खेलतर्फ नेपालले कबड्डी महिला भलिबल र पुरूष क्रिकेटमा मात्र सहभागिता जनाउनेछ भने बाँकी 19 खेल व्यक्तिगत विधाका रहनेछन्। खेलाड़ी संख्याका आधारमा पुरूष र महिला गरी 24 खेलाड़ी रहेको कबड्डी टोली सबैभन्दा ठूलो रहेको छ। पुरूष क्रिकेटमा 15 र महिला भलिबलमा 12 खेलाड़ी सहभागी हुनेछन्। यस्तै गरी 23 खेलमा झण्डै 140 खेलाड़ी सहभागी गराउने तयारी भए पनि अन्तिम सूचीमा 22 खेल मात्र समावेश भएका छन्। व्यक्तिगत खेलतर्फ उसुमा सबैभन्दा बढी 11 खेलाड़ी सहभागी हुनेछन् भने डान्स स्पोर्टमा एकजना खेलाड़ी मात्र प्रतिस्पर्धा गर्नेछन्। यसैगरी सन् 2023मा चीनको हाङझाउमा सम्पन्न 19 एसियन गेम्समा नेपालबाट 29 खेलमा 253 खेलाड़ी सहभागी भएका थिए। यो संस्करणमा करान्तेकी एरिका गुरूङले ऐतिहासिक रजत पदक जितेकी थिइन् भने महिला कबड्डी टोलीले काँस्य पदक जितेको थियो। नेपालले एसियन गेम्समा अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिले क्षेत्राधिकार नागेर तीन अन्तर्राष्ट्रिय मानवाधिकार संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको छ। समितिले एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्ट आईसीजे र ह्युमन राइट्स वाचसँग स्पष्टीकरण लिन सरकारलाई निर्देशन दिएको हो।
5: सरकारले मल उपलब्ध गराउन नसकेपछि सीमावर्ती भारतीय बजार सोन वर्षाबाट आफैले किनेर ल्याउँदा पक्राउ परेका सर्लाहीका दुई किसान दाजुभाइ सुरेश प्रसाद सिंह र नगेन्द्र प्रसाद सिंह एक महिनाभन्दा बढ़ीको जेल बसाएपछि जमानतमा रिहा हुनुभएको खबर कान्तिपुरमा छ।
4: चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा अर्थमन्त्री डाक्टर सोनी मुवागले कर्मचारीको तलब 21% बढ़ाएको घोषणा गर्नुभयो। यस्तै सरकारी कर्मचारीलाई 15-15 दिनमा तलब दिने व्यवस्था मिलाउने घोषणा पनि उहाँले गर्नुभयो। अर्थमन्त्री वागले भने जस्तै भएको भए अहिले सरकारी कर्मचारीको आधा तलब बुझेको 5 दिन भइसक्ने थियो, तर अहिलेसम्म कुनै पनि सरकारी कार्यालयले 15 दिनको तलब बुझेको सार्वजनिक नभएको खबर आजको कारोबारले लेखेको छ।
5: प्रमुख प्रतिपक्षी कांग्रेसले सरकार सुशासन, पारदर्शिता र जवाबदेहिताका आधारभूत मापदण्डमै असफल भएको निष्कर्ष निकालेको छ। नागरिकको विश्वास लगातार गुमाउँदै गएको सरकार र राजनीतिक स्टन्ट र अस्थायी सम्झौताबाट संकट टार्न खोजिरहेको आरोप लगाउँदै कांग्रेसले कार्यशैली नसुधारिए इतिहासले वर्तमान सरकारलाई समस्या लम्ब्याएर राजनैतिक लाभ खोज्ने असफल सरकारका रूपमा मूल्यांकन गर्ने चेतावनी दिएको छ।
4: कुल 1063 मेगावाट क्षमताको अपर अरूण जलविद्युत आयोजनाको विद्युत गृह बाँध क्षेत्र पुग्ने 2.3 किलोमिटर लामो सुरुङ निर्माण शुरू भएको खबर कारोबारले लेखेको छ।
5: राप्रपाले वर्तमान परिस्थितिमा कुनै पनि प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने निर्णय गरेपछि बागमतीमा नयाँ सरकार गठन थप पेचिलो बनेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेनको अध्यक्षतामा हिजो बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले तत्काल कुनै पनि प्रदेश सरकारमा सहभागी नहुने निर्णय गर्दै भविष्यमा आवश्यक परे उपयुक्त समयमा निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्गदेनलाई दिएको छ। कहिलेको दिन ठूलो, कहिलेको रात ठूलो।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: सरकार गठन भएको 4 महिनामा सुधारको नारादेखि विवादको घेरासम्म यातायात काम 20 दिनदेखि ठप्प, हजारौं सेवाग्राही प्रभावित।
4: अर्थतन्त्र सम्बद्ध विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीको समानान्तर छलफल। आर्थिक सुधारले प्राथमिकता पाउने अपेक्षा गरिए पनि सुधारको संकेतसम्म देखिएन।
5: दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढ़दै जाँदा उपभोक्ता मर्कामा बजार अनुगमन प्रभावकारी बनाउन तथा कालोबजारी नियन्त्रण गर्न माग।
4: हर्मुज जलमार्ग विवादबारे सहमतिको संकेत। नयाँ मध्यमार्ग बनाउने इरानको प्रस्तावले अन्यूल कायम।
5: र विशौं एसियन गेम्समा नेपालका 136 खेलाड़ीले प्रतिस्पर्धा गर्ने।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब छ शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। भाइरल हुनको लागि अनेक हरकत गर्ने नेता र सांसदहरूलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ एकजना सांसद खुट्टा ठाडो पारेर टाउकोले भुइँमा टेकेर सकी नसकी हिँडिरहेका छन्। वरपर युट्युबरका क्यामेरा र मोबाइल तिर्सिएका छन्। युट्युबरले मुखमै माइक्रोफोन लगाएर सोधेपछि टाउकोले टेकेर बल्ल तल्ल उमिँदै गरेका सांसद भन्दैछन्, तिमीहरूले कुरै बुझेनौ भने खुट्टाले टेकेर बोल्दा भाइरल हुन्न क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं।

0: पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
4: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
3: प्रोपाइटर राजन पौडेल मोबाइल 98560 62 029
5: ए बुढी तिमीले भने जस्तै घर बने हेर त खुसी त छौ नि
6: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
5: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
6: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
7: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
8: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
7: प्रोपाइटर रबिन थापा सम्पर्क 98560 33 398 र 98465 10 950
9: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
9: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
10: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98060 81 115
6: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
7: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
6: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
7: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
6: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
7: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
6: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
7: 3.4 to 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
6: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
7: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
6: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
7: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0 65 571 240 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
8: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
7: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
11: छुटका दायराहरू
7: कक्षा 12 को परीक्षा

0: 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 9856062265 र 9848164145।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचादी पसल, धुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
5: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला र?
2: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
5: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया, फोन 0654141, 9856023128, 9462614726।
4: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: नमस्कार। होल बॉडी चेक या फुल बॉडी चेक को बारे में धेरै मत मतांतर देखिन्छ। धेरैले भन्नुहुन्छ कि यो चाहिँ गर्नु हुँदैन, यो व्यापार मात्र हो, यसबाट लाभ हुँदैन भने अर्कोतिरको भनाई के छ भने धेरै यस्ता रोगहरू हुन्छ, यदि त्यो हामीले जाँच गरेनौँ भने पत्ता लाग्दैन। लक्षण नहुँदै पत्ता लाग्यो भने त्यसको उपचार विधि नै फरक भइहाल्छ र प्रिभेन्सन इज बेटर देन क्योर भन्ने कुरा यहाँ लागू हुन्छ। त्यसैले चेकअप, रोग नलागिकन चेकअप गर्न त जरुरी छ। त्यस्तो हो भने फेरि यो होल बडी चेकअपको बारेमा नकारात्मक कुराहरू किन आउने गर्छ त? सो यसको बारेमा के कति भ्रमहरू छन् त्यसलाई आज चिरफार गरौं। होल बडी चेकअप कस्तो व्यक्तिको लागि जरुरी छ, यसमा कस्तो टेस्टहरू हुनुपर्छ, कुन उमेरदेखि गर्नुपर्छ, टेस्टहरूको सेलेक्सन कसरी गर्ने, इत्यादि कुराहरू आजको भिडियोमा समेटिनेछ र तपाईँ यसलाई अन्तसम्म हेर्नुभयो भने धेरै कुराहरू तपाईँ प्रष्ट हुन सक्छ तपाईँको लागि र तपाईँ पछि स्वयंले निर्धारण गर्न सक्नुहुन्छ कि तपाईँको लागि यो प्याकेज टेस्टहरू उपयोगी छ कि छैन र उपयोगी छ भने किन छैन भने किन तपाईँ स्वयं निर्णय गर्न सक्नुहुन्छ। त्यसैले आजको यो भिडियो महत्वपूर्ण छ, पुरै हेर्नुहोला र यो मेरो यो च्यानल सब्सक्राइब पनि गर्न अनुरोध गर्दछु। सर्वप्रथम हामी यो होल बडी चेकअप का फाइदा र बेफाइदाका बारेमा कुरा गरौं। फाइदा भन्दा पनि बेफाइदाको पहिला कुरा गर्छु। के बेफाइदाहरू छ त होल बडी चेकअपको बारेमा? सो सबभन्दा पहिला त यो शब्द, यो वाक्य नै गलत हो, यसले भ्रम सिर्जना गर्छ। होल बडी चेकअप सम्भव छैन, हामी प्रत्येक अंगको, शरीरको प्रत्येक अंगको जाँच जरुरी छैन र त्यो गर्न पनि सकिँदैन। के कति जाँचहरू गर्ने, महिनो लाग्न सक्छ होल बडी चेकअप गर्न र जरुरी छ भने त गर्नु पर्यो, गहिराईमा गएर एउटै अंगको धेरै टेस्ट गर्नुपर्ने हुन्छ र जरुरी छैन भने एउटा टेस्ट पनि किन गर्ने। सो एउटा के हुन्छ भने यो शब्द होल बडी फुल बडी चेकअप भनेको एउटा शब्द नै गलत प्रयोग हो। तर यो शब्दको आविष्कार कसरी भएको होला यसमा चाहिँ धेरैलाई थाहा नहुन सक्छ कि यो बाहिरतिर यसलाई एक्जिक्युटिभ हेल्थ चेकअप या एनुअल हेल्थ चेकअप भनेर भन्छन्, त्यो पनि होल बडी चेकअप र फुल बडी चेकअप जस्तै हो। तर साइन्टिफिकली, वैज्ञानिक रूपमा सबभन्दा सुहाउँदो शब्द यसको लागि हो हेल्थ स्क्रिनिङ। स्क्रिनिङ भनेको खोज्ने, जस्तै एउटा डब्बामा, एउटा बास्केटमा केही फल राखिदिनु भयो, त्यसमध्ये एक दुईटा बिग्रेको छ, कुहिएको छ भने झिक्नु र बाँकीलाई तपाईँ सेलेक्ट गर्नु भनेको यो स्क्रिनिङ बुझ्नु पर्यो यसलाई। तर यसले के भ्रम सिर्जना गर्छ भने कि बिरामीलाई गलत सेटिस्फेक्सन हुन्छ कि मैले होल बडी चेकअप गराए। अब कहीँ कुनै ठाउँमा होल बडी चेकअपमा दुई चारवटा टेस्ट हुन्छ, केही ल्याब टेस्ट हुन्छ, तपाईँलाई चाहिने नचाहिने जे पनि हुन सक्छ र तपाईँ गरेर तपाईँ ढुक्क हुनुभयो कि मेरो त चेकअप भइसक्यो, अब मलाई त औषधिको आवश्यकता, के अरे मलाई कुनै रोगै छैन भनेर तपाईँलाई त्यस्तो लाग्न सक्छ। सो पहिलो बेफाइदा होल बडी चेकअपको, यसले भ्रम सिर्जना गर्छ र गलत सन्तुष्टि दिन सक्छ व्यक्तिलाई कि म स्वस्थ छु। दोस्रो यसको नकारात्मक कुरा के छ भने ल्याब टेस्टहरू जति पनि गरिन्छ त्यो ल्याब टेस्टमा केही कमी कमजोरी पनि हुन्छ, त्यसको परिणाम सामान्य व्यक्तिमा पनि असामान्य आउन सक्छ, फल्स रिपोर्ट आउन सक्छ टेक्निकल डिफिकल्टिजको कारणले, मेसिनको गडबडीले या प्रोसेसिङको कारण, विभिन्न कारणले तपाईँको रिपोर्ट रेन्ज भन्दा बाहिर देखियो भने अब तपाईँ आत्तालिनुहुन्छ कि मलाई रोग लाग्यो कि। जस्तै तपाईँले कुनै प्याकेजमा क्यान्सर स्क्रिनिङ, क्यान्सरको टेस्टहरू छ त्यो हाई आइदियो भने अब त तपाईँ डराउनु भयो। सो त्यो गलत परिणाम आइदिएर तपाईँ डराउनुहुन्छ जबकि त्यो जाँच नै गर्नु थिएन। सो रङ टेस्ट गराउनु भयो, गलत परिणाम आइदियो, या राइट टेस्टमै गलत परिणाम आइदियो भने हामी कन्फ्युजनमा बस्छौँ। सो त्यस्तो टेस्टहरू गर्दाखेरि हामी संवेदनशील भएर गर्नुपर्ने हुन्छ स्क्रिनिङमा, होल बडीमा, कि गलत परिणामले उल्टै म केही प्रब्लम सल्भ गर्नको लागि गएको प्रब्लम लिएर आए, नभएको रोग देखियो। तेस्रो कुरा के हुन्छ भने होल बडी चेकअपमा एउटा प्याकेजहरूको टेस्टहरू राखिएको हुन्छ, जुन टेस्टहरू तपाईँलाई चाहिँदैन, सबै टेस्ट चाहिएको हुँदैन। तपाईँलाई त्यसमध्ये कुनै कुनै टेस्ट चाहिएछ, मानव 60% चाहिएछ, 40% चाहिएको छैन, किनभने तपाईँको लागि के जाँचहरू जरुरी छ त्यो पहिलादेखि फिक्स सेटमा टेस्टहरू फिक्स गरेर राखिएकोमा कसरी त्यो पूर्ण रूपमा सही हुन सक्छ। चाहिने टेस्ट नहुन सक्छ र नचाहिने टेस्ट त्यहाँ हुन सक्छ, त्यसैले त्यो पनि एउटा जटिलता चाहिँ होल बडी यो प्याकेज टेस्टहरूको त्यो पनि जटिलता छ कि प्याकेजमा तपाईँ गर्ने कि नगर्ने, एउटा त्यो। र अर्को चाहिँ फाइनेन्सियल बर्डन आयो। अब फाइनेन्सियल बर्डन के भयो भने तपाईँलाई अब नचाहिने टेस्टहरू पनि गर्नुपर्ने भयो, फेरि त्यसपछि अर्को टेस्टहरू त्यसमा खराबी आयो भने अर्को गर्नु पर्यो भने फाइनेन्सियल बर्डन हुन्छ। त्यसैले यो यसको कमी कमजोरीहरू होल बडी चेकअपलाई कम के अरे हटाउनको लागि तपाईँ पहिला डक्टरलाई देखाएर टेस्ट सेलेक्ट गर्नुभयो भने यो कमी कमजोरी हुँदैन। तर डाइरेक्ट तपाईँ टेस्ट गर्नुहुन्छ भने तपाईँलाई पर्याप्त जानकारी हुनुपर्छ, जुन यो भिडियोबाट तपाईँलाई भइहाल्छ, र त्यसपछि तपाईँ त्यो प्याकेजको टेस्टहरू युज गर्न सक्नुहुन्छ, किनभने प्याकेजमा सस्तो गरेर राखिएको हुन्छ, त्यसको फाइदा हामी लिन सक्छौँ। अब धेरैलाई के लाग्छ भने यो हामीतिर मात्रै, यो मैले हेर्दाखेरि सबै संसारमा विकसित राष्ट्रहरूमा पनि यो एनुअल हेल्थ चेकअप, एक्जिक्युटिभ हेल्थ चेकअप गर्ने चाहिँ परम्परा रहेछ, र त्यही कुरा यता पनि आएको छ। म यो पनि भन्न चाहन्छु कि पहिला भनौँ न, धेरैजना हामीलाई भेट्दाखेरि डाक्टर साहबसँग चिनजान भएको त राम्रो, तर डाक्टर साहब कहाँ भेट्न नपरोस्, बिरामी भएर जान नपरोस् भनेर भन्नुहुन्छ। त्यसै गरी पुरानो एउटा उखान छ कि वकिल र डाक्टरसँग भेट्न नपरोस् भनेर। यो किन हो भने समस्या मलाई त्यस्तो समस्यै नहोस् त्यसैले तपाईँहरू कहाँ भेट्न जान नपरोस् भनेर कुरा हो। तर अहिलेको दिनमा समस्या नहुने त मान्छे छैन, अहिले समस्या त देखिन्छ। सो तपाईँ देख्नुहुन्छ कि पहिला नै मानिसले कम्पनीहरूले वकिल राखेका हुन्छन्, त्यसै गरी बिरामी के अरे व्यक्तिले डक्टरसँग परामर्श गर्छन् रोग लाग्नुभन्दा अगाडि नै, किनभने रोग लाग्नुभन्दा अगाडि तपाईँ जचाउनुभयो भने यसले चाहिँ धेरै फाइदा गर्छ। सो होल बडीको फाइदा के छ भने म अब त्यसमा चाहिँ भन्न चाहन्छु कि तपाईँको कोलेस्ट्रोल हाई थियो या सुगर थियो या पित्त थैलीमा सानो सानो पत्थरी थियो या मृगौलामा पत्थरी थियो या अरू केही भनौँ न सानो ट्युमर केही देखियो कुनै ठाउँमा या इसिजीमा खराबी थियो या इकोमा मुटुमा केही खराबी थियो जसको लक्षण थिएन, अनि तपाईँ यतिकै चेक गर्न जानुभयो कि ल मैले अब आफ्नो चेकअप गरौँ, गाडीको एनुअल चेकअप मेन्टेनेन्स हुन्छ, सर्भिसिङ हुन्छ, त्यो हामी गराउँछौँ, तर शरीरको हामी गराउँदैनौँ, शरीरमा त झन् रोगको जोखिम छ बढी। सो यदि तपाईँ गराएर पत्ता लगाइहाल्नुभयो कि मलाई यो यो समस्या रहेछ भने अब त्यसको उपाय कस्तो छ त, त्यसको उपाय एकदमै सरल हुन्छ यदि हामी प्रारम्भिक स्टेजमा पत्ता लगायौँ भने। जस्तै ब्रेस्टमा एउटा सानो गिर्खा देखिया छ, फैलिएको छैन, तपाईँ अपरेसन गरेर झिक्नुभयो, क्यान्सरको अर्ली स्टेजमा फाइन्ड आउट भयो। त्यसै गरी पाखेघरमा केही समस्या छ, अगाडि नै पत्ता लाग्यो। मुटुमा समस्या छ, त्यसलाई फिक्स गर्न सकियो तुरन्तै। तर हार्ट अट्याक भएपछि, प्यारालाइसिस भएपछि, क्यान्सर एडभान्स स्टेजमा देखिएपछि पत्ता लगाएर त काम भएन। त्यसैले यदि हामी अर्ली स्टेजमा फाइन्ड आउट गर्न सक्यौँ कुनै पनि रोग, त्यसको उपचार त कति सजिलो हुन्छ भने तपाईँ अलिअलि सुगर देखिया छ, बिपी कोलेस्ट्रोल देखिया छ भने तपाईँ खानपिन जीवनशैलीले नै ठिक भइहाल्छ, या तपाईँ अलिअलि औषधि लो पावरको औषधि प्रयोग गरेर ठिक गर्न सक्नुहुन्छ। तपाईँ जटिलतामा जस्तै हार्ट अट्याक, ब्रेन स्ट्रोक, यो क्यान्सर, यस्तो रोग लाग्नुभन्दा अगाडिको स्टेजमा पनि तपाईँ फाइन्ड आउट गर्नुभयो भने शारीरिक दुर्घटना मृत्युबाट जोगियो र सँगसँगै ठूलो मेन्टल स्ट्रेसबाट जोगियो र खर्च त एकदम धेरै हुन्छ। मानव तपाईँ ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोलको उपचार गर्नुहुन्छ, औषधि नै खानुहुन्छ, कति सस्तो सजिलो छ, तर त्यही व्यक्तिलाई किडनीमा मुटुमा समस्या भइसकेपछि त उपचार गर्न कति महँगो हुन्छ, डक्टर कहाँ रेगुलर जानुपर्ने खर्च हुन्छ। सो हामीले के बुझ्नुपर्छ भने कस्ट पनि कम लाग्यो, समय पनि कम लाग्यो, शरीरलाई हानि पनि कम भयो र रेगुलर चेकअप यदि हामी वार्षिक रूपमा या छ महिनामा हामी गर्न थाल्यो भने हामीलाई एउटा सेटिस्फ्याक्सन हुन्छ कि हामी म आफ्नो स्वास्थ्यप्रति एकदम जिम्मेवार छु, म यसको लागि केही खर्च गर्न चाहन्छु, खर्च गर्न सक्छु, सामर्थ्य राख्छु, पैसा खर्च गर्न सक्छु, समय खर्च गर्न सक्छु, सो म आफ्नो स्वास्थ्यप्रति संवेदनशील छु भनेर एउटा आफ्नो आत्मविश्वास पनि बढ्छ। यदि तपाईँ रेगुलर चेकअप गर्नुहुन्छ, तपाईँको सबै पारामिटरहरू राम्रो आयो भने तपाईँलाई कति खुसी हुन्छ र यसले चाहिँ मोटिभेसनको पनि काम गर्छ। तपाईँ चेक गर्नुभयो, तपाईँको सुगर अलिकति हाई छ, एकदम डाइट इम्प्रुभ गर्नुहुन्छ, तपाईँ आफ्नो एक्सर्साइज बढाउनुहुन्छ भने फेरि रिपिट गर्न जानुभयो, तपाईँको टेस्ट चाहिँ सुधार आयो, अब तपाईँलाई मोटिभेट गर्छ, तपाईँलाई रोक्दैन। अब चेक नै कसैले गरेको छैन भने उसले त त्यो आफ्नो जीवनशैली गर्दै जान्छ, चुरोट खाँदै जान्छ, रक्सी खाँदै जान्छ, उसलाई रोक्ने मान्छे हुँदैन। सो यो टाइम टु टाइम चेकअपले तपाईँको नराम्रो हेबिट्सहरूलाई कहीँ न कहीँ कमा र फुल स्टप दिन्छ। अब म अर्को चरण अलि सानो रूपमा टच गर्न चाहन्छु कि कति उमेरदेखि चेक गर्ने। सो अहिले हेर्दाखेरि 20 वर्षभन्दा माथि या 30 वर्षभन्दा माथिले केही न केही आवश्यक जाँचहरू नियमित रूपले गर्न जरुरी हुन्छ, कति कति दिनमा गर्ने। सो यदि तपाईँ हेल्दी स्वस्थ हुनुहुन्छ, कुनै रोग लागेको छैन भने 6 महिना 1 वर्षको ग्यापमा गर्दा राम्रो हुन्छ। अब हामीले कति टेस्ट गर्ने भनेपछि अब यो अलिकति डिफिकल्ट कुरा हो, यसको बारेमा एउटा छुट्टै भिडियो चाहिन्छ। तर मैले भन्नु पर्दाखेरि केही बेसिक जाँचहरू जस्तै हुन्छ, युरिनको जाँच, सुगरको जाँच, ब्लड प्रेसर जाँच, कोलेस्ट्रोल जाँच, त्यसपछि इसिजीको जाँच, ब्लड काउन्ट्स, किडनी, लिभर, थाइराइडको टेस्ट चाहिँ अलिकति अझ हामी टेस्ट बढाउन खोज्यो भने यो 3 वटा थप्नु पर्यो, किडनी, लिभर, थाइराइड। अझ हामी थप्छौँ भने अल्ट्रासाउन्ड एब्डोमेन पनि बेसिकमै आउनुपर्छ कि तपाईँले गर्नु भएको छैन भने एउटा अल्ट्रासाउन्ड एब्डोमेन चाहिँ, पेटको अल्ट्रासाउन्ड चाहिँ गर्न जरुरी हुन्छ, विशेष गरेर महिलाको लागि। र महिलाको उमेर विचार गर्नुपर्छ, विशेष गरेर महिलाको उमेर यदि 30+ हुनुहुन्छ भने यो पाठेघरको मुखको क्यान्सरको टेस्ट हुन्छ, प्याप्स्मेयर, र ब्रेस्टको लागि 40+ ब्रेस्टको लागि म्यामोग्राम टेस्ट हुन्छ या अल्ट्रासाउन्ड गर्न सकिन्छ ब्रेस्टको। अरू टेस्टहरू पनि छन् धेरै, त्यसको बारेमा म डिफ्रेन्ट एउटा भिडियो बनाउँछु, तर म अन्त्यमा निष्कर्षमा यति मात्रै भन्न चाहन्छु कि होल बडी चेकअप एउटा शब्द त गलत हो तर यसले नराम्रो मेसेज चाहिँ बोकेको छैन। यसले के प्रेरणा दिन्छ भने हामीले आफ्नो शरीरका महत्वपूर्ण अङ्गहरूलाई समय समयमा जाँच गर्न सक्नुपर्छ र यो अनिवार्य रूपमा मान्नुपर्छ। तपाईँको शरीरको अवस्था, तपाईँको लक्षण, तपाईँको जीवनशैली, खानपिन, पारिवारिक इतिहास आदिको आधारमा तपाईँको टेस्ट थोरै हुन सक्छ या बढी पनि हुन सक्छ, त्यही अनुसारको तपाईँलाई खर्च पनि कम र बढी लाग्ने हुन्छ। कि त तपाईँ स्वयंले बुझेर निर्धारण गर्नुहोस् या तपाईँ डक्टर कहाँ गएर मेरो कन्डिसनमा मलाई सुहाउँदो के जाँचहरू चाहिन जरुरी छ मलाई चाहिँ एडभाइस गर्नुहोस्, त्यो एउटा राम्रो अप्सन हुनसक्छ। या कुनै राम्रो प्याकेजहरूमा छ, सस्तो छ, तपाईँलाई बेसिक तपाईँलाई चाहिने सबै टेस्टहरू छ भने तपाईँ त्यो चाहिँ गर्न सक्नुहुन्छ। धन्यवाद।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक इस तुरेगौड़ा पोलिक्लिनिक में यही साउन 23 गते 14 शनिवार वरिष्ठ नाक कान घाटी तथा गलगाड़ो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
2: वरिष्ठ हड़जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
1: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल का नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
2: भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
3: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 98560131053।
1: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौड़ामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058 र 98460970246।
5: हिँड्दा हिँड्दै दुलेगौड़ा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
6: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
5: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
6: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
3: गण्डकी मेडिकल हल दुलेगौड़ा, हाम्रा सेवाहरू
2: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
3: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
3: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौड़ा माछा पुस्रे बैङ्कको ठिक पारिपट्टी, फोन 0665930369।
7: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
6: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
7: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
6: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
7: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज खैरिनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98560-23420, 98041-54674 र 98460-23420।
8: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
9: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
8: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
3: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन
5: 98560-32475 र 98011-32475।
10: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
11: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
12: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0656-90-065, मोबाइल 98166-34372।
2: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
13: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
13: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
13: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
2: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
13: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
13: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
8: बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98161-95301।
14: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
15: धोरबाराही हाइलाइट्सको साथमा
16: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
15: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461-49304।

0: नमस्कार, रेडियो ध्रवाराही 103.8 मेगाहर्ज बिहान 7 बजेको ध्रवाराही हाइलाइट्समा अशोक विश्वकर्मा छ। तपाई हामीलाई इन्टरनेट सँगसँगै हामीलाई हाम्रो फेसबुक पेज र हाम्रो पात्रो नेपाली पात्रो लगायत विभिन्न माध्यमबाट पनि विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ध्रवाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। केन्द्रमा भएको सत्ता समीकरण फेरबदल र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको पछिल्लो निर्णयले गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेको नेतृत्व सुरक्षित देखिने भएको छ। 5 प्रदेशमा नेकपा एमाले र नेकपा बीच नयाँ सहकार्यको सहमति भएको अवस्थामा गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार तत्कालका लागि संकटमा पर्ने संकट देखिएको छैन। हिजो बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले कुनै पनि प्रदेश सरकारको गणितीय खेलमा सामेल नहुने निर्णय गरेपछि पाण्डेलाई बहुमत जोगाउन सहज भएको हो। राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा वर्तमान परिस्थितिमा राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल नहुने उल्लेख गरिएको छ। राप्रपाको यो निर्णयले गण्डकी प्रदेशमा एमाले र नेकपा मिलेर नयाँ सरकार बनाउने कसरत तत्कालका लागि परिणाममुखी नहुने देखिएको छ। शुक्ला गण्डकी नगरपालिकाले नगर क्षेत्रभित्र देखिएको खाना पकाउने एलपी ग्यासको अभावलाई सहजीकरण गर्न ग्यास विक्रेतासँग छलफल गरेको छ। नगरपालिकाका उपप्रमुख एवं कार्यवाहक नगर प्रमुख सोमबहादुर विक राजुले बजारमा देखिएको ग्यास अभावको वास्तविक अवस्था बुझ्न र समस्या समाधानको उपाय खोज्न विक्रेताहरूसँग छलफल गरेको जानकारी दिनुभयो। छलफलमा सहभागी ग्यास विक्रेताहरूले माग अनुसार ग्यासको आपूर्ति नहुँदा बजारमा अभाव सिर्जना भएको बताएका थिए। कम्पनीहरूले आवश्यक संख्यामा भरिएको ग्यास सिलिण्डर उपलब्ध नगराउँदा उपभोक्ताको माग पूरा गर्न नसकिएको उनीहरूको भनाइ छ। छलफलमा व्यवसायीहरूले आवश्यक मात्रामा ग्यास आपूर्ति सुनिश्चित गर्न नेपाल आयल निगमसँग पहल गरिदिन नगरपालिकालाई आग्रह गरेका छन्। व्यवसायीहरूसँगको छलफल पछाडि शुक्ला गण्डकी नगरपालिकाले आम उपभोक्तालाई आवश्यकता भन्दा बढ़ी ग्यास सिलिण्डर भण्डारण नगर्न अनुरोध गरेको छ। साथै घरमा अतिरिक्त ग्यास सिलिण्डर भण्डारण गरिएको भए समस्यामा परेका उपभोक्तालाई उपलब्ध गराउन समेत नगरपालिकाले आग्रह गरेको छ। नगरपालिकाले ग्यासको आपूर्ति बढ़ाउन शक्ति र गृहलक्ष्मी ग्यास कम्पनीलाई आग्रह गर्ने तथा अन्य कम्पनीका ग्यास सिलिण्डर समेत नगर क्षेत्रमा बिक्री वितरण गर्ने वातावरण मिलाउन पहल गर्ने जनाएको छ। यसैबीच शुक्ला गण्डकी नगरपालिकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभावप्रति राष्ट्रिय स्वतन्त्र पार्टी शुक्ला गण्डकी नगर समितिले गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। नगर समितिका सभापति हरि खड्गाद्वारा जारी प्रेस विज्ञप्तिमा एलपी ग्यास दैनिक जीवनसँग प्रत्यक्ष जोड़िएको अत्यावश्यक वस्तु भएकाले यसको सहज नियमित र पारदर्शी आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यान आकर्षण गराएको छ। राष्ट्रपाले शुक्ला गण्डकी नगरपालिका र नगरोद्योग वाणिज्य संघलाई ग्यास विक्रेता तथा डिलरसँग समन्वय गरेर बजार अनुगमन प्रभावकारी बनाउन समेत आग्रह गरेको छ। पोखराको मर्दी हिमाल पदयात्रामा गएर 3 दिनदेखि बेपत्ता भएका 3 जना युवा मोदी खोलाको किनारमा सकुशल फेला परेका छन्। पोखरा महानगरपालिका 14 खसी बजार बस्ने 24 वर्षका अजित जीसी, 23 वर्षका युकेश गुरूङ र 23 वर्षका दिपेश गुरूङलाई अन्नपूर्ण गाउँपालिका 11 को छुमरूङ फेदी स्थित मोदी खोला पारी फेला पारिएको हो। उनीहरूलाई सुरक्षित स्थानमा ल्याउनका लागि आज बिहानबाट सुरक्षाकर्मीको थपथोरी उद्धारमा खटिएको छ। साउनको 19 गते मर्दी हिमाल ट्रेकिङका लागि निस्किएका उनीहरू माछापुसे गाउँपालिका 9 स्थित बादल डाँडाको जंगलमा अल्पत्र परेका थिए। 20 साउनको बिहान 8 बजेसम्म सम्पर्कमा रहेका ती युवाहरू त्यसपछि सम्पर्कविहीन भएका थिए। उनीहरू हराएको सूचना पाएपछि बादल डाँडामा होटल सञ्चालन गर्ने प्रेम अधिकारीको नेतृत्वमा 4 जनाको टोली खोजीका लागि खटिएको हो। हराएका युवाहरूको खोजी गर्ने क्रममा 20 साउनको साँझ पाउने 6 बजे स्थानीयले उनीहरूलाई मोदी खोला पारी देखेका थिए। युवाहरू फेला परेको जानकारी आएपछि गान्द्रुक र बगरबाट प्रहरी टोली र सशस्त्र प्रहरीको कालिका गणबाट 10 जनाको टोली घटनास्थलमा पुगेका छन्। खोलामा पानीको बहाव निकै ठूलो भएकाले आइतबार राति अबेरसम्म प्रयास गर्दा पनि उनीहरूलाई वारी ल्याउन नसकिएको प्रहरीले जनाएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन पारदर्शिता र जवाफदेहितामा पूर्ण रूपमा असफल भएको निष्कर्ष निकालेको छ। पार्टीको केन्द्रीय कार्यालयमा हिजो आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले 15 बुँदे आरोप सार्वजनिक गर्दै सरकारका कमी कमजोरीका कारण जनविश्वास निरन्तर खस्किएको जिकिर गर्नुभयो। कांग्रेसले सुनसरीको देवानगंज नगरपालिका वडा नम्बर 3 कप्तानगंजको घटनामा राज्य संयमित हुन नसकेको र बन्दुकको बलमा प्रस्तुत भएको आरोप लगाउनु भएको छ। सुनसरी घटनाको निष्पक्ष छानबिनका लागि सरकारले गठन गरेको समितिप्रति असन्तुष्टि जनाउँदै कांग्रेसले स्वतन्त्र उच्च स्तरीय न्यायिक आयोग गठनको समेत माग गरेको छ। त्यस्तै भदौको 23 र 24 गतिको घटनाबारे मानव अधिकार आयोगले दोषी औल्याएका व्यक्तिहरूलाई सरकारले आफू अनुकूल आयोग बनाएर चोख्याउन खोजेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ। त्यस्तै गरी राजधानी खरिद प्रकरणमा प्रधानमन्त्रीको सचिवालयको भूमिकामाथि पनि प्रश्न उठाउँदै कांग्रेसले जर्मन र फ्रान्सेली कम्पनीसँगको विवादबारे तथ्य सार्वजनिक गर्न माग गरेको छ। गृहमन्त्री सुदन गुरूङमाथि पनि लागेको आरोपको निष्पक्ष अनुसन्धान नगरी हतारमा जिम्मेवारी दिएको भन्दै सरकारको नियतमाथि कांग्रेसले प्रश्न उठाएको छ। पोखरा महानगरपालिकाले फिर्के खोलाको खुल्ला घरभित्र बनाइएका सबै संरचना आगामी भदौको 15 गतिभित्र अनिवार्य रूपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन दिएको छ। हिजो सार्वजनिक सूचना जारी गर्दै तोकिएको समय सीमाभित्र संरचनाहरू नहटाई महानगर आफैले प्रचलित कानून अनुसार हटाउने र सो बापतको खर्च समेत सम्बन्धित पक्षबाट असूल गर्ने जनाएको छ। महानगरले फिर्के खोलाको क्षेत्रमा पर्ने 8 वडाध्यक्षहरूको बैठक बसेर खोला घरभित्रको पछिल्लो अवस्थाको स्थलगत अध्ययन गरेर पूर्ण विवरण सहितको प्रतिवेदन 7 दिनभित्रमा पेश गर्न प्राविधिक तथा नगर प्रहरीलाई जिम्मेवारी प्रदान गरेको छ। जिल्लामा खाना पकाउने ग्यासको चरम अभाव देखिन थालेपछि दमौलीका युवाहरूले जिल्ला प्रशासन कार्यालय तनहुँलाई ध्यान आकर्षण पत्र बुझाएका छन्। दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तुको रूपमा रहेको ग्यासको अभावले विपन्न परिवार मजदूर श्रेष्ठ नागरिक र डेरा गरी बसेका विद्यार्थीको भान्सा नै बन्द हुने स्थिति सृजना भएको पत्रमा उल्लेख गरिएको छ। बजारमा पर्याप्त ग्यास आपूर्ति नहुँदा नागरिकहरू डिपोमा लाइन बस्न बाध्य छन्। केही गैर जिम्मेवार विक्रेताहरूले कृत्रिम अभाव खड़ा गर्ने ग्यास लुकाउने कालोबजारी गरेर चर्को मूल्य असूल गरिरहेको जनगुनासो व्यापक रूपमा बढ़ेको पत्रमा उल्लेख गरिएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानले भाषा शुद्धता अभियान अनुसन्धान प्रवर्तन र मानसिक स्वास्थ्यलाई एकसाथ जोड्ने कार्यक्रमहरू अगाडि बढ़ाएको छ। प्रतिष्ठानले हिजो पोखरामा आयोजना गरेको स्नायु स्वास्थ्य कार्यशालाका क्रममा कुलपति प्राध्यापक डाक्टर कुसुमाखर नेउपानेले प्रदेश व्यापी भाषिक शुद्धता अभियान सञ्चालन गरिने घोषणा गर्नुभएको छ। त्यससँगै अनुसन्धानलाई व्यवस्थित बनाउने योजना र परम्परागत ज्ञानको दस्तावेजीकरणलाई पनि प्राथमिकतामा राखिएको उहाँले जानकारी दिनुभयो। कुलपति नेपानेका अनुसार प्रतिष्ठानले शुद्ध बोल्छ गण्डकी शुद्ध लेख्छ गण्डकी अभियान सञ्चालन गर्ने तयारी गरेको बताउनु भएको छ। विद्यालयका शिक्षक प्राध्यापक पत्रकार र लेखनसँग सम्बन्धित विभिन्न क्षेत्रमा भाषिक सचेतनाको कमी देखिएकाले अभियान शुरू गर्न लागिएको उहाँले बताउनुभयो। आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकीले आयोजना गरेको नगर स्तरीय वक्तृत्वकला प्रतियोगितामा कञ्चनजंघा बोर्डिङ स्कूलकी स्मृति चौधरी प्रथम हुनुभएको छ। आदिवासी जनजातिको भाषा कला र संस्कृतिको महत्व विषय प्रतियोगितामा सहभागी 18 जना प्रतियोगीलाई पछि पारेर चौधरी प्रथम हुनुभएको हो। प्रतियोगितामा खैरणी माध्यमिक विद्यालयकी स्मारिका घिमिरे द्वितीय र लिटल गार्डन बोर्डिङ स्कूलकी एकता गौतम तृतीय हुनुभयो। त्यस्तै गरी हंस बाहिनी माध्यमिक विद्यालयका कुशल भण्डारी र गाउँ फर्कुदै माध्यमिक विद्यालयकी गंगा विकले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ। प्रतियोगितामा प्रथम द्वितीय तृतीय र सान्त्वना हुनेले क्रमशः 10,000 7,000 5,000 र समान 2,500 साथै मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगितामा विजेतालाई परिषदका अध्यक्ष कुलकुमार कुमाल शुक्ला गण्डकी सातका उपाध्यक्ष खड्ग सिंह थापा कार्यपालिका सदस्य द्वय खेम बहादुर कुमाल र विमल भुजेल कार्यक्रम संयोजक सुरेन्द्र तामाङले पुरस्कार वितरण गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन परिषदकी सचिव बिर्सना श्रेष्ठले गर्नुभयो। तनहुको म्याग्दी गाउँपालिका दुई जामुनेमा करिब 10 करोड़ रूपियाँको निजी लगानीमा रिमाल मशरूम इण्डस्ट्रीज प्राली नामक आधुनिक च्याउ उद्योग निर्माण हुने भएको छ। हाल उद्योगका लागि आवश्यक पूर्वाधार तयार गर्ने काम भइरहेको छ। पहिलो चरणमा जग्गा सम्याउने, पर्खाल निर्माण गर्ने र उद्योग भवनको आधार तयार गर्ने कार्य अगाडि बढ़ेको छ। च्याउ उत्पादनलाई व्यावसायिक र प्रविधि मैत्री बनाउने लक्ष्यसहित स्थापना हुन लागेको उद्योगमा केवल च्याउ उत्पादन मात्र नभएर च्याउको बिउ उत्पादन, किसानका लागि सिपमूलक तालिम, प्राविधिक परामर्श र बजार व्यवस्थापनमा समेत सहकारी गरिने योजना रहेको छ। उद्योग सञ्चालनमा आए पछाडि गण्डकी प्रदेशमा नै ठूलो क्षमताको च्याउ उत्पादन केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य रहेको छ। उद्योगका संचालक राजीव श्रेष्ठका अनुसार यस परियोजनाले गाउँमै उद्यम र रोजगारी सृजना गर्ने विश्वास गरिएको छ। जिल्ला कारागार तनहुका केही कैदीबन्दीमा ज्वरो र रुगाखोकी लक्षण देखिए पछाडि प्रदेश जनस्वास्थ्य कार्यालय तनहु र प्रदेश अस्पताल दमौलीको स्वास्थ्य टोलीले कारागारमा नै पुगेर स्वास्थ्य परीक्षण गरेको छ। कारागारका 25 जना कैदीबन्दीको स्वास्थ्य परीक्षण गरेर आवश्यक परामर्श तथा उपचार सेवा प्रदान गरिएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुका सूचना अधिकारी सुदीप कणेलका अनुसार केही कैदीबन्दीमा ज्वरो र रुगाखोकीको लक्षण देखिएपछि तत्काल स्वास्थ्य टोली परिचालन गरिएको हो। स्वास्थ्य परीक्षणका क्रममा बिरामीको अवस्था सामान्य रहेको र आवश्यक औषधि तथा स्वास्थ्य निगरानीको व्यवस्था गरिएको जनाइएको छ। कैदीबन्दीमा सरुवा रोगको जोखिम हुन सक्ने भएकाले स्वास्थ्य अवस्थाको निरन्तर निगरानी, सरसफाई, व्यक्तिगत स्वच्छता र आवश्यक परे थप परीक्षणको व्यवस्था गरिएको कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुले अदालतको फैसला कार्यान्वयन तथा चालू मुद्दामा फरार प्रतिवादी पक्राउ गर्ने अभियानमा 5 जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार बुधबार हिजो जिल्ला प्रहरी कार्यालय तनहुबाट खटिएको टोलीले तनहु अदालतबाट लगत कसी फरार रहेका 4 जना तथा अभद्र व्यवहार सम्बन्धी चालू मुद्दामा वारदात पछाडि फरार रहेका 1 जनालाई पक्राउ गरेर अदालतमा उपस्थित गराएको हो। पक्राउ परेका मध्ये 2 जना पुरूष र 1 महिलालाई अभद्र व्यवहार मुद्दामा जनही 10,000 तथा 5,000 जरिवाना हुने फैसला कार्यान्वयनका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनीहरू भारत घर भएर आलव्यास नगरपालिका 4 बसोबास गर्दै आएका थिए। यस्तै आपराधिक उपद्रव मुद्दामा फरार रहेका रिसिङ गाउँपालिका 1 निवासी 1 पुरूषलाई पनि पक्राउ गरिएको छ। साथै अभद्र व्यवहार सम्बन्धी चालू मुद्दामा फरार रहेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका 7 निवासी 1 पुरूषलाई व्यास नगरपालिका 3 पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी द्वारिका प्रसाद घिमिरेका अनुसार पक्राउ परेका सबैलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरेर तनहु जिल्ला अदालतमा उपस्थित गराइएको छ। तनहुको व्यास नगरपालिका 4 भरलेटार चोक स्थित भित्री सड़क खण्डमा बुधबार हिजो ट्र्याक्टरका चालक 81 बेहोश भएका छन्। चितवन भरतपुर महानगरपालिका 12 घर भएर आल व्यास नगरपालिका 10 बैरिनी बस्दै आएका 55 वर्षका काली लामा तामाङ ग 1-63-82 नम्बरको ट्र्याक्टरमा सामान लोड गरेर चलाउन लागेका बेला अचानक बेहोश हुनु भएको थियो। उहाँलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल दमोली लगिएको छ। सामान्य उपचार पछाडि थप उपचारका लागि साँझ 6:30 बजे गण्डकी अस्पताल पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ। अब मौसम सम्बन्धी जानकारी। गैराती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मुसलधारी पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 6 घण्टामा कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, गुल्मी, गोर्खा र पाल्पा लगायतका जिल्लामा मध्यमदेखि मुसलधारी वर्षा भएको छ। काठमाडौँ उपत्यका सहितका अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ। केही ठाउँमा अहिले पनि पानी परिरहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार त्रिशुली नदी, मर्स्याङ्दी नदी, सेती गण्डकी र कालीगण्डकी गण्डकी नदीमा पानीको सतह बढ़न थालेको छ। गण्डकी प्रदेशको पहाड़ी जिल्लामा आज बेलुकासम्म थप वर्षा हुने सम्भावना रहेकाले नारायणी नदी आसपासमा डुबान हुने क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। आज पनि बागमती प्रदेशको हिमाली पहाड़ी तथा तराई क्षेत्र, गण्डकी प्रदेशको हिमाली पहाड़ी र तराई, कोशी पनि हिमाली पहाड़ी भूभाग, मध्य प्रदेशका विभिन्न ठाउँ तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यस्तै कर्णाली प्रदेशको पहाड़ी भूभाग र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ सहितको मध्यम वर्षाको सम्भावना रहेको छ। भोलि बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने भएकाले नदी तटीय क्षेत्र पहिरोको जोखिम भएका ठाउँ र डुबान हुने क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। हवस् त, यिनै विविध खबरहरू सँगसँगै बिहान 7 बजेको ढोरबाराही हेडलाइट साझाका लागि सकिएको छ। 10 बजे हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhorbarahi@gmail.com इमेल गर्नुहोस्।
2: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
3: खै दिनुहोस् त।
4: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
2: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल। फोन 98532475 र 98011324475।
6: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेकौड़ा, भित्री बजार।
7: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनसादी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर भुज बहादुर सुनार।
6: मोबाइल 98058535537।
8: मम्मी, भोक लाग्यो, खाजा खाऊ न।
9: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
8: हस् मम्मी।
10: मैले सुने छोरी, ल जाम हिँड।
9: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
10: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
9: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
10: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
11: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
12: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्?
11: ए हो र, ल त ल।
13: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोप्राइटर अर्जुन लम्साल। फोन 0654142022 र 98560-21692।
3: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
14: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
14: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
14: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
14: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7178।
15: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
16: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
17: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्।
18: आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
16: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
15: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 065414233 मोबाइल 98678168।
19: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
1: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
0: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
1: क्रिस्मी क्लोथिङ कलेक्सन सुप्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9850557731 9806657731
2: सुवर्ण अवसर
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा
4: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
5: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
6: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
5: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
7: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
6: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
5: बजारै

0: पसल दुलेगौडा भित्री बजार साङ्गीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9851166136।
0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
2: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके, ल डन।
2: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9847000787।
3: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
4: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
3: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
4: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भयो रे बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमनी स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
6: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
7: यही साउन 23 गते शनिबार
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
8: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
6: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
8: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
7: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
7: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर,
10: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
5: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0665414377, मोबाइल 9855644343।
11: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
12: मेडम, धुम्रपान भनेको के हो?
11: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
12: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
11: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग,

0: उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712 40
2: टिकुली माया आज पनि एउटा कुरा मान न भाई चाडबाड आउन लाग्यो पोखरातिर जाउँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
3: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
2: हो र कहाँ छ र त्यस्तो
3: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
1: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
2: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
1: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
0: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716
1: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
4: सिधै मयाम चिसापानीबाट काठमाडौँ काठमाडौँबाट मयाम चिसापानी
3: अनि बीचमा नझर्ने
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
3: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
1: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महन्त 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसापानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9225552663 पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
0: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
0: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
1: युरोलोजिस्ट तथा मिलगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
0: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
0: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरु गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
7: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
8: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
1: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
1: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
3: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868383522।
4: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
2: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
2: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
6: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9841656999 छ।
2: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफूखुसी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था, फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची, युरिया प्रति केजी रु 22-23 सम्म, डीएपी रु 49-50 सम्म र पोटास रु 38-39 सम्म। अनुरोधक कृषि विकास शाखा, शुक्ला गण्डकी नगरपालिका, तनहुँ।
7: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
8: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
9: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
7: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
8: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यारलिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खेथैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
5: सम्पर्क युअर सिंगापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9841484264 र 9811453305। टाइम चेक को साथ मा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
10: कहिले भरियाको सुस्केर आवाज, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा तपाईँ हाम्रै गाउँ घर उकाली ओह्रालो भन्ज्याङ चौतारी हुँदै गुन्जिन्छ वन पाखा
11: कार्यक्रम लोक भाका
10: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्ते नमस्कार अनि हार्दिक नानोलोक सांगीतिक अभिवादन शुभ बिहानी रेडियो ढोरबाराही 103 सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमा आज म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीले एकैसाथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी बिहिबारको श्रृंखलामा रहेका छौं र आजको श्रृंखलामा रहेर चाहिँ पुराना गीत संगीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छौ। यस समय अवधिभर सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआतमा राख्दैछु पानी दोभानको बोलको फाका, जसमा आवाज रहेको छ कस्तुप पन्त अनि सुनिता बुढा छेत्रीको। अहिलेको लागि भने यो फाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर पानी दोभानको भुल्कुनी किन रमाइलो भाका रहेको थियो जसमा आवाज रहेको थियो सुनिता बुढा छेत्री अनि कस्तुप पन्थको निकै रमाइलो भाकालाई कार्यक्रम स्थान दिइसकेकी छु पक्कै पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला आज चाहिँ हामी बिहिबारको श्रृंखलामा रहेका छौं र बिहिबारको श्रृंखलामा रहेर चाहिँ पुरानो गीत संगीतलाई चाहिँ कार्यक्रममा स्थान दिने नै छु यस समय अवधिभर सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने फेरि पनि अर्को भाकालाई कार्यक्रम स्थान पात बजाउने मायालाई बोलको फाका रहेको छ जसको आवाज रहेको छ प्रेम राजा महत कोमल ओली अनि नारायण रायमाझीको अहिलेको लागि भने यो फाका राख्दैछु स्वीकार्नुहोला है त

हजुर, पात बजाउने मायालाई बोलको निकै नै रमाइलो अनि सुमधुर भाका रहेको थियो, जसमा आवाज रहेको थियो प्रेम राजा महत कोमल ओली अनि नारायण राय माझीको, भने संगीत सुरेश अधिकारीको रहेको थियो, भने शब्द चाहिँ शिव रेग्मीको रहेको थियो। यो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु र हामी चाहिँ आज बिहिबारको श्रृंखलामा रहेका छौं। राजाको श्रृंखलामा रहेर चाहिँ यस्तै पुराना पुराना गीत संगीतलाई चाहिँ कार्यक्रममा स्थान दिने नै छौं र रहन्छौं अबको 9 बजेसम्म। अन्तिमसम्म चाहिँ सुनेर साथ दिँदै गर्नुहोला भन्दै फेरि पनि ढिला नगरिकन चाहिँ अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। डाँडे फुर्के सल्लो बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ विष्णु माझी अनि कुलेन्द्र विकको। अहिलेको लागि पनि यो भाका राख्दैछु र यो भाका सँगसँगै चाहिँ हामी छोटो व्यवसायिक दृष्टिमा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै फेरि पनि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज सुन्दै गर्नुहोला है त।

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: स्तुरेगौड़ा पोलिक्लिनिकमा यही साउन 23 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
0: वरिष्ठ हाडजोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
1: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
3: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 98560131053।
4: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
0: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गति दोस्रो शनिवार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
4: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 0564142333, मोबाइल 98678167।
5: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
6: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौड़ा हेल्पो चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98060-81115। हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै

0: आमन गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
1: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
3: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 064-14-234 र 98-171-56-606।
4: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
5: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
4: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
5: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
6: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
6: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98-560-33-398 र 98-465-10-950। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
6: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
6: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
6: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
8: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
6: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98-461-96-769 र 98-461-15-644।
8: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
9: प्राप्त अधिकारको रक्षा, आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता।
10: बत्तीसौ विश्व आदिवासी दिवस 2083, 9 अगस्त 2026, विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा, संस्कार, संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
9: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
10: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
9: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
10: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98-460-26-617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98-560-62-160, सचिव बिर्सना श्रेष्ठ 98-461-94-378।
11: सधैँ झैं यही आउँदो साउन 23 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
11: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी।

0: पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श। साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0564142333
2: र 9876178887।
3: हजुर, केही दिनको छोटो व्यावसायिक विश्राम लगत्तै फेरि पनि पुनः उपस्थित भइसकेकी छु म। कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकैसाथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौं हप्ताको सातै दिन वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं बिहिबारको श्रृंखलामा, र आजको श्रृंखलामा रहेर चाहिँ हामीले नयाँ नयाँ पुराना गीत संगीतलाई चाहिँ कार्यक्रममा स्थान दिइरहेका छौं। हामीलाई समय अवधिभर सुनेर साथ दिँदै गर्नुहोला भन्दै फेरि पनि ढिला नगरिकन चाहिँ अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। यो दाजुको मिरमिरे आँखा बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ प्रवीण गुरुङ अनि बीमा कुमारी दुराको, भने यसमा चाहिँ आवाज रहेको छ अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त। यसमा चाहिँ आवाज रहेको छ चेतन गोटामे अनि निरु श्रेज मगरको, अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, यो दाजुको मिरमिरे आँखा बोलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो चेतन गोटामे अनि न्यू सिरिज मगरको. यो भाकालाई पनि कार्यक्रम स्थान दिइसकेकी छु. अब भने फेरि पनि अर्को भाकालाई कार्यक्रम स्थान दिँदैछु. माया मारेर बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ समीक्षा अधिकारी अनि नरेश खाटीको. अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त.

हजुर र माया मारेर बोलको निकै नै सुमधुर भाका रहेको थियो, जसमा आवाज रहेको थियो समीक्षा अधिकारी अनि नरेश खातीको। र भाका सँगसँगै चाहिँ हामी कार्यक्रमको अन्तिम आइसकेका छौँ। छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीले तिनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरैभन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ अन्तिममा चाहिँ सिमल छायाले बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ रामजी खाँड अनि सम्झना भण्डारीको। र यो भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु। तपाईहरू भने रेडियो ढोरवारा 103.8 मेगाहर्ज अन्तर्मनका आवाज सुन्दै गर्नुहोला है त।

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
1: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्स मा जानुस् न, जगदेखि ढलान सम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीबीसी, पीबीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9846078302। टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
3: अन्तर्गतका 5 वटा समितिको बैठक बस्दै पर्सामा ग्यास ट्याङ्करले ई रिक्सालाई ठक्कर दिँदा 9 जना घाइते र उत्तरमा पेट्रोल बोकेको ट्याङ्करमा आगलागी रौतहटमा पेट्रोल बोकेको ट्याङ्कर आगलागीबाट ध्वस्त।
4: राष्ट्र ब्याङ्कद्वारा खुल्ला बजार कारोबार सम्बन्धी कार्यविधि लागू, अनलाइन भुक्तानी लगायतलाई व्यवस्थित बनाउने विश्वास।
3: स्ट्रेट अफ होर्मुजमा ओमानसँग नयाँ सहमति भएको इरानको दावी, पारवाहनको पूर्ण ग्यारेन्टी नभएको चेतावनी।
4: र विवादास्पद योजनामा गल्ती स्वीकार्दै फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, राजीनामा नदिने।
5: हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दिउँसो सभा 1 बजे बस्ने बैठकमा दुई मन्त्रीसँग मौखिक प्रश्नोत्तर गर्ने सम्भावित कार्यसूची छ। संसद सचिवालयका अनुसार गृहमन्त्री सुदन गुरूङ र महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुनेछ। यस्तै राष्ट्रिय सभा सदस्य कमला पन्तले मनसून जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशुरोग नियन्त्रण विधेयक 2083 सभा समक्ष पेश गर्नुहुनेछ। यसैबीच आजै विभिन्न 5 वटा संसदीय समितिको बैठक बस्दैछ। अर्थ मामिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्दैछ।
4: पर्साको वीरगंज महानगरपालिका 24 बहुवरी चोकस्थित हुलाकी सड़क खण्डमा ग्यास ट्याङ्करले ई रिक्सालाई पछाडिबाट ठक्कर दिँदा ई रिक्सामा सवार 9 जना घाइते भएका छन्। गैराती करिब 8 बजे NA2H6682 नम्बरको ई रिक्सालाई RJ24G8710 नम्बरको ग्यास ट्याङ्करले पछाडिबाट ठक्कर दिएर फरार भएको थियो। दुर्घटनामा घाइते भएका 9 जना मध्ये 6 जनाको अवस्था गम्भीर र 3 जनाको अवस्था मध्यम रहेको छ। सबै घाइतेहरूलाई उद्धार गरी वीरगंज स्थित नारायणी न्यूरो अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि फरार भएको ग्यास ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। चालक भारत मुजफ्फरपुर जिल्लाको साहेबगंजका अन्दाजी 48 वर्षीय धनेश्वर राय रहेका छन्। चालकले मादक पदार्थ सेवन गरेको स्वास्थ्य परीक्षण पश्चात खुल्न आएको प्रहरीको भनाइ छ।
3: रौतहटमा पेट्रोल बोकेको ट्याङ्करमा आगो लागेको छ। रौतहटको गुजरा नगरपालिका तीन धनसर पुल नजिक पूर्व पश्चिम राजमार्गमा बाह्रको अम्लेखगंजबाट सर्लाई जाँदै गरेको 12,000 लिटर पेट्रोल बोकेको मधेस प्रदेश 03-0001-78-11 नम्बरको ट्याङ्कर आज बिहान 5:30 बजेतिर दुर्घटना भएर आगलागी भएको हो। आगलागीबाट ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने चालक सुरक्षित रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले जानकारी दिनुभयो। आगो अहिले निभिसकेको र राजमार्ग सुचारू भएको उहाँको भनाइ छ। घटनाको प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
4: नेपाल राष्ट्र बैंकले खुल्ला बजार कारोबार सम्बन्धी कार्यविधि 2078 नवौं संशोधन 2083 लागू गरेको छ। खुल्ला बजार कारोबार संचालनलाई थप प्रभावकारी पारदर्शी र प्रविधि मैत्री बनाउन कार्यविधि ल्याइएको हो। संशोधित कार्यविधिले खुल्ला बजार कारोबारका मौद्रिक उपकरणको प्रयोग, बोल कबोल प्रक्रिया, धितोपत्र व्यवस्थापन, भुक्तानी, अनलाइन सहभागिता तथा दीर्घकालीन तरलता व्यवस्थापन सम्बन्धी प्रावधानलाई थप स्पष्ट र व्यवस्थित बनाएको छ। केन्द्रीय बैंकले खुल्ला बजार कारोबारलाई मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका प्रमुख उपकरणका रूपमा प्रयोग गर्दै आएको छ। खुल्ला बजारमा नियमित र संरचनागत गरी दुई वर्गमा विभाजन गरिएको छ। वित्तीय बजारमा देखिने न्यून र अधिक तरलता व्यवस्थापन गर्न खुल्ला बजार कारोबार सञ्चालन समितिको हरेक शुक्रबार बैठक बस्नेछ। बैठकमा कारोबारको समीक्षा वस्तुनिष्ठ गरिनेछ। बैंकिङ प्रणालीमा आवश्यकता अनुसार तरलता प्रवाह गर्ने वा अतिरिक्त तरलता व्यवस्थापन गर्ने उद्देश्यले रिपो, रिजर्भ रिपो, सोझै खरीद, सोझै बिक्री, दीर्घकालीन रिपो र दीर्घकालीन निक्षेप संकलन जस्ता उपकरण सञ्चालन गरिनेछ। संशोधनले यिनै उपकरणको सञ्चालन प्रक्रियालाई अझ स्पष्ट रूप र आधुनिक बनाएको छ। कार्यविधिको नवौं संशोधनले खुल्ला बजार कारोबारलाई कागजी प्रक्रियाबाट क्रमशः डिजिटल प्रणालीतर्फ उन्मुख गराउँदै थप व्यवस्थित बनाउने आधार तय गरेको छ।
3: थाहा सञ्चार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
6: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
7: मार्बल। मार्बलका सिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवन भर।
5: यो हो थाहा सञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: थाहा सञ्चार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा सञ्चार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। निर्माण शुरू गरेको झण्डै 7 वर्षपछि नारायणगढ़ बुटवल सड़क खण्डको यात्रा सहज बनेको छ। सड़क निर्माणाधीन रहेका बेला 6 देखि 7 घण्टासम्म लाग्ने सो खण्डमा अहिले 2 घण्टामै यात्रा पूरा भइरहेको छ। रूपन्देहीको तिलोत्तमा नगरपालिका 4 का उद्योगी प्रकाश आचार्य नारायणगढ़बाट 1 घण्टा 50 मिनटमै घर पुगेको बताउनुहुन्छ। नारायणगढ़ बुटवल सड़क आयोजना पूर्वी खण्डका इन्जिनियर शिव खनालका अनुसार यो सड़कको निर्माण 2 खण्डको 92% हरारी सकिएको छ। सड़क सुरक्षा र केही ठाउँमा नाली जोड्ने काम मात्र बाँकी छ। 113.35 किलोमिटर दूरी रहेको यो सड़कलाई 2 खण्डमा विभाजन गरी काम भइरहेको थियो। दुवै ठेक्का एउटै चिनिया ठेकेदार कम्पनीले पाएको छ। नारायणगढ़ बुटवल सड़क 2 लेनबाट 4 लेनमा विस्तार भएको छ। बस्ती भएका ठाउँमा 6 लेन बनाइएको छ। यस विस्तार अन्तर्गत बजार क्षेत्रको 28 किलोमिटर खण्डलाई 6 लेन र अन्य क्षेत्रलाई 4 लेनमा स्तरोन्नति गरिएको छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। इरानले स्ट्रेट अफ हर्मुजमा मालवाहक जहाजको आवाजावतका लागि नयाँ रूट चलाउने बारे ओमानसँग सहमति भएको दावी गरेको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले सम्झौता अन्तिम चरणमा पुगेको जानकारी दिएको बीबीसीले जनाएको छ। यद्यपि अमेरिकी नौसेनाको नाकाबन्दीका कारण पारवहनमा पूर्ण ग्यारेन्टी नदिने चेतावनी इरानको छ। त्यस्तै इरानका उपविदेश मन्त्री काजिम घरी बाबडीले यो नयाँ रूट अस्थायी प्रकृतिको हुने र 2 देखि 4 महिनासम्म खुल्ला रहन सक्ने बताउनु भएको छ। यद्यपि यस विषयमा ओमान र अमेरिकाले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। फेब्रुअरीको अन्त्यसम्म अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरे यता होर्मुज स्ट्रेटबाट हुँदै आएको तेल र ग्यासको आपूर्ति नियमित प्रभावित भइरहेको छ, जसका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा तीव्र उतार चढ़ाव आएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता बकाईले ओमानसँग सहमति भए पनि स्ट्रेट अफ हर्मुज असुरक्षित हुनुको मुख्य कारण अमेरिका रहेको आरोप लगाउनु भएको छ। गत जून महिनामा युद्ध रोक्ने, हर्मुज स्ट्रेट खोल्ने र 60 दिनभित्र युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका र इरानबीच एउटा समझदारी पत्रमा हस्ताक्षर भएको थियो, तर सम्झौता भएको केही दिनमै एकअर्कामाथि आक्रमण शुरू भएपछि उक्त सहमति र कूटनीतिक प्रयासहरू असफल भएका थिए।
4: अब खेल समाचार। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताको हिस्सेदारी निजी लगानीकर्तालाई बिक्री गर्ने विवादास्पद योजनामा आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी मागेका छन्। मोरक्को रबाटमा बसेको फिफा व्यवस्थापन बोर्डको बैठकपछि उनले भविष्यमा यस्ता त्रुटि नदोहोरिने प्रतिबद्धता जनाएका छन्। आलोचना चुलिए पनि फिफा व्यवस्थापन बोर्डले इन्फान्टिनोलाई अध्यक्षका रूपमा पूर्ण समर्थन दोहोर्याएको छ। फिफाले बैठकमा फिफा फरवर्ड इन्टरप्राइज एफएफई सम्बन्धी प्रक्रिया पारदर्शी ढंगले अघि नबढ़ाइएको र सदस्य राष्ट्र तथा फिफा काउन्सिललाई पर्याप्त रूपमा समावेश नगरिएको स्वीकार गरेको छ। प्रस्ताव सार्वजनिक भएपछि त्यसको व्यवस्थापनमा पनि कमजोरी भएको फिफाको भनाई छ। यद्यपि संस्थाले आफ्ना सबै निर्णय फिफाको नियमअनुसार भएको दावी गर्दै संस्थाको प्रतिष्ठामाथिको आक्रमण सहन नसक्ने चेतावनी दिएको छ। यसअघि युरोपेली फुटबल महासंघ यूईएफएले इन्फान्टिनो प्रति विश्वास गुमाएको घोषणा गर्दै कानूनी कार्यवाहीको चेतावनी दिएको थियो। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी र पूर्व पोर्चुगीज खेलाड़ी लुइस फिगोले समेत इन्फान्टिनोको राजीनामा मागेका छन्। वेल्ससहित केही सदस्य राष्ट्रले उनको पुननिर्वाचनमा दिएको समर्थन फिर्ता लिएका छन्। यद्यपि अफ्रिका र एसियाका धेरै सदस्य राष्ट्रले इन्फान्टिनोको पक्षमा समर्थन जनाइरहेका छन्। सन् 2027 मार्चमा मोरक्कोमा हुने फिफा कंग्रेसमा अध्यक्ष पदको निर्वाचन हुनेछ, जहाँ इन्फान्टिनो चौथो कार्यकालका लागि प्रतिस्पर्धा गर्ने तयारीमा छन्।
3: अब मौसम। मनसून सक्रिय भइरहँदा आज पनि प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। देशभर मनसूनी वायुको प्रभाव रहेको र हाल मनसूनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी र तराई भूभाग, कोशी प्रदेशका हिमाली र पहाड़ी भूभाग, मध्य प्रदेश तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। अहिले बिहान पनि बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशका एक दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ। पछिल्लो 12 घण्टामा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको छ, जसका कारण नारायणी र कर्णाली नदीमा पानीको बहाव उच्च छ। आज दिउँसो र राति पनि भारी वर्षा हुने हुँदा बाढ़ी र पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: राष्ट्रिय सभामा आज गृहमन्त्री सहित दुई मन्त्रीसँग मौखिक प्रश्नोत्तर हुँदै संघीय संसद अन्तर्गतका पाँचवटा समितिको बैठक बस्दै।
3: पर्सामा ग्यास ट्याङ्करले ई रिक्सालाई ठक्कर दिँदा 9 जना घाइते र उत्तरमा पेट्रोल बोकेको ट्याङ्कर आगलागीबाट ध्वस्त।
4: राष्ट्र ब्याङ्कद्वारा खुल्ला बजार कारोबार सम्बन्धी कार्यविधि लागू, अनलाइन भुक्तानी लगायतलाई व्यवस्थित बनाउने विश्वास।
3: स्ट्रेट अफ होर्मुजमा ओमानसँग नयाँ सहमति भएको इरानको दावी, पारवहनको पूर्ण ग्यारेन्टी नभएको चेतावनी।
4: र विवादास्पद योजनामा गल्ती स्वीकार्दै फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, राजीनामा नदिने।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com।
9: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साफ कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी चार, दुले गाउँदा आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
8: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
9: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाई?
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्बिसौनीको ठिक पारिपट्टि
11: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
12: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
13: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
14: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
13: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
14: छुटका दायराहरू:
13: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
14: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
13: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
14: थप जानकारीका लागि सम्पर्क 0658-71479, मोबाइल 9856062065 र 9648-64145।
15: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
16: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
15: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510-88461 र सिजन गुरुङ 9745-40900।
17: आज पनि डरायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
18: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भयो
17: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
18: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे दुले गाउँको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
19: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
20: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817
21: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
22: साँच्चीकै मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
21: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
22: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौ भएर बनाएको पनि
19: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622 स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोप्राइटर पासा राजु मोबाइल 9806613195 र 9847153868
23: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस् हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ सम्पर्क युनाइटेड सप्लायर दुलेगौडा हेल्प चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0654140008
24: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाल सम्झेल त हो नि मान सम्मान इज्जत बढेको
25: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छ हौ विश्वासिलो सुनचारी पसल खोजौला नि
24: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
0: यहाँ विभिन्न डिजाइन का गर गहना पाइनुका साथै खरीद बिक्री तथा साटफेर पनि गरिन्छ।
1: साथमा बिना रसायन का गर गहना तयार पारिने र यहाँबाट खरीद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
0: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी तीन दुलेकौडा दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेकौडा वन केवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9870769142।
2: सुन न श्रेया यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै
3: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
2: कहाँ
3: गण्डकी मेडिकल हल
4: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
3: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन अनुहारको डन्डीफोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
4: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश प्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
2: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि सम्पर्क 0635903069 मोबाइल 9840826926।
5: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् भो
26: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
5: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
26: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु।
5: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज खैरिनी टार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 9855-24220 9801-54674 र 9845-23420।
21: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
22: साँच्ची कि मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
21: कहाँ बनाए छन्द्र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
22: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ त धुला नै लागेको छ वर्षौं भएर बनाएको पनि
21: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622। ए सबिना यस्तो हतारमा कता हो
22: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गर गहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
21: ल बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचाँदी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भए पछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
27: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846078528 र 9808216142।
6: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
7: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदिए आएको छ।
6: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
7: सेवा लिने क्रममा चाहिने जानकारी
6: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
7: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
6: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
7: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
8: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
9: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
8: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
10: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
8: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
10: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
8: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
9: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
8: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल
10: भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
8: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा

0: क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
1: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल धुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
0: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले धुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
7: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार,
10: मोबाइल 9800585537 र 9800615899।
11: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intake to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kasti, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

0: छापा मगर झोडले जे डोछी मि पाऊ पट्टको के छिन्यु माक्सबार ढलिङ ढलिङ मनिटा जातले आशाले नाको पट्ट पट्टको झेरमा आउला गेपमा आउला ना कान पनि नाकु पट्टकु ढलिङ रुहो डिङ्म गेपमनले झेरमनले मातृभाषा आवाजको आवश्यकता आजको डेट मूल नारालाई नाहिङ इसे मगर ढुटो मासबार पट्ट बिहिबानी गोडा कु बज्यौ सेक्मी हुनी र पुनः प्रसारण शुक्रबानी नबिलाग बाङ्गा बज्यौ सेक्मी हुनी प्रसारण छान्के जातले रेडियो ढोडबराई काठभुङ सोम थोप्ला के मेगा हजाय अन्तर मनु त आवाज प्रसारण छान्के जातले कान्के रेडियो ढोडबराई फेसबुक पेज हाम्रो पात्रो र मोबाइल एप वेबसाइट www.radiodhorbarai.com.np लगिन जातमा भिन्टाभर कठ कठ सिकिसक्ले है त यसै माक्सबार आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्ला गण्डकी नगरपालिकै दुस्म प्रसारण छान्छ आदिवासी संसार अन्तर्गत मगर ढुट माक्सबार आले देहा कानु माक्सबार के पीआर कल्चर एन्ड फेसन एन्ड हाउस दुलेगोडा बजारी प्रायोजन जातमा यहाँ हुने यसै मासबाराई मगर ढुटो सेच सेच हिङको मगर ढुट सम्बन्धी र मगर समुदाय सम्बन्धी सामग्रीको र सेच सेसेन समय सान्दर्भिक कुराकानीको पनि सेके हेकले छिङ्यु मासबार सोमचु निस भिन्टा आदिवासी जनजाति दिवस हो मासबार किस्मन लेचबाटी गा मासबार अगाडि र दुम्च बेलाई गा मासबाराक मात्रै मगर ढुटाई गाकले देहा कानु आजो मासबार खास भाषा नै छानले श्रोता लाफाको आज 32 आदिवासी जनजाति दिवस नजिकिँदै गर्दा आजको हाम्रो अतिथि हुनुहुन्छ आदिवासी जनजाति अभियन्ता नेपाल आदिवासी जनजाति गण्डकी प्रदेश समन्वय परिषद सचिव श्री विमल भुजेलज्यू उहाँलाई हार्दिक स्वागत गर्दछु।
1: धन्यवाद दिदी, नमस्कार।
0: नमस्कार हजुर, जनजाति महासंघको अभियन्ता हुनुभएको नाताले हजुरलाई आज यस कार्यक्रममा प्रमुख अतिथिकै रूपमा हामीले लिएका छौं र कतिलाई त हाम्रो जनजाति के हो र आदिवासी को हो भनेर थाहा छैन, यस सम्बन्धी राम्ररी बताइदिनुहोस् न।
1: हस्, धन्यवाद। यो रेडियो ढोरबराई कार्यक्रमबाट यो आदिवासी संसार कार्यक्रम अति नै राम्रो तरिकाले यहाँहरूले सम्प्रेषण गरिरहनु भएको छ, अति नै उत्कृष्ट तरिकाले कार्यक्रमलाई सञ्चालन पनि गरिरहनु भएको छ। म दिदी लगायत सिङ्गो टीमलाई विशेष आभार व्यक्त गर्न चाहन्छु। सर्वप्रथम त यस कार्यक्रममा आज मलाई प्रमुख अतिथिको रूपमा निमन्त्रण गरेर यहाँहरूले जुन एउटा आफ्नो भनाइहरू राख्ने सुनौलो अवसर मौका दिनुभयो, यहाँहरूप्रति सिङ्गो रेडियो ढोरबराईप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। विशेष गरी आदिम कालदेखि बसोबास गर्दै आएका जसका आफ्नै भाषा संस्कार संस्कृति रीतिरिवाज परम्परा लिखित वा अलिखित भएका संस्कार संस्कृतिसँग सम्बन्धित भएका आदिवासी जनजातिहरू हुन्, त्यसलाई हामी धरतीपुत्र पनि हामीले भनेर व्याख्या गरेका छौं, र जल जंगल जमीनसँग प्रत्यक्ष रूपमा जोडेर बसेका ती आदिवासी जनजाति हुन्। शुक्ला गण्डकी नगरपालिकामा पनि आदिवासी जनजाति झण्डै 48% रहेको कुरा पनि म यसै कार्यक्रम मार्फत जानकारी गराउन चाहन्छु।
0: हजुर, यस शुक्ला गण्डकीमा कुन कुन जातिको आदिवासी जनजातिहरू बसोबास गर्दछ यसमा पनि जानकारी गराइदिनुहोस् न।
1: धन्यवाद दिदीलाई पुनः। विशेष गरी शुक्ला गण्डकी नगरपालिका आफैमा पनि यो आदिवासी जनजातिको बाहुल्यता रहेको पालिका हो। यहाँभित्र झन्डै 48% हाम्रो आदिवासी जनजातिको बाहुल्यता रहेको छ, जसमा जनसंख्याको रूपमा हेर्ने हो भने पनि मगर समुदाय सबैभन्दा धेरै जनसंख्याको रूपमा हेरमाझमा हुनुहुन्छ। त्यसै गरी गुरूङ समुदाय, नेवार समुदाय, कुमाल समुदाय, भुजेल समुदाय, तामाङ समुदाय, त्यसै गरी थकारी समुदाय र राई समुदाय गरी 8 जात चाहिँ हाम्रो शुक्ला गण्डकी नगरपालिकामा बसोबास गर्नुहुन्छ र यहाँहरूले आफ्नो संस्कार संस्कृति जगेर्नाको निम्ति स्थानीय सरकारसँग त्यसै गरी आदिवासी जनजाति महासंघसँग पनि समन्वय गरेर धेरै रचनात्मक कामहरू गरिरहनु भएको छ र यो कार्यक्रम अझै थप अझै मलाई भन्दा पनि मजा आउनुपर्छ। विशेष गरी मगर समुदायले अत्यन्तै राम्रो कार्यक्रम तपाईँहरूले रेडियो मार्फत सम्पूर्ण मगर समुदायसँग जोडिएका र सम्पूर्ण आदिवासी जनजातिको हक हितको लागि पनि यो कार्यक्रम प्रसारण गरेर अझै हामीलाई सुगन्धित बनाउनु भएको पनि मैले महसुस गरेको छु।
0: धन्यवाद। यसरी नै हाम्रो शुक्ला गण्डकीमा आदिवासी जनजातिहरूको अवस्था कस्तो रहेको छ, शिक्षा स्वास्थ्यदेखि लिएर यहाँको बसोबास।
1: वास्तवमा अहिले पनि आदिवासी जनजातिहरूको समग्र वस्तुगत स्थिति हेर्ने हो भने आर्थिक अवस्था, सामाजिक अवस्था, राजनैतिक अवस्था, यो मनोवैज्ञानिक ढंगबाट हेर्ने मनोविज्ञानका कुराहरू सबैलाई हेर्ने हो भने अहिले पनि आदिवासी जनजाति जुरुक्क उठेर माथि आउन सकेको जाति छैन। यद्यपि शुक्लागण्डकी नगरपालिकामा केही समुदायहरू आर्थिक रूपमा सबल हुनुहुन्छ, शैक्षिक रूपमा पनि उहाँहरूले एउटा बामे सरेको अवस्था छ भने समग्र विकासलाई हेर्ने हो भने शुक्लागण्डकी नगरपालिकामा आदिवासी जनजातिको अवस्था अहिले पनि दहनीय छ। हामी शुक्लागण्डकी नगरपालिकाको 12 वडामा झण्डै 48% हामी आदिवासी जनजातिहरू बसिरहँदाखेरि हामी शिक्षाको हिसाबमा, स्वास्थ्यको, रोजगारको, आमदानीको स्रोतमा हामी जोडिँदै जाँदाखेरि, ग्रीन क्रान्तिका कुरा गरिरहँदाखेरि अझै पनि हामीले त्यो सफलता हासिल गर्न सकेका छैनौँ जुन राज्यले हामीलाई व्यवस्था गरेको छ, र राज्यको पहुँचसँग अझै पनि हामी पुग्न नसकेको अवस्था पनि म यसै कार्यक्रम मार्फत पनि म जानकारी गराउन चाहन्छु।
0: हामी त्यति धेरै पछाडि परेका छौँ। यसै गरी आदिवासी जनजातिहरूको भाषा, धर्म, संस्कार, संस्कृति र वेशभूषा जोगाउन महासंघले कस्तो भूमिकाहरू खेल्दै आउनु भएको छ त नि?
1: एकदम यो प्रश्न आफैमा पनि यति सुगन्धित छ, एकदम मर्मस्पर्शी पनि छ। वास्तवमा आदिवासी जनजाति भन्ने बित्तिकै भाषासँग जोडिएको, धर्मसँग जोडिएको, संस्कार संस्कृतिसँग जोडिएको, वेशभूषासँग जोडिएको र हाम्रो प्रत्यक्ष रूपमा दैनिक जीवनयापनमा पनि आदिवासी जनजातिले गर्ने क्रियाकलापसँग जोडिएको हुँदा पनि अब यसलाई जगेर्नाको निम्ति, यसलाई बचाउनको लागि अब महासंघले कस्ता खालका भूमिका गरेका छन् भन्ने विषयमा आम जनसमुदायमा यो कार्यक्रम मार्फत हामीले पुर्याउन पनि पर्छ र हाम्रो यात्रामा सहयात्रा हुनको लागि पनि म सम्पूर्ण आदिवासी जनजातिका अग्रजदेखि लिएर अनुसम्म सबैलाई हार्दिक अनुरोध गर्दछौँ। हामी विशेष गरी भाषाको कुरा गरिरहँदाखेरि भाषा जबसम्म हामीले घरबाट नै बोल्ने बानीको विकास गर्दैनौँ तबसम्म भाषा आफैमा पनि एउटा लोप हुने अवस्थामा पुगेको छ। पछिल्लो यो आधुनिक समाज भन्छौँ हामीले, आधुनिकतामा ढल्केसँगै हाम्रो भाषाहरू, हाम्रा जल जंगल जमिनसँग जोडेका संस्कार संस्कृतिका कुराहरू, हामीले लगाउने वेशभूषा पनि सीमित ठाउँमा प्रयोग हुने खालका वातावरण बनेका छन्। यसलाई हामीले वर्षको एक दिन कार्यक्रममा मात्रै होइन, हाम्रा हरेक गतिविधिमा, हाम्रा दैनिक जीवनमा पनि प्रयोग गर्न सकियो भने मात्रै यो जोगाउन सकिन्छ र महासंघले पनि स्थानीय सरकारसँग र केन्द्रीय सरकारसँग पनि झकझकाएर हाम्रा हक अधिकार सुनिश्चितका कुराहरू र हाम्रा संस्कार संस्कृति रीतिरिवाज परम्परालाई जगेर्ना गर्नको लागि विभिन्न कार्यक्रम मार्फत विभिन्न सचेतनामूलक कार्यक्रमहरू पनि प्रस्तुत गरेर यसलाई हामीले अझै अगाडि बढाउने जमर्को गरिरहेका छौँ र विगत लामो समयदेखि आदिवासी जनजातिको क्षेत्रमा यससँग सम्बन्धित रहेर हामीले अन्तर्क्रिया कार्यक्रम पनि गरिरहेको कुरा पनि म जानकारी गराउन चाहन्छु।
0: भनेपछि हामीले यो भाषा, धर्म, संस्कार, संस्कृतिहरू जोगाउनको लागि हामीले घरदेखि नै पहल गर्नु र सुरुवात गर्नु पर्यो र यसै गरी अहिले हामीले हाम्रो 32 विश्व आदिवासी दिवस मनाउँदै गर्दा हाम्रो मूल नारा चाहिँ प्राप्त अधिकारको रक्षा, आजको आवश्यकता, पहिचान सहितको समावेशी न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता भएको छ भने साँच्चै नै के हामीले प्राप्त अधिकार नै गुमाइसकेको र पाएको अधिकार पनि हामीले सही सदुपयोग गर्न नजानिएको जनजातिहरू हो त?
1: धन्यवाद दिदीलाई, म एकदम हृदयदेखि नै धन्यवाद आभार व्यक्त गर्न चाहन्छु। सर्वप्रथम त म यहाँहरू सम्पूर्ण यो रेडियो डोरहरूलाई मार्फत यो आदिवासी संसार कार्यक्रम सुन्नुहुने सम्पूर्ण हाम्रो मगर लाखपादेखि लिएर सम्पूर्ण जनसमुदायमा के आग्रह गर्न चाहन्छु भने 32 विश्व आदिवासी दिवसको पूर्व सन्ध्यामा रहेर नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्लागण्डकी नगरपालिकाले सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको छ। सोही सन्दर्भमा श्रावण 18 गते पत्रकार सम्मेलन कार्यक्रम गरेर महासंघले गर्ने कार्यक्रमहरू के कस्ता हुन् त नि भन्ने बारेमा वृहत जानकारी दिइसकेको छ जनसमुदाय बीचमा भने 19 गते शुक्लागण्डकी नगरपालिका वार्ड नम्बर 8 रहेको यो बुद्ध पार्क निर्माण स्थल एकैजनामा वृहत सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरेर कार्यक्रम सम्पन्न गरिसकेको छ। आज मात्रै यो कार्यक्रमको दौरानमा वक्तित्व कला प्रतियोगिता कार्यक्रम आयोजना गरेको छ भने महिला तथा युवासँग अन्तर्क्रिया कार्यक्रम, त्यसै गरी आदिवासी जनजातिबाट निर्वाचित जनप्रतिनिधि साथीहरूसँग अन्तर्क्रिया कार्यक्रम र 9 अगस्त 2026 श्रावण 24 गते 32 विश्व आदिवासी दिवसको भव्य समारोह बीच शुक्लागण्डकी नगरपालिकाको खुल्ला चौरमा एउटा औपचारिक कार्यक्रम गर्ने र त्यस कार्यक्रममा शुक्ला गण्डकी नगरपालिकाभित्र बसोबास गर्ने सम्पूर्ण जात जाति सँगसँगै भातृत्व कायम गर्ने आदिवासी जनजातिको कला संस्कार संस्कृति प्रदर्शन गर्ने त्यसै गरी रैथाने खानाका परिकारहरू आदिवासी जनजातिसँग सम्बन्धित रैथाने खानाका परिकारहरू पनि हामीले त्यहाँ प्रस्तुत गर्ने र अभियन्ताहरूबाट चाहिँ हामीले प्रशिक्षण कार्यक्रम लिने कार्यक्रम रहेको छ भने अहिले 32 विश्व आदिवासी दिवसको मूल नारा प्राप्त अधिकारको रक्षा आजको आवश्यकता। साँच्चै आदिवासी जनजातिले जुन अधिकार प्राप्त गरे त्यो अब रक्षा गर्ने अवस्थामा पुगेको छ। त्यसको लागि आजको आवश्यकता भनेकै सम्पूर्ण आदिवासी जनजाति समुदायहरू एक भएर हाम्रा प्राप्त अधिकारहरूलाई हामीले रक्षा गर्न अति नै जरुरी छ। हामीले पछिल्लो समय सामाजिक सञ्जाल मार्फत लगायत अन्य क्रियाकलापबाट पनि आदिवासी जनजातिका जुन अधिकार प्राप्त गरेका अधिकारहरू संविधानले व्याख्या गरेका अधिकारहरू पनि विस्तारै कटौती हुने भन्ने हामीले सुनिरहँदाखेरि त्यो प्राप्त अधिकारलाई रक्षा गर्न आजको आवश्यकता हो भनेर महासंघले निर्देशन गरेको छ भने यो पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता भनेर जुन यो नाराले पूर्णता पाएको छ। आदिवासी जनजाति आफैमा पनि प्रत्यक्ष रूपमा राज्य सञ्चालनमा पुग्न नसक्ने भएको हुँदा पहिचान सहितको समावेशीको आधारमा विभिन्न ठाउँमा विभिन्न निकायमा आदिवासी जनजातिको प्रतित्व भएको छ। त्यो प्रतित्वलाई पनि अब हनन गर्ने हो कि अब त्यहाँ प्रत्यक्ष रूपमा पुग्न नदिने हो कि भन्ने खालका कुराहरू पनि आइरहँदाखेरि यो न्यायपूर्ण नेपाल निर्माणमा अब हामी सबै साझा एक भएर हामी प्रतिबद्ध हुनुपर्छ र नेपालको हकमा नेपालमा बसोबास गर्ने 35% आदिवासी जनजातिहरू पनि हामी एक भएर एक ढिक्का भएर हाम्रा हक अधिकारलाई सुनिश्चित गर्नुपर्ने प्रतिबद्धताको साथमा पनि हामीहरू लागिरहेका छौं र हाम्रा अधिकारलाई कुण्ठित गर्ने काम सरकार वा अन्य कुनै संस्था निकायबाट गर्नुहुन्न भन्ने पनि म आवाज उठाउन चाहन्छु भने हामीले हाम्रो हक मागिरहँदाखेरि अरू कसैको हकलाई हामीले हनन नगरेको कुरा पनि म यसै कार्यक्रम मार्फत सम्पूर्णमा जानकारी पनि गराउन चाहन्छु।
0: धन्यवाद हजुरलाई। यसरी नै फेरि हामीले गुमेको अधिकार खोज्नुपर्छ भन्ने मूल नारा चाहिँ हामीले लिएर आयौं, तपाईँले स्पष्ट पारिदिनुभयो र आजको अबको जनजाति युवा पुस्ताहरूको भूमिका र लगाव कस्तो रहनुपर्छ, के अबको युवा पुस्ताले संस्कार संस्कृति भाषा जोगाउन सक्ला त?
1: यो अग्रज र अनुज बीचको अनुशासित यस्तो मेल हो, यो यहाँ भावना जोडिएको हुन्छ, यहाँ हाम्रो संस्कार जोडिएको हुन्छ, यहाँ हाम्रो संस्कृति जोडिएको हुन्छ र आफ्नो जातिप्रतिको एउटा लगाव र अनुशासन पनि जोडिएको हुन्छ। पछिल्लो समय हामी घरमा नै हाम्रो भाषा संस्कार संस्कृति हाम्रा अग्रजहरूले पनि बिस्तारै छोड्दै गएको अवस्थामा अब राज्यप्रति मात्रै हामी दोष लगाउने काम गर्नुभन्दा पनि हामीले घरबाट नै आफ्नो संस्कार संस्कृति भाषा जोगाउनको लागि पहल गर्नुपर्छ। हामीले थोरै विगतलाई फर्केर हेर्ने हो भने विगतमा हाम्रो घरमा आमा बुवाहरू आफ्नो भाषा बोल्नुहुन्थ्यो, मातृभाषा बोल्नुहुन्थ्यो, बिस्तारै छोराछोरीहरू पढ्नको लागि अन्य ठाउँहरू जाने चलन आएपछि त्यो ठाउँको विकासले गरेको चाहिँ अनुसार पनि र रहन सहनमा पनि फरक परेको हुँदाखेरि ती भाषाहरू बिस्तारै लोप हुने अवस्थामा गए र आज हामीले कहीँ कतै धेरै आदिवासी जनजातिको भाषालाई संस्कारलाई संस्कृतिलाई हामीले किताबमा मात्रै सीमित संग्रहालयमा मात्रै सीमित भेटाएको पनि पाउँछौं। अब पनि यो पुस्ता नतात्तिने हो भने, यो पुस्ताले काम नगर्ने हो भने, यो पुस्ताले चासोको रूपमा पनि नलिने हो भने साँच्चै हाम्रो संस्कार संस्कृति चाहिँ जोगाउन गाह्रो हुन्छ। तर आजकै दिनबाट हामी सबै लाग्यौं भने तपाईँ अनि म तपाईँ र मम्मीलाई हामी सबै यो अभियानमा लाग्यौं भने हामीले अबका युवा पुस्ता माझमा हाम्रा भाषाका महत्व संस्कारका महत्व संस्कृतिका महत्व र आदिवासी जनजातिको बारेमा वृहत अन्तर्क्रिया कार्यक्रम गर्दै सहभागी गराउन सक्यौं भने पक्कै पनि हामीले हाम्रो भाषालाई संस्कारलाई संस्कृतिलाई अवश्य जोगाउन सक्छौं।
0: धन्यवाद भाइ। हजुरले हाम्रो युवा पुस्तालाई नि संस्कार संस्कृति जोगाउनलाई चाहिँ हामी तपाईँ हामी सबै एक भएर लाग्यौं भने जोगाउन सकिन्छ भनेर स्पष्ट पारिदिनुभयो र यसरी नै अब अन्तिमतिर आइपुगेका छौं। हजुरको मनमा लागेको र भन्नै पर्ने केही कुराहरू छुटेको छ भने भनिदिनुहोस् न।
1: हस् धन्यवाद दिदीलाई पुनः यस कार्यक्रम मार्फत विशेष गरी हामी 32 आदिवासी दिवसको यो संघारमा रहेका छौं। आउँदो 24 गते श्रावण 24 गते 9 अगस्त 2026 को दिन शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौरमा यो वृहत सांस्कृतिक कार्यक्रम सहित आदिवासी जनजातिका बुलन्द आवाज सहित हामी यस कार्यक्रमलाई शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 4 को बीबी चोकबाट र शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 5 को गल्छिना चोकबाट सौहार्दपूर्णको शान्तिमय वातावरणमा हामीले झाँकी र्याली सहित कार्यक्रमलाई प्रस्तुत गर्ने र नगरपालिकाको खुल्ला चौरमा गएर सभामा परिणत गरी यस कार्यक्रमलाई औपचारिक रूपमा पूर्णता दिने जानकारी गराउँदै यो कार्यक्रम सुन्नुहुने सम्पूर्ण शुक्ला गण्डकी नगरवासीहरूलाई उक्त दिन आफ्नो जातीय वेशभूषा बाजागाजा सहित कार्यक्रममा सहभागी हुनको लागि हार्दिक अनुरोध गर्दछु र विश्वभरबाट यो कार्यक्रम सुन्नुहुने सम्पूर्ण महानुभावहरूलाई जहाँ जुन ठाउँमा हुनुहुन्छ ती हरेक ठाउँमा 9 अगस्तको दिन विश्व आदिवासी दिवस कार्यक्रम हुँदैछ, आफूहरूलाई पाएक पर्ने ठाउँमा गएर त्यो कार्यक्रममा शरीक भएर आफ्नो हक अधिकार प्राप्तिको लागि बुलन्द आवाज निकाल्नको लागि शरीक हुनको लागि म हार्दिक निमन्त्रणा व्यक्त गर्न चाहन्छु र यो कार्यक्रममा मलाई पनि बोलाएर यहाँले आफ्ना अन्तर्मनका कुराहरू राख्ने मौका दिनुभयो, यसको लागि म दुर्गा दिदीलाई हृदयदेखि नै धन्यवाद आभार व्यक्त गर्दै बिदा हुन चाहन्छु। हस् धन्यवाद, नमस्कार। जसले
0: हाम्रो निम्तोलाई सहज स्वीकारेर व्यस्त समयको बावजुद पनि हजुरले हामीलाई समय दिनुभएकोमा धेरै धेरै धन्यवाद भाइलाई,
1: धन्यवाद दिदीलाई र सिङ्गो टिमलाई पनि।
0: लौतनी श्रोता लाफाको कठ मुके जाग्नाई जाग्नाई पनि समय दुम्से बेला छाना छिन्यौ मासबार आकुङ सल्लाह सुझाव अनुसार नै कानकै मासबार खासके जुमको जातले अर्को साता मिनाम श्रृङ्खला लानाखी नाको समक्ष पक्कै ताराले नै चाहिँसम्म नाको समक्ष पक्कै ताराले नै चाहिँसम्म कानु ढुटो मासबार छिम या च पत्त पत्त श्रोता लाफाको के धन्यवाद मासबार दुस्म या च सहकर्मी लाफा केनी मिगिनी भुत आभार प्रकट जाँच्दै मासबार डुम्च बखटाई काटिएचा झिङ डाँच्दैले कानु मायाले माले स्वर रञ्जिता थापा मगर यामसारू र शब्द रचना यामसारू मगर ना मासबार दुर्गा थापा मगर ढाके छाना जोडले जे डो सिमिङे पाऊ।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
2: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
1: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेकौडा, भित्री बजार।
3: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार।
4: मोबाइल 9898535537 र 9806615899।
5: मनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
6: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
7: ढोरबाराही हाइलाइट्सको साथमा
8: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
7: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।

नमस्कार, बिहान 10 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज जन्तर मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्। संघीय संसद अन्तर्गत बिहिबार आज 5 संसदीय समितिको बैठक बस्दैछ। अर्थ, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक आज बस्न लागेको हो। त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको विद्यमान अवस्था, समसामयिक विषय चुनौती र भावी कार्ययोजनाबारे छलफल हुनेछ। बैठक आज बिहिबार बिहान 10 बजे बस्ने संसद सचिवालयले जनाएको हो। त्यस्तै अर्थ समितिको बैठकमा उपसमितिको प्रतिवेदन प्रस्तुत गरी छलफल गर्ने कार्यसूची रहेको छ। बैठक आज बिहिबार बिहान 11 बजे बस्ने भएको हो। त्यस्तै महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको काम कार्यवाही तथा प्रगति सम्बन्धमा आयोगका पदाधिकारी कार्यसँग छलफल हुनेछ। बैठक आज बिहान 11 बजेका लागि बोलाइएको छ। त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दल विधेयक 2083मा सैद्धान्तिक छलफल हुनेछ। बैठक आज दिउँसो 1 बजे बस्ने बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग र कारागार कार्यालयहरूको स्थलगत अनुगमन प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको हो। साथै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा देशको वर्तमान अवस्था र समसामयिक विषयमा छलफल हुने भएको छ। समितिको बैठक आज दिउँसो 2:30 बजे बस्ने सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले नागरिकका गुनासो, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्न हामी सुन्छ अभियान सञ्चालन गर्ने भएको छ। पार्टीको केन्द्रीय समितिको यही साउन 13 गतेको निर्णय अनुसार यही साउन 25 गतेदेखि केन्द्रीय कार्यालय घण्टीघरमा अभियान शुरू हुने सहमहामन्त्री हरि ढकालले रासोसालाई जानकारी दिनुभएको छ। अभियान अन्तर्गत नागरिकका गुनासा, समस्या र सुझाव सुन्न तथा सहजीकरण गर्न प्रत्येक दिन 2 केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यको उपस्थिति अनिवार्य गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने भएको छ। पार्टीको मिशन पार्टी जागरण अभियान अन्तर्गत बुधबार राजधानी प्रदेश कमिटिद्वारा पार्टी मुख्यालय च्यासलमा आयोजित सदस्यता सम्बन्धी कार्यशालामा सचिव डाक्टर राजन भट्टराईले यस्तो जानकारी दिनुभएको हो। पार्टीको जनतासँगको सम्बन्ध स्थापित गर्ने र संगठनलाई तल्लो स्तरसम्मै गतिशील बनाउने उद्देश्यका साथ यो कार्ययोजना सार्वजनिक गरिएको छ। सबिन भट्टराईले डिजिटल प्रणालीको भरपूर उपयोग गरिने बताउनु भएको छ। पार्टी नेतृत्वले नेता तथा कार्यकर्ताको राजनीतिक चेतना र क्षमता अभिवृद्धिका लागि ओडा र पालिका स्तरमै प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टी सचिव भानुभक्त ढकालले पार्टीको सदस्यता र अन्य दस्तावेजलाई प्राकृतिक तथा अन्य संकटबाट जोगाउन र कामलाई चुस्त बनाउन सदस्यतालाई डिजिटल बनाउन आवश्यक रहेको बताउनु भएको छ। पाकिस्तानको ब्रड पीकमा भएको हिमपहिरोमा परिनिधन हुनुभएको विश्वविख्यात कृतिमानी नेपाल पर्वतारोही निर्मल पूर्जा निम्स दाईको अन्तिम विदाई बेलायतमा हुने भएको छ। गत साउन 14 गते ब्रेड पिक आरोहणका क्रममा गएको भीषण हिमपहिरोमा परिधान भएका पूर्जा 10 सदस्यीय आरोही टोलीको नेतृत्व गरिरहनु भएको थियो। उहाँको परिवार बेलायतको लन्डनमा रहेकाले धार्मिक परम्परा अनुसार अन्त्येष्टि उतै गरिने भएको छ। स्वर्गीय पूर्जाको शव साउन 17 गते पहिचान भए पनि मौसम प्रतिकूल हुनुका साथै अन्य आरोहीको शवभन्दा निकै अप्ठ्यारो स्थानमा रहेकाले बुधबार दिउँसो मात्रै बेस क्याम्पमा ल्याइएको थियो। तनहुँमा एलपी ग्यासको अभाव हुन नदिन स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन तथा आपूर्ति सहजीकरणको पहल थालेका छन्। देशव्यापी रूपमा ग्यास पकाउने ग्यासको अभाव देखिएको अवस्थामा तनहुँमा पनि समस्या देखिएपछि उद्योग, वाणिज्य संघ, व्यवसायी, नागरिक समाज तथा सरकारवालासँग छलफल गरी ग्यास आपूर्ति सहज बनाउन विभिन्न निर्णय गरिएको छ। शुक्ला गण्डकी नगरपालिकाका उपप्रमुख खुम्बहादुर विगक अनुसार सम्बन्धित ग्यास कम्पनीलाई पर्याप्त आपूर्ति गर्न पत्रचार गर्ने, बजार
क्षेत्रमा उपलब्ध ग्यास प्राथमिकताका आधारमा अत्यावश्यक उपभोक्तालाई वितरण गर्ने र विद्युतीय इण्डक्सन चुलोको प्रयोग बढ़ाउन प्रोत्साहन गर्ने निर्णय भएको छ। नगरपालिकाले अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न तथा बढ़ी ग्यास भएका उपभोक्ताले अभाव भएका छिमेकीलाई सहयोग गर्न सार्वजनिक आग्रह गरेको छ। यसै गरी जिल्लाभर ग्यास अभाव देखिएपछि जिल्ला प्रशासन कार्यालय तनहुले पनि बजार अनुगमन र सरकारवालासँग छलफल गरी वास्तविक अवस्था सार्वजनिक गरेको छ। प्रशासनका अनुसार जिल्लामा ग्यासको आपूर्ति निरन्तर र नियमित रहेको छ। बजारमा ग्यास सकिने त्रास र अफवाहका कारण आवश्यकताभन्दा बढ़ी सञ्चय गर्ने प्रविधिले अस्वाभाविक चाप बढ़ेको प्रशासनको निष्कर्ष छ। तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले पहिलो वितरण गरिएको आधा सिलिण्डरलाई पूर्ण सिलिण्डरले प्रतिस्थापना गर्दा तथा बजारमा फैलिएको अफवाहका कारण समस्या देखिएको बताउनु भएको छ। कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेमाथि कड़ा कार्यवाही गरिने चेतावनी दिँदै उहाँले थप ग्यास आवश्यक परे नेपाल आयल निगमसँग समन्वय गरिने जानकारी दिनुभएको छ। यसै गरी प्रशासनले असहाय ज्येष्ठ नागरिक दीर्घ रोगी अपाङ्गता भएका व्यक्ति वा होस्टल र आश्रममा बस्नेहरूलाई ग्यास पाउन समस्या भए कार्यालय समयभित्र टोल फ्री नम्बर 1810500038 मा सम्पर्क गर्न आग्रह गरेको छ।

0: युवा श्रम तथा रोजगार मन्त्रालयले विभिन्न देशमा कागजात विहीन अवस्थामा रहेका तथा भिजिट भिसामा गएर अल्पत्र परेका 155 जना नेपाली नागरिकको उद्धार गर्ने भएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको हिजोको बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले राष्ट्रिय स्तरको कल्याणकारी कोषको सहयोगमा उद्धार प्रक्रिया अघि बढ़ाइएको जानकारी दिनुभएको छ। उहाँका अनुसार उद्धारका लागि कोषमा रहेको 15 करोड़ रूपियाँको बजेट प्रयोग गरिनेछ। बैठकमा मन्त्री यादवले वैदेशिक रोजगार विदेशी स्वदेशी श्रमिकको अवस्था रोजगार सृजना तथा मन्त्रालयसँग सम्बन्धित विभिन्न कानून संशोधनको अवस्थाबारे पनि जानकारी दिनुभएको छ। उहाँले चालू आर्थिक वर्षभित्र स्वदेशमै 1 लाखलाई रोजगारी उपलब्ध गराइने लक्ष्य रहेको बताउँदै राष्ट्रिय रोजगार कार्यक्रम अन्तर्गत ग्रीन जब मिशन सहित 12 कार्ययोजना कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभएको छ। स्वदेशमै दिगो र सम्मानजनक रोजगारी सृजना मन्त्रालयको प्रमुख प्राथमिकता रहेको उहाँको भनाइ छ। जिल्ला प्रहरी कार्यालय तनहुँले अदालतको फैसला कार्यान्वयन तथा चालू मुद्दाका फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत 5 जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार हिजो जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको टोलीले तनहुँ जिल्ला अदालतबाट लगत कसी फरार रहेका 4 जना तथा अभद्र व्यवहार सम्बन्धी चालू मुद्दामा वारदातपछि फरार रहेका 1 जनालाई पक्राउ गरी अदालतमा उपस्थित गराएको हो। पक्राउ परेका मध्ये 2 पुरूष र 1 महिलालाई अभद्र व्यवहार मुद्दामा जनही रू 10,000 तथा रू 5,000 र जरिवाना हुने फैसला कार्यान्वयनका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनीहरू भारत घर भई हाल व्यास नगरपालिका 4 बसोबास गर्दै आएका थिए। यस्तै अपराधिक अभद्र व्यवहार मा रिसिङ गाउँपालिका 1 निवासी 1 पुरूषलाई पनि पक्राउ गरिएको छ। साथै अभद्र व्यवहार सम्बन्धी चालू मुद्दामा फरार रहेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका 7 निवासी 1 पुरूषलाई पनि व्यास नगरपालिका 3 पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। प्रहरी नायब परीक्षक तथा सूचना अधिकारी द्वारिका प्रसाद घिमिरेका अनुसार पक्राउ परेका सबैलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको छ। कास्कीको मर्दी हिमाल पदयात्रामा गएर 3 दिनदेखि बेपत्ता भएका 3 युवा मोदी खोलाको किनारमा सकुशल फेला परेका छन्। पोखरा महानगरपालिका 14 खसी बजार बस्ने 24 अजित केसजीसी, 23 युकेश गुरूङ अर 23 दिपेश गुरूङलाई अन्नपूर्ण गाउँपालिका 11 छुङरुङ फेदी स्थित मोदी खोला पारी फेला पारिएको हो। उनीहरूलाई सुरक्षित स्थानमा ल्याउनका लागि सोमबार बिहानैदेखि सुरक्षाकर्मीको थप टोली उद्धारमा खटिएको छ। गएको 19 साउनमा मर्दी हिमाल ट्रेकिङका लागि निस्केका उनीहरू माछापुस्रे गाउँपालिका 9 स्थित बादल डाँडाको जंगलमा अल्पत्र परेका थिए। 20 साउनको बिहान 8 बजी सम्पर्कमा रहेका ती युवाहरू त्यसपछि सम्पर्कविहीन भएका थिए। उनीहरू हराएको सूचना पाएपछि बादल मा होटल सञ्चालन गर्ने प्रेम अधिकारीको नेतृत्वमा 4 जनाको टोली खोजीका लागि खटिएको थियो। हराएका युवाहरूको खोजी गर्ने क्रममा 20 साउनको साँझ पाउने 6 बजे स्थानीयले उनीहरूलाई मोदी खोला पारी देखेका थिए। युवाहरू फेला परेको जानकारी आएपछि खान्द्रुक बगरबाट प्रहरी टोली तथा सशस्त्र प्रहरीको कालिका गढबाट 10 जनाको टोली घटनास्थल पुगेको थियो। खोलामा पानीको बहाव निकै ठूलो भएकाले आइतबार राति अबेरसम्म प्रयास गर्दा पनि उनीहरूलाई वारी ल्याउन सकेका थिएनन्। उद्धारमा खटिएको टोलीले खोलामा फड्के बनाउने र छरिएर बगेको पानीको बहावलाई एकै ठाउँमा पठाउने प्रयास गरेको छ। उद्धार कार्यमा खटिएका टोलीमा भेडाबारीबाट प्रहरी हवलदार जीवन बराल, घान्द्रुकबाट प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेल र सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको टोली पनि त्यहाँ सामेल रहेको थियो। उनीहरूले आफन्त र स्थानीयसँग समन्वय गरी उद्धार कार्यलाई तीव्रता दिएका छन्। तनहुँको व्यास नगरपालिका 4 भोरलेटार चोक स्थित भित्री सड़क खण्डमा हिजो ट्र्याक्टर चालक एक्कासी बेहोस भएका छन्। चितवन भरतपुर महानगरपालिका 12 घर भई हाल व्यास 10 बैरेनी बस्दै आएका 55 वर्षीय काले लामा तामाङ ग 1 त 6 3 8 दुई नम्बरको ट्याक्टरमा सामान लोड गरी चलाउन लागेका बेला अचानक बेहोश भएका हुन्। उनलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल दौली लगिएको थियो। सामान्य उपचारपछि थप उपचारका आवश्यक देखिएकाले हिजो साँझ 6:30 बजे गण्डकी अस्पताल पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ। पोखरा महानगरपालिकाले फिर्के खोलाको खोला घरभित्र बनाइएका सबै संरचना आगामी भदौ 15 गते भित्र अनिवार्य रूपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थाहरूलाई निर्देशन दिएको छ। आज सार्वजनिक गरेको सूचना जारी गर्दै तोकिएको समयसीमाभित्र संरचना नहटाए महानगर आफैले प्रचलित कानून अनुसार हटाउने र सो बापतको खर्च समेत सम्बन्धित पक्षबाट असुल गर्ने जनाएको छ। महानगरले फिर्के खोलाको क्षेत्रमा पर्ने 8 वटै वडाका वडाध्यक्षहरूको बैठक बसी खोला घरभित्रको पछिल्लो अवस्थाको स्थलगत अध्ययन गरी पूर्ण विवरण सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्न प्राविधिक तथा नगर प्रहरीलाई जिम्मेवारी दिएको जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतमा 2 वर्षदेखि निर्वासनमा रहनुभएकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू स्वदेश फर्किने घोषणा गर्नुभएको छ। मृत्युदण्डको सजाय सुनाए पनि नागरिकको सेवाबाट पछि नहट्ने उहाँले बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। दक्षिण एसियाली विदेश पत्रकार क्लबले आयोजना गरेको कार्यक्रममा भिडियो सन्देश मार्फत बोल्दै 78 वर्षीय हसिनाले आफू पक्राउ पर्न सक्ने वा जेल जान सक्ने अवस्था भए पनि देश र नागरिकप्रतिको दायित्वबाट पछि नहट्ने बताउनु भएको छ। उहाँले स्वदेश फर्किने निश्चित मिति भने सार्वजनिक गर्नुभएको छैन, तर सम्भव भएसम्म यसै वर्षको डिसेम्बरभित्र बंगलादेश फर्किने इच्छा रहेको उहाँको भनाइ छ। साथै आफ्नो पार्टी आवामी लीगमाथिको प्रतिबन्ध हटाउनु पर्ने पनि उहाँले बताउनु भएको छ। सन् 2024 विद्यार्थी नेतृत्वको आन्दोलनका क्रममा भएको हिंसात्मक दमनपछि हसिना सत्ता छाडेर हेलिकप्टर मार्फत भारतको नयाँ दिल्ली पुग्नु भएको थियो। त्यसै त उहाँ स्वदेश फर्किनु भएको छैन। गएको वर्ष ढाकामा हसिनाको अनुपस्थितिमै चलेको मुद्दामा अदालतले उहाँलाई हत्या गराउने आदेश दिएको, हिंसा रोक्न असफल भएको तथा मानवता विरूद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो। यसैबीच बंगलादेश र भारतबीच सम्बन्ध सुधार गर्ने प्रयास भइरहेका छन्। अन्तिममा खेल समाचार। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका अध्यक्ष ज्यानी इन्फान्टिनोले प्रतियोगिताको शेयर निजी लगानीकर्तालाई बेच्ने विवादित योजनामा आफ्ना तर्कबाट गल्ती भएको स्वीकार गर्दै माफी माग्नु भएको छ। चौतर्फी आलोचना र विरोधका बावजूद उहाँले फिफा अध्यक्ष पदबाट राजीनामा नदिने र पदमै कायमै रहने स्पष्ट पार्नु भएको छ। मोरक्को रवात स्थित फिफाको अफ्रिकी कार्यालयमा बुधबार बोलाइएको व्यवस्थापन बोर्डको आकस्मिक बैठकपछि इन्फान्टिनोले आफ्नो गल्ती महसुस गर्नुभएको हो। बैठक सकिएको 4 घण्टापछि फिफाले एक विज्ञप्ति जारी गर्दै उच्च अधिकारीले इन्फान्टिनोलाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता जनाएको खबरमा उल्लेख छ। हवस् दैनिक खबरहरूसँगै बिहान 10 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। दिउँसो 2 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
4: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र,
3: यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
4: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
3: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
5: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
6: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
7: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
8: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
8: छुटका दायराहरू:
7: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
8: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
7: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
8: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9856062625 र 9848064145।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: दुलेगौडा पोलिक्लिनिकमा यही साउन 23 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
2: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
4: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
5: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 9560131053।
7: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
8: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
9: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ।
8: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
7: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0625414233, मोबाइल 9968861887।
10: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
11: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
10: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
11: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
10: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
9: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856023420, 9901454674 र 9864023420।
12: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
13: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
12: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
13: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुसी, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
12: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
13: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
12: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
2: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
12: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
2: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
12: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
13: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा।
2: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
14: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
15: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
14: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
15: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
13: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
13: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9861633101 र 9868385222।
16: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
11: म्याडम, धुम्रपान भनेको के हो?
16: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
11: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
16: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
11: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
16: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
13: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
17: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र?
18: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौंडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौंडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
17: हजुर, दुलेगौंडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौंडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया, फोन 0654141042, 98560231128, 98462014726।
18: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
19: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
17: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
20: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
19: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट,
0: सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
21: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमेलमाला न्यापुसिख जापुसिख तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खेथै डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9841484664 र 9811403005।
22: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
23: 103.8 मेगाहर्ज प्रेजेंट एवरीडे 10:30 एएम टू 12 पीएम
24: इट्स टाइम फॉर कॉलिंग टाइम
23: ओनली ऑन रेडियो ढोरबाराही।

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा, जसले यतिबेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबारा हे 102.8 मेगाहर्ज मनका आवाज साथै इन्टरनेट मार्फत www.radiodharbarahi.com.np लगइन गरेर पनि विश्वभरिको साथ सुनेर साथ दिन सक्नुहुन्छ भने प्रोग्राम लिएर सदा चाहिँ आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनु मल्ल रहन्छु अबको 12 बजेको समयसम्म र फरक बार फरक श्रृङ्खलाको साथमा आउँदै गर्दा आज चाहिँ बिहिबारकै एपिसोडमा रहेर हामी सकेसम्म साथीको प्रतिभालाई चाहिँ कार्यक्रममा स्थान दिन्छौं, किनकि आफूभित्र लुकेर रहेको कला गला प्रस्फुटन गराउने दिन चाहिँ आज रहेको छ। साथीहरूको प्रतिभा कार्यक्रममा स्थान दिन्छु र अहिलेको लागि भने ढिला नगरी पहिला एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिहाल्छु अनि त्यसपछि चाहिँ साथीहरूलाई फालो दिन्छौ। नबोली नबोली तिमीसँग नबोली प्रवीण बेडवाल अनि समीक्षा अधिकारीको आवाजमा सजिएको योगी स्वीकार नहोला है त। बार फरक श्रृङ्खलाको साथमा आउँदै गर्दा आज चाहिँ बिहिबारकै एपिसोडमा रहेर हामी सकेसम्म साथीको प्रतिभालाई चाहिँ कार्यक्रममा स्थान दिन्छौं, किनकि आफूभित्र लुकेर रहेको कला गला प्रस्फुटन गराउने दिन चाहिँ आज

0: बाटो भएर हामीसँग जोडिन सक्नुहुन्छ। टेलिफोन लाइन खुल्ला गरिसकेको छु। आज बिहिबार केपी शर्मा रहेर साथीहरूको प्रतिभालाई हामी कार्यक्रममा स्थान दिन्छौँ र साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर।
1: हजुर दर्शन, नमस्ते। नमस्कार हजुर।
0: दर्शन नमस्ते। नमस्कार हजुर, कार्यक्रममा धेरै धेरै स्वागत छ यहाँलाई। अनि के छ तपाईँको, अनि पिरुङतिरको नयाँ नौला हाल खबर?
1: हजुर, पिरुङतिरको हाल खबर भन्नुपर्दा त एकदम हरियाली, एकदम सुनसान। काम घामले पनि परेको छैन, घाम पनि लागेको छ, बढी पानी
0: पर्यो, शीतल मौसम छ है नि त आज सदादेखि। अनि हिजो आजको समयमा चाहिँ के यसो नोटिस गर्नुपर्छ होइन, अब रात चाहिँ अलिकति लामो भएको हो, बिहानमा चाहिँ अलिकति ढिलो उज्यालो हुन्छ जस्तो यहाँलाई भएको छ कि छैन?
1: हजुर हुन्छ, अब किनकि मैले हरेक

0: भन्छ अरे विचार गर्छ त्यो राति त अब रात छिटो छिटो अब सोतो भएको हो महसुस भयो अब हरेलो दिन अब रात एकपालो रात सोतो एकपालो रात लामो हुने दिन लामो हुने सोतो हुने दिन हो नि त अब त समय हो नि त
1: अलिअलि पानी परिपन देख्दा चाहिँ अब बिस्तारै मौसमले फर्क मार्दैछ जस्तो पनि लाग्छ. फेरि दिनसरको घाम देख्दा र गर्मी देख्दा चाहिँ अझै नै उस्तै नै छ. यो बर्खायामको समयमा विशेष आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला. अनि रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन आज? भर्खरै खोल्नु भएको पहिलो सहभागी साथी पनि हुनुहुन्छ. आज हाम्रो खगी मायाजीको मिठो आवाजबाट हामी कार्यक्रमको सुरुवात गर्छौँ है. उठिहाल्यो ल, आज तपाईँको मिठा आवाजबाट कार्यक्रमको चाहिँ सुरुवात गर्छौँ. के सुनाउनुहुन्छ हाम्रो साथीहरूलाई?
0: ल
1: सुन्छ, सुरु गरिदिनुहोस्. 1, 2, 3, गो.

0: हजुर छोटो मिठो कस्तो मिठो गीत मेरो माया सधैँको बिजोडी यो मिठो शब्द सँगसँगै मिठास गीत सँगसँगै अहिले भने साथीभाइलाई सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुटिनु पर्छ है
1: कार्यकर्ता साथीहरू हुनुहुन्छ उहाँ सम्पूर्णको लागि अनि हाम्रो साथीहरू आउनुहुन्छ हाम्रो नरेन्द्र हरिमल दाई भन्ने शर्मा दाई अमित लगन दाई अनि विशी दाई टेकुसी दाई रिश्राम दाई अनि हाम्रो चन्द्र भाइ अनि यता हुनुहुन्छ हाम्रो रोसिको लम्साल अनि तारा दाई हाम्रो यता हुनुहुन्छ चेतना मगन दिदी दलमा थापा अनि शान्ति सायरा मोहम्मद लगायत नक्साथी धेरै हुनुहुन्छ के
0: नमस्कार शुभ दिन वहाँ हुनुहुन्थ्यो खगीमाया थापाजी हामीलाई सम्झनु भएको थियो पिरुङदेखि र उहाँले चाहिँ मिठास आवाजको साथमा गीत गुनगुनाएर गइसक्नु भएको छ भने यसरी नै आफ्नो प्रतिभा राख्नको लागि आउन सक्नुहुन्छ टेलिफोन लाइन खुल्ला छ हप्ताको एक दिन जुन चाहिँ बिहिबारको एपिसोडमा साथीहरूको प्रतिभालाई स्थान दिए सँगसँगै हामी फरक बार फरक श्रृङ्खलाको साथमा पनि यारमा जोडिरहेका हुन्छौ जहाँ चाहिँ प्रोग्रामको स्पोन्सर गरिदिएको छ उमे महाभूषण सुनसादी पसल दुलेगोडाले प्रोप्राइटर हुनुहुन्छ मीन बहादुर सुनार भने अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेर गर्नु परेमा पुराना गरगनाहरू साटफेर अनि मर्मत खरिद बिक्री पनि गरिन्छ गएर सेवा सुविधा चाहिँ लिन सक्नुहुनेछ भन्दै हेलो नमस्ते हजुर हेलो नमस्ते हजुर
2: नमस्ते
0: कार्यक्रममा धेरै धेरै स्वागत छ हाम्रो उपासनाजी हुनुहुन्छ हो अनि उपासनाजी सन्चै आरामै हुनुहुन्छ अनि किन होला आवाज सुन्न सुरुवातीमा त एकदमै गाह्रो परेको कि तपाईँको आवाज अघि सुरुवातीमा चाहिँ बुझ्न सुन्नलाई चाहिँ एकदमै गाह्रो परेको थियो हामी बोलेको चाहिँ कस्तो सुन्नु भएको छ यहाँको ठाउँतिर अहिले चाहिँ हामी तपाईँको आवाज सुन्यौँ है मजाले सुन्यौँ अघि सुरुवातीमा चाहिँ अलिक गाह्रो गाह्रो परेको थियो सो अब कुराकानी पनि गरिहालौँ सर लाइदिरहेको हाल्छ भने के छ नयाँ नौलो सुनाइदिनुहोस् न त हाम्रोतिर भने पानी चाहिँ अब मजाले परेर मौसम चाहिँ अब शीतलै थियो अब हेरौँ आज चाहिँ के हुन्छ है तपाईँको ठाउँतिर चाहिँ गर्मी छ पानी परेको छैन भन्दा चाहिँ है गर्मी चाहिँ बहुतै छ होला एकदमै सर्लाहीतिर त झन् अनि यो समयहरू दिनहरू कसरी बिताउँदै हुनुहुन्छ त नि यहाँले
2: बर्खाको बेला छ खेती गर्ने किसान गर्ने धान गोड्ने मकै गोड्ने रोप्ने त्यही त
0: काम कार्य चाहिँ भइरहेको छ है
2: भइरहेको छ
0: अनि रेडियो प्रोग्राम चाहिँ सुन्न पाउनु भएको छ कि छैन त हतार हतारमा साथीलाई जोडिनु भएको छ एकदमै खुसी लाग्यो है अब हामी हतारलाई चाहिँ अब नभुलाइकन तपाईँको मिठो आवाज चाहिँ सुनिहाल्छौँ आज साथीहरूलाई के सुनाउनुहुन्छ त हस् हुन्छ वान टु थ्री गो सुरु गरिदिनुहोस्
2: पानी मिठो टाउको हुन्छ माथि मिठो जलको पानी

धन्यवाद यो मिठो फुलबेली गीत भन्दै हुनुहुन्थ्यो समयले कहिले नि नपर्खाँदो रहेछ होइन त हो कि नहोला त्यही त अब समयको कुराकानी गरिरहँदा अब साथीलाई पनि समय चाहिँ दिनुपर्छ हामीले सो छुट्टिन्छौ भन्दै थिएँ उहाँ चाहिँ छुटिसक्नु भएको छ सुमधुर आवाजको साथमा जोडिनु भएको थियो अहिलेको लागि चाहिँ तपाईँ माझ राख्दैछु आलुदम चन्ना अलिकति लोकशैली पूर्वेली लोक नै हो यो गीत चाहिँ राख्छु कि भनेको थिएँ है अब साह्रै नै लोक भाका नै छ भने चाहिँ हामी सुन्दैनौ नभए चाहिँ यो गीत सँगसँगै अर्को विश्राममा हामी कार्यक्रमको पहिले व्यावसायिक विश्राम सँगसँगै जान्छौ पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक पश्चात पुनः भेट हुन्छौ भने तपाईँ माझ राख्दैछु श्रुतिकला राई अनि शम्भु राईको आवाजमा सजिएको यो गीत स्वीकार्नु होला है त

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता
2: बत्तीसौ विश्व आदिवासी दिवस 2083 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
2: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौक,
1: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
2: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160, सचिव बिर्सना श्रेष्ठ 98461-94378।
3: हेलो बा,
4: कति बन्यो घर? अनि ढलान भयो त?
5: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
3: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
5: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यहीँ जाने हो।
6: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
6: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891-50630 र 97476-80681।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
9: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
8: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
8: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
0: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9853519122 9800528 र 9840609246।
12: ए सबिना, यस्तो हतारमा कता हो?
13: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
12: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
14: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9800281642।
6: सधैँ छैं यही आउँदो साउन 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
15: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
16: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
17: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा। सम्पर्क 0564142333
15: र 9868168887।
18: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरामा।
19: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यक अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
18: उपचार सेवाहरू
19: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
18: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
19: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एनजियो प्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
18: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
19: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
18: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
19: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778852779582780।
20: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
21: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
20: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
21: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
20: प्रोप्राइटर थान प्रकाश नेउपाने 9556033878। प्रशान्त नेउपाने 9460262925।
22: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: स्टुडियो लन्चेन
2: अहिले बिहानको 11 बज्यो।
4: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पो चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301।

हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइम लिएर श्रोता आज पनि तपाईँको साथमा म छँदैछु। कार्यक्रम प्रस्तुता अनुमल्ल रहन्छ अबको 12 बजेको समयसम्म र अझै 1 घण्टाको समय हामीसँग बाँकी छँदैछ। रेडियो प्रोग्राम भर्खरै रेडियो ट्युन अन गरेर सुन्दै हुनुहुन्छ भन्ने प्रोग्राम कलिङ टाइममा रहेर चाहिँ आज बिहिबारको एपिसोडमा साथीहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिइरहेको छु भने साथमा मिठा मिठा गीत संगीतहरू पनि हामी सुनिरहेका छौं। यो समय दिवस सुनेर साथ दिनुहुनेछ अनि कार्यक्रमको भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ भन्दै प्रोग्रामको स्पोन्सर भन्ने गरिदिएको छ उमेमा आभूषण सुनचादी पसल दुलेगौडाले। प्रोप्राइटर हुनुहुन्छ मेन बहादुर सुनार। निरन्तर रूपमा सेवा दिँदै आइरहेको यो पसलको कुराकानी गर्नुपर्दा चाहिँ अर्डर अनुसारको विभिन्न डिजाइनका गरगहना खरिद बिक्री तथा साटफेट गरिन्छ भने पुराना गरगहना साटफेट गरिनुका साथै मर्मत अनि खरिद बिक्री पनि गरिन्छ। गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुनेछ र साथमा चाहिँ प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुरी फेन्सी एण्ड ज्वेलरी सपले। प्रोप्राइटर हुनुहुन्छ हरिन कुमार श्रेष्ठ। अनि हामी बारेपछि एकजना साथीलाई विजयी चाहिँ गराउँछौ। विजयी साथी मध्ये पनि अन्तिम बार शनिबार भने एकजना साथीले चाहिँ पाउन सक्नुहुन्छ रु 100 को रिचार्ज अन्तिमसम्म। अनि लकी ड्र मार्फत एकजना साथीले भने यहाँले अन्तिम हप्तासम्म अन्तिम बारसम्म सुनेर साथ दिनुहुनेछ भन्दै अहिलेको लागि भुपु माया लु बोलको गीत यहाँले सुन्दै आउनु भएको छ। त्यसको पनि 4 सिरिजमा रहेको नबोल अब नबोल टाइटलमा रहेको प्रमोद खरेलको आवाजमा सुझेको यो गीतमा लिरिक्स म्युजिक रहेको छ रोशन सिंहको सिकार नहोला है त।

हजुर, तेरो बोली सुन्नु छैन होइन। अब बोली शब्द संगीत भनेर सबैलाई अब मिठास पनि लाग्छ, तर कहिले काहीँ चाहिँ अब जिन्दगीको मोडहरू चाहिँ यस्तो बाटो चाहिँ गइरहेको हुन्छ कि होइन, दिनहुँ सुन्ने मिठास बोलीहरू पनि हामीलाई तितो लाग्न सक्छ। अनि गीतले भने जस्तै नै बरु बोल्नु बोलेको सुन्नु भन्दा नबोलेको ठिक छ, अब नबोल भन्ने खालको होइन। मार्मिक शब्द संगीतले भरिएको भूपू माया फोर टाइटलबाट रहेको सुमधुर गीत अभि माझ कार्यक्रममा स्थान दिइसकेको छु भने यस्तै मिठा मिठा गीत संगीतको साथमा हामी रहन्छौ। 12 बजेको समयसम्म साथमा मिठा मिठा गीत संगीतहरूलाई कार्यक्रममा स्थान दिए सँगसँगै आज भनेका हामी साथीहरूको प्रतिभालाई पनि कार्यक्रममा स्थान दिइरहेका छौँ, जहाँ चाहिँ आफूभित्र लुकेर रहेको कला गलालाई प्रस्फुटन गराउन सक्नुहुन्छ भने चाहनुहुन्छ भने आउन सक्नुहुन्छ। टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ। अब हरेकसँग चाहिँ एक खालको कला गला हुन्छ भने कसैलाई चाहिँ अब कुन कला अलिकति धेरै मात्रामा आउँछ, कसैको चाहिँ अलिकति कुन कला अलिकति धेरै मात्रामा हुन्छ, अनि तिनलाई चाहिँ हामी प्रतिभाको रूप मा चाहिँ लिएर आइरहेका हुन्छौँ होइन। अनि साथीहरू कसैलाई चाहिँ अब गीत संगीत गुनगुनाउनु मनपर्छ, कसैलाई हाँस्नु हँसाउनु मनपर्छ भने चुर्किलाहरू पनि सुनाउन सक्नुहुन्छ। अब लेख रचना मनपर्छ, सिर्जना गर्नु मनपर्छ भने पनि यहाँले चाहिँ गजल सायरी मुक्तकहरू पनि सुनाउन सक्नुहुन्छ। आफ्नो प्रतिभा लिएर आउँदै गर्नुहोला। अहिलेको लागि चाहिँ रमाइलो गीत नै रहेको छ, माया बैगुनी भन्छ नि, माया भन्ने चाहिँ बैगुनी हुन्छ अरे कि, अब कसरी त भनेर हामी यो गीतबाट पनि सुनौ। प्रकाश तिमल सिन्हाको आवाजमा सजिएको यो गीत कानो हलाइता

हजुर माया बैगुनी नभई नहुने यो सुमधुर गीत आज कार्यक्रममा स्थान दिइसकेको सूर्य प्रकाश सिमे सुनाको आवाजमा सजेको यो गीत कस्तो लाग्यो त है पगी पनि यहाँलाई मन पर्यो होला यस्तै मिठा मिठा गीत संगीतको साथमा रहिरहँदा अहिलेको लागि भने जागिर खान्छु सरकारी अड्डामा तो नाम सार्जेऊ पेन्सनै पट्टामा भन्ने एउटा रमाइलो मिठो गीत पनि रहेको छ. पेन्सन पट्टा अब नामसारी चाहिँ गरिदिउला होइन, अब पहिलाको समयमा चाहिँ हुन्थ्यो अरे कि अब के भन्छ अब बिहेबारी गर्नु पर्यो अनि अब के गर्छ भनेर सोद्धा चाहिँ अब के भन्छ अब पेन्सन पट्टा छ होइन अब लाउरे छ भने चाहिँ अब नामसारी गरौँला सजिलो हुन्छ घर धान्न भन्ने खालको एक खालको सोच पनि थियो पहिलाको समयमा चाहिँ है. अहिले त अब जसले सक्छ त्यसले चाहिँ गर्ने हो होइन. सो यो कुराकानीतर्फ चाहिँ नजाउँ हामी. पदम राई अनि रोचना रिमलको आवाजमा सोचेको यो रमाइलो गीतमा आवाज रहेको छ. डिपी खनाल अनि दीपक शर्माको चाहिँ म्युजिकमा सोचिएको यो गीत सँगसँगै हामी चाहिँ विश्राममा जानुपर्ने बेला भइसकेको छ अनि विश्राम पश्चात हामी पुनः उपस्थित हुन्छौँ नै. यहाँहरू भने कति नजानु होला, हामी सँगै रहनु होला, सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सन्तरमनको आवाज है त.

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: कहाँ जाने?
2: सिद्धे मयम चिसापानी बाट काठमाडौँ, काठमाडौँ बाट
1: मयम चिसापानी, अनि बीचमा नजर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: के हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
4: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासतिर सुनचादी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौंडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087162।
8: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
9: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
8: हस् मम्मी।
10: मैले सुने छोरी, ल जाम हिँड।
9: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
11: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
9: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028821। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
11: बीजी मोमो हाउस, दुलेगौंडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै। अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। यदि कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची, युरिया प्रति केजी ₹22-23, डीएपी ₹49-50 र पोटास ₹38-39। अनुरोधक कृषि विकास शाखा, शुक्ला गण्डकी नगरपालिका, तनहुँ।
12: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
13: कता हिँड्नु नि, मिलको जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
12: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
13: त्यसो भए कहाँ जाने त कान्छा?
12: त्यही दुलेगौंडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
13: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
4: हजुर, हामी कहाँ कुटानी, पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स,
0: काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, सुप्ला गण्डकी चार, दुलेगौंडा, आफ्नै निवासमा।
14: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856114445 र 9856204445।
15: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
16: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौंडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
3: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
17: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी चार, दुलेगौंडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
17: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्युजन, सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
17: खेलकुदका क्रममा लाग्ने चोट पटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
3: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
17: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
17: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी चार, दुलेगौंडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
3: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
17: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
17: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
3: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
17: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
3: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
17: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
3: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
17: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
3: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5, बेल चौतारा, तनहु। फोन 0665712040।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ट्ज।

हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइममा रहेर आज बिहिबारको एपिसोडमा भने यहाँले चाहिँ आफ्नो प्रतिभा कार्यक्रममा स्थान दिन चाहिँ सक्नुहुन्छ। कार्यक्रममा आफ्नो प्रतिभा राख्नको लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ 0625414200 टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ। 0625414200 टेलिफोन लाइन मार्फत हामीसँग कुराकानी गर्दै मिठा मिठा रमाइलो कुराकानीको साथमा आफ्नो प्रतिभा राख्न चाहिँ सक्नुहुन्छ। हाम्रो श्रोता साथीलाई सुनाउन सक्नुहुन्छ। साथमा मिठा मिठा गीत संगीतका कार्यक्रममा स्थान दिइरोक्दा अहिलेको लागि भने श्री बतासे छ लियो लैलै सुमधुर गीत रहेको छ। तपाईँमा झेला नगरी कार्यक्रममा स्थान दिँदैछु। छुप्तेन भुटिया अनि सँगसँगै रिमा गुरुङका आवाजमा सजिएको यो गीत पश्चात मिलेसम्म हामी साथीहरूलाई सहभागी गराउँदै यहाँमा उपस्थित हुन्छौ। हामी सँगै रहनुहोला है त।

हजुर लोभीमनलाई सधैँ त्यस्तै हो सिरिरी बतासै चल्यो लैलै सुमधुर गीत अभिमाज कार्यक्रममा स्थान दिइसकेको छु थुप्तेन भुटिया अनि रिमा गुरुङको आवाजमा सोचेको यो गीतमा म्युजिक भन्ने सुरेश अधिकारीको चाहिँ रहेको थियो भने यहाँलाई पक्कै पनि मन पर्यो होला यस्तै मिठा मिठा गीत संगीतको साथमा रहिरहँदा अहिलेको लागि भन्ने यहाँहरूलाई चाहिँ छोटो मिठो कार्यक्रम सम्बन्धी विस्तृत जानकारी पनि गराइहाल्छु है हप्ताको सातै दिन फरक बार फरक श्रृङ्खलाको साथमा हामी आइरहँदा चाहिँ यहाँले आइतबारको एपिसोडमा हामीसँग अन्ताक्षरी विशेषको साथमा जोडिन सक्नुहुन्छ सोमबार भने यहाँको रोजाईको गीत संगीतलाई कार्यक्रममा स्थान दिने गर्दछु र मंगलबार चाहिँ कुनै टपिक लिएर आउँछु अनि त्यो टपिकमा यहाँको विचार के छ त यहाँले राख्न सक्नुहुन्छ अनि बुधबार चाहिँ ड्रामा गर्छौ हामी है नाटक पनि गर्छौ अनि बिहिबार चाहिँ आज तपाईँको प्रतिभाहरूलाई कार्यक्रममा स्थान दिइरहेको छु दिनेछु समय मिलेसम्म साथीहरूलाई सहभागी गराउँछु अनि आज बिहिबार भए सँगसँगै भोलि शुक्रबारको एपिसोडमा पनि म्युजिक ट्र्याक गेम चाहिँ लिएर आउँछु जहाँ चाहिँ साथीहरूले गीत संगीतको छोटो भाग सुनेर चाहिँ कुन चाहिँ गीत हो त भनेर चिन्नुपर्ने हुन्छ अनि शनिबार भनेको चाहिँ गाउँ खाने कथा र यसरी हप्ताको सातै दिन फरक बार फरक श्रृङ्खलाको साथमा आउँदै गर्दा हामी बाह्रपछि एकजना साथीलाई विजय पनि गराउँछौ अनि विजय साथी मध्ये अन्तिम बार शनिबार एकजना साथीले लकी ड्र मार्फत पाउन सक्नुहुन्छ रु 100 रिचार्ज है प्रोग्रामको स्पोन्सर गरिदिएको छ उमेर महाभूषण सुन्चाली पसल दिलेक गौडाले प्रोभाइडर हुनुहुन्छ मेन बहादुर सुनार भने प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप्ले प्रोभाइडर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ र यो कार्यक्रम सम्बन्धी जानकारी सँगसँगै पके पनि साथीहरू आफ्नो काम कार्यमा नै व्यस्त व्यस्त चाहिँ हुनुहुन्छ होला यहाँहरूको अब ठाउँतिर चाहिँ के कस्तो छ है अब मधेस बाहेक अरू प्रदेशको एक दुई ठाउँमा चाहिँ पानी पर्ने सम्भावना छ पनि भनेको छ अब बिहानको समयमा पानी पनि परेको थियो है अलिकति सतर्क रहेर चाहिँ बस्नु होला अब पहाड़ी क्षेत्रमा विशेष गरी अब पहिरो होइन अब गेग्रान अथवा सड़क अवरोधको जोखिम सँगसँगै अब पहिरोको यो समय पनि हो नि त त्यही भएर चाहिँ अलिकति सतर्कता अप्नाउँदै अब आफ्नो यात्राहरूलाई पनि शुभ सफल चाहिँ बनाउनु होला यहाँको दिन शुभ सफल पनि रहोस् भन्दै फूलको बाटो फूलैमा टेकेर रमाइलो गीत पनि रहेको छ तपाईँमा राख्दैछु अहिलेको लागि यो मिठो गीतमा आवाज रहेको छ यस्ती योगीको र यस्ती योगीको आवाज सँगसँगै ऋतिका श्रेष्ठको आवाजमा सोझेको यो गीत सँगसँगै हामी चाहिँ विश्वमा जानुपर्ने हुन्छ यहाँ भने सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है त

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
2: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
1: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
2: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
4: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950। बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
4: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो

0: वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 9850602265 र 9848064145। निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर:
0: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0654142333, मोबाइल 9968168187।
2: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
3: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
2: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
1: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856324775 र 9801132475।
4: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
5: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
4: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
6: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
4: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
0: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार साङ्गीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
2: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
7: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइममा चाहिँ यहाँले मिठा मिठा रमाइलो कुराकानीको साथमा फोन डायल गर्दै हामीसँग आफ्नो प्रतिभा राख्नको लागि चाहिँ आउन सक्नुहुन्छ, श्रोता साथीलाई पनि सुनाउन सक्नुहुन्छ। अनि अहिले पछिल्लो समय चाहिँ साथीहरू एकदमै व्यस्त व्यस्त काम कार्यतिर व्यस्त नै हुनु भएको हो जस्तो पनि लागिरहेको छ है। सहभागिता भने अलिक सुरुवातीमा चाहिँ गर्नु भएको थियो साथीहरू सहभागी जनाउनु भएको थियो, सो अब कामतिर व्यस्त हुनुहुन्छ भने मिठा मिठा गीत संगीत राखेर यहाँहरूको समयलाई भरपूर मनोरञ्जन गराउनको लागि त म छँदैछु है। अहिलेको लागि चाहिँ मायालु तिमी कता छौ टु टाइटलमा रहेको यो गीत अभिमाज कार्यक्रममा राख्दैछु। स्मिता दाहाल अनि राजन राज शिवाकोटीको आवाजमा सजिएको यो गीत स्वीकार्नुहोला है त।

हजुर, मायालु तिमी टु टाइटलमा रहेको यो सुमधुर गीत रहेको थियो। तपाईँ आज कार्यक्रममा स्थान दिइसकेको छु। अब मकै मिठो पोलेर माया मिठो साटेर भनेर मिठो शब्द संगीत पनि थियो। अब मिठो माया सार्दा सार्दै अब भने हामी कार्यक्रमको चाहिँ अन्ततर्फ पनि आइसकेका छौँ अनि छुटेर जानुपर्ने बेला पनि भइसकेको छ है। निर्धारित समय पनि सकिन लागिसकेको छ भने आज दुईजना साथीले चाहिँ सहभागिता जनाउनु भएको थियो। पिरुङदेखि हुनुहुन्थ्यो खगीमाया थापाजी अनि उपसेना घिसिङजीले लाईदेखि सम्झनु भएको थियो। दुवै साथीले चाहिँ मिठो आवाजहरू प्रस्तुत गर्नुभयो है। अनि अब साथीहरू चाहिँ कसले बनाउने जस्तो पनि हुन्छ। अन्तिममा विजय साथी गराउनु पर्दा चाहिँ गाह्रो पनि हुन्छ, अलिकति फरक प्रस्तुति पनि थियो। पूर्वेली भाइस पनि उहाँले चाहिँ मिसाउनु भएको थियो। सो आजको विजय साथी चाहिँ उपसेना घिसिङजी हुनुहुन्छ सर्लाहीदेखि। अनि सहभागी साथीहरू सँगसँगै तिनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई धेरै धेरै धन्यवाद भन्दै जाँदा जाँदै भने अब रमाइलो गीतकै साथमा चाहिँ छुट्टिँदैछौ हामी। तोरी तेल लाएर कपाल कालो भो डान्सिङ सङ रहेको छ है। म्युजिक पनि एकदमै डान्सिङ भाइब्सको रहेको छ। बुनु उप्रेदी अनि टङ्क बुढा थोकीको आवाजमा सजिएको यो गीत सँगसँगै आजको एपिसोडबाट कार्यक्रम प्रस्तुत म अनुमला पनि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
2: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
2: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
0: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
2: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
0: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
0: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635903769।
3: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
4: आज पनि भाटौड आयो, के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
5: यी बुढा कुरै नबुझिकन नै त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
4: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिश होम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
7: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
5: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
7: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
5: हुन्छ नि, हो पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
6: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमणि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
8: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
2: खै दिनुहोस् त ए ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
8: अनि बन्छ त दाई
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि
10: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
11: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
10: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
12: होइन है आरोसी आर्यालाई लिएर कता हिँड्यौ
5: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
13: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
12: ए त्यसो भए युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको केही त हो
5: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाडी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खेथै डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
12: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोपाइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 9241484664 र 9811403305
14: This is Radio Dhor Barahi 103.8 MHz
15: Station 1 Studio Tanchin
16: अहिले मध्याह्नको 12 बज्यो
17: टाइम चेक को साथ में मनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: महोत्तरीको बर्दीवासमा खोलाले बगाउँदा एकजनाको मृत्यु, संखुवा सभा र सुनसरीमा दुईजना बेपत्ता।
0: सरकारी कर्मचारीहरूको नयाँ तलबमान सार्वजनिक, सबैभन्दा कम कार्यालय सहयोगीको तलब पुग्यो 28,690 रूपियाँ।
1: नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि, तोलामा 8,000 बढ़ेर 2,96,000 रूपियाँ कायम।
0: स्ट्रेट अफ हर्मुजमा ओमानसँग नयाँ सहमति भएको इरानको दावी, पारवाहनको पूर्ण ग्यारेन्टी नभएको चेतावनी।
1: र विवादास्पद योजनामा गल्ती स्वीकार्दै फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, राजीनामा नदिने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 यही साउनदेखि लागू हुने तलबमान सार्वजनिक गरेको छ। यही साउन 6 गते बसेको मन्त्री परिषद बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्ता सम्बन्धी निर्णय गरेको थियो। गत जेठ 15 गते बजेट मार्फत सरकारले 10% तलबमान वृद्धि गर्ने र 10% प्रोत्साहन भत्ता दिने घोषणा गरेको थियो। मन्त्रालयले हिजो सरकारी निकायलाई गरेको पत्राचारमा नयाँ तलबमानको विषयमा जानकारी गराइएको छ। निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीले निवृत्ति भरण प्रयोजनका लागि अनुसूची 1-8 नयाँ तलबमान एवं एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धिपछि कायम हुने तलबमानको 10% मासिक प्रोत्साहन भत्ता बापतको रकम पाउनेछन्। अब मुख्य सचिवको शुरूको तलबमान 84,932 रूपियाँ, राजपत्रांकित विशिष्ट श्रेणीको 79,290 रूपियाँ, अतिरिक्त सचिव पेन्सन प्रयोजनका लागि 65,500 रूपियाँ तोकिएको छ। यसैबीच राजपत्रांकित प्रथमको लागि 62,466 रूपियाँ, त्यस्तै राजपत्रांकित द्वितीयको 53,611, राजपत्रांकित तृतीयको 48,058 तलबमान तोकिएको छ। त्यसै गरी राजपत्र अनंकित प्रथम अतिरिक्त मान पेन्सनको लागि 41,517, राजपत्र अंकित प्रथम 38,203, राजपत्र अनंकित द्वितीय अतिरिक्त मान पेन्सन 37,407, राजपत्र अनंकित द्वितीय 36,192, राजपत्र अनंकित तृतीयका लागि 30,372 र राजपत्र अनंकित चतुर्थको लागि 28,690 रूपियाँ तोकिएको छ।
1: महोत्तरीको बर्दीवास स्थित गडन्ता खोलाको बाढ़ीले बगाउँदा एकजनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बर्दीवासका प्रहरी नायब उपरीक्षक गुरूप्रसाद तिमल सिन्हाका अनुसार खोलाले बगाउँदा बर्दीवास नगरपालिका 5 निवासी 62 वर्षीय टंक बहादुर बस्नेतको मृत्यु भएको हो। खोला छेको खेतमा पानी तान्न राखिएको विद्युतीय मोटर खोलाले बगाउन थालेपछि हिजो साँझ मोटर निकाल्न खोलातर्फ जाने क्रममा बाढ़ीले 81 बगाउँदा बस्नेत बेपत्ता भएका थिए। यस्तै संखुवा सभामा खोलाले बगाएर इदुवा हाइड्रो पावरका एक कर्मचारी बेपत्ता भएका छन्। मकालु गाउँपालिका 5 फाकफोक स्थित सिमली खोला तर्ने क्रममा खाँदबारी 10 बस्ने 28 वर्षीय स्वागत निरौला बेपत्ता भएका हुन्। इदुवा हाइड्रो पावरमा सुपरभाइजरको रूपमा काम गर्ने निरौला साथीहरूसँगै खाना खाई आवासमा फर्कने क्रममा गए राती 11 बजे खोलामा बगेका थिए। प्रहरी र स्थानीयको सहयोगमा उनको खोजी भइरहेको छ। यसै गरी सुनसरीको दोहबी नगरपालिका 11 सिम टोलमा हिजो साँझ धनसुना खोला तर्ने क्रममा 60 वर्षीय रविलाल उराव बेपत्ता भएका छन्। बाँसको अस्थायी पुल तर्ने क्रममा हिजो साँझ 5:30 बजे उनी चिप्लिएर खोलामा खसेका थिए। उनको खोजी भइरहेको अस्थायी प्रहरी चौकी तनमुना सुनसरीले जनाएको छ। यसैबीच गोर्खामा पहिरोले पेट्रोल पम्प र घरमा क्षति पुगेको छ। गोर्खा नगरपालिका 11-12 किलो स्थित पेट्रोल पम्प र पालुङटार नगरपालिका 1 कोटेका एक घरमा क्षति पुगेको हो। आज बिहान करिब 6 बजे पेट्रोल पम्प पछाडिको भागमाबाट खसेको पहिरोले पम्पको डिस्टेन्सर मेसिन र पार्किङ गरिराखिएका 5 वटा मोटरसाइकल पुरिएको प्रहरीले जनाएको छ। यस्तै राति लेदो सहितको पहिरोले स्थानीय बाबुराम थापाको 41 पक्की घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। पालुङटार नगरपालिका 1 कोलकोटेका थापाको घरमा पहिरोले क्षति पुर्याएको हो।
0: नेपाली बजारमा आज एकै दिन सुन तोलामा 8,000 रूपियाँले बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघ अनुसार छापावाला सुन आज प्रतितोला 8,000 रूपियाँले वृद्धि भई 2,96,000 रूपियाँ कायम भएको छ। हिजो सुन प्रतितोला 2,88,000 रूपियाँमा कारोबार भएको थियो। यसै गरी चाँदीको मूल्य प्रतितोला 95 रूपियाँले बढ़ेर 4,570 रूपियाँ पुगेको छ। हिजो 4,475 रूपियाँ थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रति अंश 4,265 र चाँदीको मूल्य प्रति अंश 62 अमेरिकी डलर रुपियाँमा कारोबार भइरहेको छ।
1: रौतहटमा पेट्रोल बोकेको ट्याङ्करमा आगो लागेको छ। रौतहटको गुजारा नगरपालिका 3 धनसर पुल नजिक पूर्व पश्चिम राजमार्गमा बाराको अम्लेखगंजबाट सर्लाई जाँदै गरेको 12,000 लिटर पेट्रोल बोकेको प्रदेश र 300 मध्यस प्रदेश 03001 ख 7811 नम्बरको ट्याङ्कर आज बिहान 5:30 बजेतिर दुर्घटना भएर आगलागी भएको हो। आगलागीबाट ट्याङ्कर पूर्णतया जलेर नष्ट भएको छ भने चालक सुरक्षित रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले जानकारी दिनुभएको छ। आगो प्रहरीले निभाएको छ भने राजमार्ग सुचारू भइसकेको छ। घटनाको प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। ललितपुरको ग्वारकोमा बस दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ, 6 जना घाइते भएका छन्। आज बिहान कोटेश्वरबाट ग्वारकोतर्फ जाँदै गरेको B2X3590 नम्बरको बस फ्लाइओभरको भित्तामा ठोकेर दुर्घटना भएको हो। जिल्ला प्रहरी परिषद ललितपुरका एसपी गौतम मिश्रका अनुसार बसमा यात्रा गरिरहेकी करिब 40 वर्षकी महिला यात्रीको मृत्यु भएको छ। उनको पहिचान खुल्न सकेको छैन। घाइते 6 जनालाई उपचारको लागि बीएनबी अस्पताल लगिएको छ। तीव्र गतिका कारण बस दुर्घटनामा परेको प्रारम्भिक अनुमान छ। गाड़ीका चालकलाई नियन्त्रणमा लिएर सोधपूछ भइरहेको प्रहरीले जनाएको छ।
0: राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दिउँसो सभा 1 बजे बस्ने बैठकमा दुई मन्त्रीसँग मौखिक प्रश्नोत्तर गर्ने सम्भावित कार्यसूची छ। संसद सचिवालयका अनुसार गृहमन्त्री सुदन गुरूङ र महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाब दिनुहुनेछ। यस्तै राष्ट्रिय सभा सदस्य कमला पन्थले मनसूनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सभा समक्ष पेश गर्ने कार्यसूची छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। इरानले स्ट्रेट अफ हर्मुजमा मालवाहक जहाजको आवतजावतका लागि नयाँ रूट चलाउने बारे ओमानसँग सहमति भएको दावी गरेको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले सम्झौता अन्तिम चरणमा पुगेको जानकारी दिएको बीबीसीले जनाएको छ। यद्यपि अमेरिकी नौसेनाको नाकाबन्दीका कारण पार वाहनमा पूर्ण ग्यारेन्टी नदिने चेतावनी इरानले दिएको छ। यस्तै इरानका उप विदेश मन्त्री काजिम घरी बाप डीले यो नयाँ रूट अस्थायी प्रकृतिको हुने र दुईदेखि चार महिनासम्म खुल्ला रहन सक्ने बताउनु भएको छ। यद्यपि यस विषयमा ओमान र अमेरिकाले भने अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएका छैनन्। फेब्रुअरीको अन्त्यदेखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरिएता हर्मुज स्ट्रेटबाट हुँदै आएको तेल र ग्यासको आपूर्तिमा नियमित प्रभावित भइरहेको छ, जसका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा तीव्र उतार चढ़ाव आएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता बकाईले ओमानसँग सहमति भए पनि स्ट्रेट अफ हर्मुज सुरक्षित हुनुको मुख्य कारण अमेरिका असुरक्षित हुनुको मुख्य कारण अमेरिका रहेको आरोप लगाउनु भएको छ। गत जून महिनामा युद्ध रोक्ने हर्मुज स्ट्रेट खोल्ने र 60 दिनभित्र युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका र इरान बीच एउटा समझदारी पत्रमा हस्ताक्षर भएको थियो, तर सम्झौता भएको केही दिनमै एक अर्कामाथि आक्रमण शुरू भएपछि उक्त सहमति र कूटनीतिक प्रयासहरू असफल भएका थिए।
0: अब खेल समाचार। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताको हिस्सेदारी निजी लगानीकर्तालाई बिक्री गर्ने विवादास्पद योजनामा आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी मागेका छन्। मोरक्को रबाटमा बसेको फिफा व्यवस्थापन बोर्डको बैठकपछि उनले भविष्यमा यस्ता त्रुटि नदोहोरिने प्रतिबद्धता जनाएका छन्। आलोचना चुलिए पनि फिफा व्यवस्थापन बोर्डले इन्फान्टिनोलाई अध्यक्षका रूपमा पूर्ण समर्थन दोहोर्याएको छ। फिफाको बैठकमा फिफा फरवर्ड इन्टरप्राइज एफएफआई सम्बन्धी प्रक्रिया पारदर्शी ढंगले अघि नबढ़ाइएको र सदस्य राष्ट्र तथा फिफा काउन्सिललाई पर्याप्त रूपमा समावेश नगरिएको स्वीकार गरेको छ। प्रस्ताव सार्वजनिक भएपछि त्यसको व्यवस्थापनमा पनि कमजोरी भएको फिफाको भनाई छ। यद्यपि संस्थाले आफ्नो सबै निर्णय फिफाको नियम अनुसार भएको दावी गर्दै संस्थाको प्रतिष्ठामाथिको आक्रमण सहन नसक्ने चेतावनी दिएको छ। त्यसअघि युरोपेली फुटबल महासंघ यूईएफएले इन्फान्टिनो प्रति विश्वास गुमाएको घोषणा गर्दै कानूनी कार्यवाहीको चेतावनी दिएको थियो। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी र पूर्व पोर्चुगिज खेलाड़ी लुइस फिगोले समेत इन्फान्टिनोको राजीनामा मागेका छन्। वेल्स सहित केही सदस्य राष्ट्रले उनको पुननिर्वाचनमा दिएको समर्थन फिर्ता लिएका छन्। यद्यपि अफ्रिका र एसियाका धेरै सदस्य राष्ट्रले इन्फान्टिनोको पक्षमा समर्थन रहेको बताएका छन्। सन् 2027 मार्चमा मोरक्कोमा हुने फिफा कंग्रेसमा अध्यक्ष पदको निर्वाचन हुनेछ, जहाँ इन्फान्टिनो चौथो कार्यकालका लागि प्रतिस्पर्धा गर्ने तयारीमा छन्। दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: महोत्तरीको बर्दीवासमा खोलाले बगाउँदा एकजनाको मृत्यु, सङ्खुवासभा र सुनसरीमा दुईजना बेपत्ता।
0: सरकारी कर्मचारीहरूको नयाँ तलबमान सार्वजनिक, सबैभन्दा कम कार्यालय सहयोगीको तलब पुग्यो 28,690 रूपियाँ।
1: नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि, तोलामा 8,000 बढ़ेर 2,96,000 रूपियाँ कायम।
0: स्ट्रेट अफ हर्मुजमा ओमानसँग नयाँ सहमति भएको, इरानको दावी, पारवानको पूर्ण ग्यारेन्टी नभएको चेतावनी।
1: र विवादस्पद योजनामा गल्ती स्वीकार्दै फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, राजीनामा नदिने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ, नमस्कार।
5: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
6: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाल सम्झेल त हो नि, मान सम्मान इज्जत बनेको।
7: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
6: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बनकिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
8: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
8: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, डोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9807169।
9: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
10: मैडम, धूम्रपान भनेको के हो?
9: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
10: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
9: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
10: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
9: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
10: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
11: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
10: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
11: छुटका दायराहरू:
10: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
11: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
10: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
11: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 9856062265 र 9848064145।
10: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल, शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
11: सूर्यगौडा पोलिक्लिनिकमा यही साउन 23 गते 14 शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
10: वरिष्ठ हाडजोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
11: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
10: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
11: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
11: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
12: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9856031053।
13: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
14: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
13: हो र, कहाँ छ र त्यस्तो?
14: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
10: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
13: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
10: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
13: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716।
10: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है। हेलो बा
15: कति बन्यो घर अनि ढलान भयो त?
16: अँ बाबु ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
15: ल ल बा पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
16: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
13: हजुर, उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
10: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि।
13: प्रोपाइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746780681।
10: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
13: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
10: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
13: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
10: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
13: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
10: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
13: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
10: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
13: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
17: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता,
2: बत्तीसौ विश्व आदिवासी दिवस 2083, 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
2: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
1: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
2: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160, सचिव बिर्सना श्रेष्ठ 98461-94378।
3: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
4: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
3: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
3: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560-33878, प्रशान्त नेउपाने 98460-26925।
4: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत।
4: आनी बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि।

0: तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कारवास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
1: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
2: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
1: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
0: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भूज बहादुर सुनार।
3: मोबाइल 9800585537 र 9800615899।
4: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त।
5: आऊ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
0: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
1: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0564142334 र 9811756606।
6: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
7: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
6: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
5: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेमी जस्ता पाता, सीपीबीसी, पीबीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9556078302 र 9946608302।
8: फुटै खाए साह्रै मिठो, पकाए त स्वाकै, एक पाकेटले पेट भरिने के हो भन पक्कै।
9: यो हो बोनस चाउचाउ।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0 65 571 240
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
3: उपचार सेवाहरू
4: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
3: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
3: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
4: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
3: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
1: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
2: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध
1: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0 65 4 14 233 मोबाइल 98 6 78 61 87
5: प्रणाम अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 MHz अंतर मन के आवाज

ഒരു കൂട്ടും വിശ്വാസ ഒരു കൂട്ടും വിശ്വാസ

0: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
1: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
0: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
0: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
2: दुलैगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
3: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
2: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
4: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
5: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98 0 66 81 115।
1: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा
6: यही साउन 23 गते शनिबार
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट, मुटु, छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
7: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
1: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
7: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
8: वरिष्ठ MBBS, MD/GP, फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ।
10: This is Radio Dhor Barahi, 102.8 MHz.
11: Station 1. Studio Talchit.
12: Aile, Diusoko Ek Bajo.
2: टाइम चेक को साथ में मनकेवा काली का सुन चाँदी पसल दुलेगौंडा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98 160 95 301।
13: Cameras, stand by. Reload music.
14: नेपाली चलचित्रका गीत संगीतहरू।

0: तीव्रलाई नेल र धनीलाई तेल दिएको छु भने थोक गोली।
1: चलचित्र क्षेत्रका विविध गतिविधिहरू, आक्कल झुक्कल भेटघाट,
2: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो। मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन छुने कुराहरू छन्।
3: क्यारेक्टरको नाम चाहिँ स्मृति हुन्छ, जो एउटा घमण्डी केटी, एकदमै बोल्ड केटी।
4: यदि छोरो मान्छे होस् भने आमने सामने गएर वार गर्छ। अरे, एउटी निर्दोष बच्चीको सहारा लिएर आफूलाई बहादुर साबित गर्ने कोसिस नगर।
5: एउटा सम्पूर्ण फिल्मी कार्यक्रम
1: फिल्मी संसार।

हेलो दर्शन नमस्ते नमस्कार स्वागत छ प्रोग्राम फिल्मी संसारमा म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ रहेको छु र अब ठिक एक बजेदेखि दुई बजेको ट्यान्टिक समय यहाँहरूसँग रहनेछु भन्ने श्रोत साथी तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiodhorbarahi.com रेडियो ढोरबाराही .com.tnp लगिन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ भन्ने श्रोत साथी हामी आउने गर्दछौ हप्ताको छ दिन फरक बार फरक श्रृंखलाको साथमा यहाँहरूमा आज हामी हरेक दिन उपस्थित हुने गर्दछौ भने फरक श्रृंखलाको साथमा आउँदै गर्दा आजको एपिसोडमा रहेर थर्सडेको एपिसोडमा रहेर ओल्ड नेपाली मुभी संघलाई कार्यक्रममा स्थान दिन्छौ भने आज रहेको छ हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ भने श्रोता साथी कार्यक्रमको पहिलो सांगीतिक कोशी स्वरूमको लागि अझ निकै नै सुमधुर संघलाई राख्नतर्फ अतिर लागिरहेको छु। हामी तीन भाइ मुभीबाट रहेको कलकल खोला शैली टाइटलमा सजिएको निकै नै सुमधुर संघ राखिरहेको छु। स्वीकार्नुहोला है त।

हजुर श्रोत साथी, कलकल खोला शैलीजी गीतको टाइटलमा सजिएको निकै नै सुमधुर संघलाई पनि कार्यक्रम स्थान दिइसकेको छु र यो गीतमा आवाज रहेको छ सम्बोधित बास्कोटा अनि साधना सरगमको भने लिरिक्स रहेको छ धरेन्द्र विमलको र म्युजिक रहेको छ सम्बोधित बास्कोटाकोमा पनि हामी तीन भाइ मुभीबाट रहेको निकै नै रमाइलो संघ रहेको थियो। यहाँहरू सम्पूर्ण श्रोत साथीले पनि स्वीकार्नु भयो होला भने त्यसै गरी श्रोत साथी अहिलेको लागि भने चाहिँ ए है म तिमीलाई हेरी हेरी टाइटलमा सजिएको सुमधुर संग राखिरहेको छु। खलनायक मुभीबाट रहेको संग रहेको छ जसमा आवाज रहेको छ राजेश पाल राई अनि अंशु पन्तको भनी स्वीकार्नुहोला यो सुमधुर संगलाई।

बता दी, चाची आँखा लोभी मन पापी मुभी साथीहरूको लागि पहिलो व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला भइसकेको छ र विश्राम पूर्व जानु अघि कार्यक्रममा चरीको घर गुरैमा भए टाइटलमा सजिएको सङ्गलाई राखिरहेको छु। सङ्गलाई राख्दै जाँदैछु कार्यक्रमको पहिलो व्यावसायिक विश्रामतर्फ भने

0: This is Radio Dhor Barahi, 103.8 MHz. आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900
2: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पुन
3: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
3: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
2: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163
6: तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रङ लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
0: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
6: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
3: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ प्रोप्राइटर रमेश भुजेल फोन 9856032475 र 9801132475
7: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
8: हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
7: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कतै पाइन्छ र
8: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
9: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
7: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
9: प्रोप्राइटर समीक्षा गुरुङ सम्पर्क 9846633101 र 9468883522
10: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
11: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
10: ओके, ल डन।
12: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
10: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9856028543 र 9847000787।
13: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
14: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

कल्चर साथै सिन्धु विश्राम लगत फेरि पनि प्रोग्राम फिल्मी संसारमा सम्पूर्ण श्रोतालाई स्वागत गर्दछु कार्यक्रम प्रस्तुत हुनेछु अब ठिक 2 बजेको टाइम चेकसम्म यहाँहरूसँग रहनेछु भने श्रोता साथी यहाँले हामीलाई रेडियो ठोर बाराही 103.8 मेगाहर्ज जनतामनको आवाज साथै रेडियो ठोर बाराही .com च्यानलमा लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ रहेर यहाँले हामीलाई सुन्न सक्नुहुनेछ भने श्रोता साथी हामी हरेक दिन आउने गर्दछौँ हप्ताको 6 दिनहरू माझ उपस्थित दिने गर्दछौँ फरक श्रृङ्खलाको साथमा जोडिनेछौँ भने श्रोता साथी फरक श्रृङ्खलाको साथमा आउँदै गर्दा आजको एपिसोडमा रहेर आजको श्रृङ्खलामा रहेर ओल्ड नेपाली मुभी सङहरूलाई कार्यक्रममा स्थान दिइरहेका छौँ र त्यसै गरी अहिलेको लागि भने प्रोग्राममा फेरि पनि ढिला नगरिकन बन्दकी मुभीबाट रोहिएको सुमधुर सङ राख्नतर्फ तिर लागिरहेको छु कस्तुरीको बिना टाइटलमा सजिएको सङ रहेको छ स्वीकार्नुहोला यो मिठो भागालाई हैता

हजुर श्रोत साथी निकै नै सुमधुर संगलाई पनि कार्यक्रम स्थान दिइसकेको छु। कस्तुरीको बिना टाइटलमा सजिएको संग रहेको थियो, बन्दकी मुभीबाट रहेको सुमधुर संगलाई पनि स्थान दिइसकेको छु, जसमा आवाज रहेको छ थुप्टेन भुटिया अनि संगीता राणाको। भने यो सुमधुर संग सँगसँगै कार्यक्रममा फेरि पनि अर्को सुमधुर संग ढिला नगरिकन राख्नतर्फतिर लागिरहेको छु। मनको मन्दिरमा टाइटलमा सजिएको संग रहेको छ तिम्रो माया उनान्सय भए मेरो माया सही संगको टाइटल रहेको छ भन्ने स्वीकार्नुहोला है त।

आइडिया सोचो भने श्वेता साथी आएको लागि भने फेरि पनि काहीँ मलाई पनि अङ्ग्रेजीमा टाइटलमा सजिएको सङ रहेको छ, साथै मुभीबाट रहेको गीत रहेको छ भने गीतलाई राख्दै फेरि पनि प्रोग्रामको अर्को व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला हाम्रो भइसकेको छ। विश्राम लगाउँदै पुनः यहाँहरूसँग हाम्रो भेट हुनेछ भने त्यति बेलाको समयको लागि भने हामीलाई सुन्दै गर्नुहोला रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: This is Radio Dhor Barahi, 102.8 MHz.
1: लर्न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर्स धुलेगौडा हेल्प चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 065414008
3: सधैँ यही आउँदो साउन 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला
5: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
6: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै
7: प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
8: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 065414233
4: र 9868

0: Connect your dream. Connect your future. Steel. Connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वाइन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
4: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Intro to learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyanmarga, Nadipur. Pokhara 3 Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: Everybody. तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
6: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
5: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
6: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
3: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
3: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033398 र 9465610950
8: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
6: विश्राम लगतै फेरि पनि प्रोग्राममा यहाँहरू सम्पूर्ण श्रोता साथीहरूलाई पुनः स्वागत गर्दछु भने श्रोता साथी फेरि अहिलेको लागि पनि हामी कार्यक्रमको अन्त्यतर्फ पनि आइसकेका छौँ कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ भने त्यसै गरी साथै साथै कार्यक्रममा फेरि पनि एउटा अर्को सुमधुर भाकालाई राख्दैछु र यो सुमधुर भाकालाई सुमधुर भाकामा आवाज गीतको टाइटल रहेको छ सान्ना नै तिमीलाई हिर्काउला लहुरीले यस मधुर सङ्ग्रह राख्दै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु नमस्ते

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दीपा ए दीपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9850607268।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
2: सम्पर्क
6: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
8: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846656999 छ।
9: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
10: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
11: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
12: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
9: ए हो र, हस् दाई म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560062891।
13: टाइम चेक को साथ में मनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
14: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
5: धोरबाराही हाइलाइट्सको साथमा
6: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
5: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9461349304।
1: नेपाली कंग्रेसको आधिकारिकता यसअघि भएको फैसला पुनरावलोकन विधि निवेदन प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा सहितको इजलासमा पेशी तोकिएको छ। पूर्व सभापति खड्काले दायर गरेका छुट्टा छुट्टै निवेदन एकसाथ पेशी तोकिएको हो। अब यसअघिको फैसला गर्ने कि नगर्ने भन्ने निर्णय प्रधान न्यायाधीश शर्मा न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासमा तोकिन्छ। सरकारले चालू आर्थिक वर्ष 2084-85 सरकारी कर्मचारीहरूको नयाँ तलब स्वीकृत गरेको छ। साउन 1 गतेदेखि लागू हुने गरी निजामती सेना प्रहरी शिक्षक र पालिकाका कर्मचारी गरेको अर्थ मन्त्रालयले जनाएको छ। नयाँ तलबमान अनुसार प्रशासनिक संयन्त्रको सर्वोच्च पद मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापतिको कुल तलब 90,594 रूपियाँ पुगेको छ। यो तलबमा यसअघि पाउँदै आएको 5,000 मासिक महँगी भत्ता र 10% प्रोत्साहन भत्ता थपिनेछ। महँगी भत्ता र प्रोत्साहन भत्ता थपिएपछि मुख्य सचिव र प्रधान सेनापतिको मासिक तलब 1,04,87 रूपियाँ पुगेको छ। यसै सरकारी सेवामा सबैभन्दा तल्लो तहका श्रेणी विहीन कर्मचारीहरूको तलब 28,984 रूपियाँ पुगेको छ। यसमा एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धिपछि कायम हुने तलबमानको 10% मासिक प्रोत्साहन भत्ता बापतको रकम जोड्दा सबैभन्दा तल्लो तहका कार्यालय सहयोगीले 36,700 रूपियाँ पाउनेछन्। सामुदायिक विद्यालयतर्फ माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब 74,958 र प्राथमिक तहका शिक्षकको न्यूनतम तलब 34,426 रूपियाँ कायम भएको छ। स्वास्थ्य सेवातर्फ अधिकृत 12 तहको तलब 84,576 रूपियाँ पुगेको छ। शिक्षक र स्वास्थ्य क्षेत्रका कर्मचारीको पनि तलबमानमा 10% मासिक प्रोत्साहन भत्ता र यसअघि पाउने महँगी भत्ता पनि जोडिनेछ। अबकस्त मार्फत कर्मचारीहरूको पेन्सन रकममा पनि 10% वृद्धि गरिएको अर्थ मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास थिपकोटाले नेपालको स्वास्थ्य क्षेत्रका केही सूचकहरूमा उत्साहजनक सुधार देखिए पनि केही गम्भीर विषयहरू अझै रेड जोनमा रहेको बताउनु भएको छ। बिहिबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै वहाँले दिगो विकास लक्ष्य प्राप्तिका लागि नेपालले थप संरचनागत र नीतिगत सुधार गर्नु पनि बताउनु भएको हो। सचिव डाक्टर थिपकोटा अनुसार नेपालमा हेपाटाइटिस बीको निवारण कुल प्रजनन दर 2.1 र गर्भवती जाँचको अवस्था सन्तोषजनक रहेको छ। यदि यही गतिमा काम भए यी सूचकहरूमा नेपाल दिगो विकास लक्ष्यसम्म ग्रीन जोनमा पुग्ने वहाँले विश्वास व्यक्त गर्नुभएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको सचिवालयले बजारमा एलपी ग्यासको कृत्रिम अभाव कालोबजारी वा आपूर्ति सम्बन्धी कुनै समस्या देखिए तत्काल जानकारी गराउन उपभोक्तासँग आग्रह गर्नुभएको छ। सचिवालयले सार्वजनिक सूचना जारी गर्दै कुनै उपभोक्ताले एलपी ग्यास मार्फत एलपी ग्यास प्राप्त गर्न कठिनाई भोगेको वा बजारमा कृत्रिम अभाव तथा कालोबजारी भएको जानकारी पाएमा 9851116773 नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको हो। सचिवालयका अनुसार प्राप्त सूचनाका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि तत्काल पहल गरिनेछ। सरकारले उपभोक्तालाई बजारमा देखिएका अनियमितता र आपूर्ति सम्बन्धी समस्या भए ढुक्क भएर जानकारी गराउन पनि आग्रह गरेको छ। सरकारले विदेशबाट फर्किँदा अपरिचित व्यक्ति दलाल वा अन्य व्यक्तिको प्रलोभनमा परेर सुन बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन आग्रह गरेको छ। नेपाल प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विशेष अनुरोध जारी गर्दै विगत केही दिन यता दुवै कतार लगायत देशमा काम गरी स्वदेश फर्कने केही नेपालीलाई अपरिचित व्यक्ति दलाल तथा अन्यले आर्थिक प्रलोभनमा पारेर सुनका बिस्कुट बहुमूल्य धातु तथा अन्य सामान नेपाल पठाउने गरेका बताएको छ। कार्यालयले यस्ता कार्य कानून विपरीत हुने तथा यस सम्बन्धमा अनुसन्धान तथा कानूनी कार्यवाही गरिरहेको जनाउँदै अवैध ओसार पोसारमा संलग्न भएमा कार्यवाही हुने चेतावनी दिएको छ। साथै विमानस्थलमा कुनै शंकास्पद गतिविधि वा प्रलोभनसँग सम्बन्धित सुरक्षा जोखिम देखिए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन पनि कार्यालयले अनुरोध गरेको छ। माछापुच्छ्रे गाउँपालिका 9 बादलडाँडा स्थित मर्दी हिमालको ट्रेकिङमा जाने क्रममा जंगलमा अलपत्र परेका 3 युवाको सकुशल उद्धार गरिएको छ। सोही जिल्लाको पोखरा महानगरपालिका 14 खसी बजार बस्ने 24 वर्षीय अजित जीसी, 23 वर्षीय युकेश गुरूङ र 26 वर्षीय करण लामा साउन 19 गते सम्पर्कविहीन भएका थिए। ट्रेकिङमा हिँडेका उनीहरू सम्पर्कविहीन भएपछि नेपाली सेना, नेपाल प्रहरी तथा बादलडाँडा स्थित होटल व्यवसायी सहितको टोलीले उनीहरूको खोजी कार्य गरेको थियो। सो पश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 कालिका गढ़ कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको कमाण्डमा खटिएको विपद व्यवस्थापन तालिम प्राप्त सहितको टोलीले उनीहरूको खोजी कार्य गर्ने क्रममा साउन 20 गते साझा सोही जिल्लाको अन्नपूर्ण गाउँपालिका 11 छुमरुङ फेदी स्थित मोदी खोलाको परिपाटी पारिपट्टी जंगलमा फेला परेको थियो। सोही दिन उनीहरूलाई रोप रेस्क्यू विधिद्वारा उद्धार कार्य शुरू गरिएकोमा अविरल वर्षाको कारण मोदी खोलामा पानीको बहाव बढ़ेपछि उद्धार कार्य स्थगित भए पश्चात पुनः साउन 21 गते बिहान सो टोलीले सोही ठाउँमा रहेको बिजुली पोलको तार प्रयोग गरी उनीहरू भएको ठाउँमा पुगेर रोपको बेस बनाई सकुशल उद्धार गर्न सफल भएको हो। सुनसरी घटनामा निधन भएका रविन्द्र मेहताका परिवारले सब बुझ्न तयार भएको भने सरकारले झूठ फैलाएको भन्दै आफन्तले आक्रोश बोकेका छन्। रविन्द्रका दाजु रोशन मेहताले आफूहरूसँग कुनै त्यस्तो सहमति नभएको बताएका छन्। यसअघि गृहमन्त्री सुदन गुरूङको उपस्थितिमा शिक्षण अस्पताल महाराजगंजमा सहमति भएको सचिवालयले जनाएको थियो। सुनसरीको देवानन्दगंज गाउँपालिका 3 कप्तानगंजमा यही साउन 10 गते राति भएको घटनामा घाइते भएका 22 वर्षीय रविन मेहताको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। स्याङ्जाको पुतली बजार नगरपालिका 13 लगातारको वर्षा र वन्यजन्तुको आक्रमणका कारण किसानले लगातार क्षति बेहोर्नु परेको छ। बिहिबार बिहान अविरल वर्षाका कारण एक किसानको गोठ भत्किँदा 3 चौपाया मरेका छन् भने अघिल्लो दिन चितुवाले कुखुरा फार्ममा पसेर 60 ब्रोइलर कुखुरा नष्ट गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बिहिबार बिहान पुतली बजार 13 हल्लेखोलाका सागर थापाको ढुङ्गा माटोको बनेको टिनले छाएको 2 तले गोठ अविरल वर्षाका कारण फत्किएको हो। गोठ फत्किँदा भित्र रहेका 6 भैँसी तथा पाडा मध्ये 1 भैँसी र 2 पाडो पुरिएर मरेका छन्। अन्य 3 भैँसी भने सकुशल रहेको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी पाए लगतै प्रहरी टोलीले घटनास्थल पुगेको थियो भने थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभएको हो। हिजोकै बुधबार बिहान सोही नगरपालिका 13 गिजिङ डाँडा स्थित इन्द्रबहादुर गोदारले सञ्चालन गरेको विष्णु कृषि तथा पशुपन्छी फार्ममा चितुवा पसेर कुखुरा माथि आक्रमण गरेको थियो। प्रहरीका अनुसार फार्ममा रहेका 110 ब्रोइलर कुखुरा मध्ये 25 मृत अवस्थामा फेला परेका छन् भने 35 कुखुरा हराएका छन्। हराएका कुखुरा चितवनले लगेको अनुमान गरिएको छ। 50 वटा कुखुरा भने सुरक्षित रहेका छन्। चितवनको आक्रमणबाट फार्मको संरचनामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। लगातारको प्राकृतिक विपत्ति र वन्यजन्तुको आक्रमणले किसानको जनधनमा क्षति बढ़दै गएको भन्दै जिल्ला प्रहरी कार्यालय स्याङ्जाले घटनाबारे आवश्यक अनुसन्धान तथा विवरण संकलनको काम जारी रहेको जनाएको छ। सूचना अधिकारी प्रहरी न्याय उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार दुवै खजनाको आवश्यक कारूनी प्रक्रिया अघि बढ़ाएको छ। पृथ्वी राजमार्गको वैकल्पिक सड़कका रूपमा विकास गर्न लागि भूत सिंह मार्ग पहिरोले गर्दा दुई दिनदेखि पूर्ण रूपमा अवरूद्ध भएको छ। तनहुँको सुदरमुकाम दमौलीदेखि चितवनको घुमाउने जोड्ने उक्त सड़क खण्ड बन्द हुँदा सर्वसाधारणको आवाजावत ठप्प बनेको छ। निरन्तरको वर्षासँगै बुधबार बिहान ब्यास नगरपालिका 14 स्थित मस्ती घाट र त्विनमा ठूलो पहिरो खसेपछि यातायात ठप्प भएको हो। बुद्धसिंह मार्ग सरोकार संघर्ष समितिका संयोजक सिद्धान्त थापा बगरका अनुसार पहिरोका कारण मोटरसाइकल समेत सञ्चालन गर्न नसकिने अवस्था रहेको छ। गण्डकी प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको यो मार्ग भएर तनहुँका बन्दीपुर देवघाट र आबुखैरिनी गाउँपालिकाका विभिन्न वडाका हजारौं नागरिक दैनिक आवत जावत गर्ने गर्दछन्। गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने यो सबैभन्दा छोटो दूरीको वैकल्पिक सड़क हो। प्रदेश सरकारले हाल दमौलीदेखि ब्यास नगरपालिका 13 साढेसम्मको 10 किलोमिटर खण्ड कालोपत्र गर्ने तयारी गरिरहेको छ। यसै गरी मोगली नारायणघाट सड़क खण्डसँग जोड्न चितवनको खुमाउनेमा पक्की पुल निर्माणधीन रहेको छ। पूर्वाधार विकास कार्यालयका अनुसार सो पुल निर्माण सम्पन्न भएपछि हाल सञ्चालनमा रहेको पृथ्वी राजमार्गको मोगलिन हुँदै नारायणघाट जाने सड़कभन्दा यो मार्गबाट यात्रा गर्दा दूरी करिब 23 किलोमिटर छोटो हुनेछ। आज सुनको भाव बढ़ेको छ। सुन तोलामा 8,000 रूपियाँले बढ़ेर 2,96,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो पनि सुन तोलामा 4,200 रूपियाँले बढ़ेर 2,88,000 रूपियाँमा कारोबार भएको थियो। यसै आज चाँदीको भाव पनि तोलामा 95 रूपियाँले बढ़ेर तोलाको 4,475 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलामा 4,380 रूपियाँमा कारोबार भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। कालासागरमा बढ्दो सुरक्षा जोखिमका बावजूद सन् 2026 पहिलो 6 महिनामा टर्कीका बोस्फोरस र जलमार्ग भएर 40,000 भन्दा बढ़ी जहाजले आवतजावत गरेका छन्। टर्कीको यातायात तथा पूर्वाधार मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आधिकारिक तथ्याङ्क अनुसार यस अवधिमा कुल 40,218 जहाजले ती दुई जलमार्ग प्रयोग गरेका हुन्, जसमध्ये इस्तानबुल स्थित बोस्फोरस जलमार्गबाट 19,277 र उत्तर पश्चिमी प्रान्त चानकलेमा अवस्थित जलमार्गबाट 20,941 जहाज पार भएका छन्। गत वर्षको सोही अवधिको तुलनामा जहाजको संख्यामा सामान्य गिरावट आएको छ। सन् 2025 पहिलो 6 महिनामा 40,988 जहाजले यी जलमार्ग प्रयोग गरेका थिए। हस्त दिउँसो 2 बजेको ढोबर हाइलर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
15: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
16: एक सय 103.8 अन्तर्मनको आवाज। ए शैलेशको बुवा, यसपालि अलिअलि गरगहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
17: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ, विश्वासिलो सुनचादी पसल खोजौला नि।
16: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
18: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
19: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
18: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087162।
20: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
21: म्याडम, धुम्रपान भनेको के हो?
20: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
21: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
20: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
21: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
20: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
21: स्वास्थ्य कर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
22: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
21: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
22: छुटका दायराहरू:
21: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
22: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
21: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
22: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 98562625 र 98468164145।
23: ए सबिना, यस्तो हतारमा कता हो?
24: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
23: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै दुई सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
15: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9908216142।
0: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाइने हुन्थ्यो नि बुहारी।
2: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
0: ए हो र, ल त ल,
15: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 9856921692।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार सेवाहरू,
4: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
3: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
3: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
4: शरीरमा जम्मा भएको पस, टिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
3: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0168578589582780।
7: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतीहरूको लागि खुसीको खबर,
25: लामो समयदेखि सन्तान नभएका दम्पतीहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतीले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
7: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौड़ा, फोन 0564142733, मोबाइल 9868861887।
26: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: जुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635939369।
0: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
3: यदि किने हुन्न र तलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
3: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
4: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
0: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
4: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
2: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
4: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
5: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
3: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
5: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
6: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
2: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9560557731, 9060657731।
7: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा, फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
7: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
7: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
8: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्याप सिटर, मिलका जालीहरू, नट।

0: बल्बहरू मोबिल गियर ओइल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुले गाउँदा आफ्नै निवासमा।
2: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856011445 र 9856020445।
3: हेलो बा,
4: कति बन्यो घर? अनि ढलान भयो त?
5: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान धार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
4: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
5: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यहीँ जाने हो।
6: हजुर, उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
1: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
6: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9891905630 र 9746680681।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
7: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस,
7: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
7: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
1: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
7: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था,
7: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0658-571-240।
8: मम्मी, भोक लाग्यो, खाजा खाम न।
9: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
8: हस् मम्मी।
10: मैले सुने छोरी, ल जाम हिँड।
9: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
1: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
9: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेक वा चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008-28-1144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
1: बीजी मोमो हाउस, दुलीगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
11: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो। बनाउने ठाउँ त झन् कहाँ होला
12: ल। हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
11: हजुर, दुलेगौडाकै पुरानो 34 सञ्चालित तामासँगै अन्य धातु पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बा। बानिया संगम बानिया फोन 0654141 9855023128 9542614726।
3: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
13: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825359122 9008 र 9460609246।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 9816634372।
4: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
0: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
4: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
0: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
4: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
0: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
4: पार्वती रिमाल दुलेगौडा रु 10,100,
0: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
4: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
0: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555,
4: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल रु 10,120,
0: खिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल रु 10,005,
4: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल रु 50,000,
0: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल रु 11,111,
4: भीम प्रसाद वाग्ले ढोलफिर्दी हिमाली टोल रु 10,155। अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22-23, डीएपी रु 49-50 र पोटास रु 38-39। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
5: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
6: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
5: ओके, ल डन।
6: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
5: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेजल प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्पिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर गोविन्द सिग्देल फोन 9855628543 र 9847000787।
7: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
8: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
9: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
8: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142634 र 98171656606।
10: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
11: यही साउन 23 गते शनिवार
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
12: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
10: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
12: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
13: वरिष्ठ MBBS MDGP फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
14: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
10: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
13: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर।
15: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
9: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0654143177, मोबाइल 98560443043।
16: साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।
17: काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको नमस्कार।
18: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
17: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
18: निर्मला हत्याकाण्डबारे जवाफ दिन गृहमन्त्री गुरूङद्वारा अस्वीकार, सांसदको आपत्तिपछि क्षमा याचना।
17: बीमाको बाँकी बक्यौता भदौभित्र भुक्तानी गर्ने सरकारको मन्त्रालयको तयारी, हेलो सरकारलाई स्तर उन्नति गर्ने तयारी।
18: नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र शाह नियुक्त, उचित भाँडादरको माग गर्दै काठमाडौँमा राइडरहरूको प्रदर्शन।
17: भारतमा शेख हसिनाको पत्रकार सम्मेलनले बंगलादेशमा तनाव, बंगलादेशी जनताको अपमान गरेको आरोप, पूर्व क्रिकेटर हसनको घरमा आक्रमण।
18: र नेपालले न्यूजील्याण्ड एसँग एक दिवसीय अभ्यास खेल खेल्ने।
19: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
20: यो हो थाहा संचार नेटवर्क। समाचार अब विस्तारमा गृहमन्त्री सुधन गुरूङले निर्मला हत्याकाण्ड बारे जवाफ दिन अस्वीकार गर्नुभएको छ। आजको राष्ट्रिय सभाको बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिन रोस्टममा पुग्नुभएका गृहमन्त्री गुरूङले निर्मला हत्याकाण्डको प्रश्न नगर्न सांसदहरूलाई आग्रह गर्नुभएको थियो।
21: र यसमा म धेरै कुरा बोल्न सक्दिनँ, बोल्दा उचित हुँदैन होला जस्तो लाग्छ। यो अनुसन्धानको विषय हो र यसमा चाहिँ हामीले सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेछौँ र यसलाई चाहिँ म सम्पूर्ण माननीयज्यूहरूलाई यसलाई चाहिँ अबका हाम्रो प्रतिनिधि सभा अब राष्ट्र सभामा यो प्रश्न चाहिँ नउठाइदिनु हुन म हजुरलाई विनम्र आग्रह गर्न चाहन्छु। कुनै छ भने यस्तो विषय छ भने मलाई व्यक्तिगत रूपमा आएर सोध्नु होला, माननीय मन्त्रीज्यू यो के भइरहेछ कसो छ भनेर सोद्धाखेरि पनि फरक पर्दैन, यसको उत्तर मसँग छ। तर मैले जहिले पनि यसरी गरेर एउटा आमाको पीडामाथि चाहिँ मलम लाउनुको साटो चाहिँ बारम्बार यहाँ सदनमा बसेर चाहिँ उहाँको छोरीको सम्झनालाई कोटाइराख्न चाहिँ मेरो नैतिकताले चाहिँ दिँदैन।
20: आफ्नो सरकार आएपछि भएको घटना नभएकाले अघिल्ला सरकारलाई सोध्न पनि उहाँले आग्रह गर्नुभयो। राष्ट्रिय सभाका सांसद विष्णु बहादुर विश्वकर्माले प्रतिप्रश्न गर्दा पनि आफ्नो प्रश्न सोध्न पाउने अधिकारको हनन भएको महसुस गरेको भन्दै निर्मलाले कहिले न्याय पाउँछिन् भनेर सोधेपछि गृहमन्त्री गुरूङले यो प्रश्नको जवाफ दिन्न भन्नुभएको हो।
22: मन्त्रीज्यूले बोल्दै गर्दाखेरि मेरो विधायकी अधिकार हनन भएको मैले महसुस गरेको छु। मैले प्रश्न गर्ने र मन्त्रीज्यूले उत्तर दिने यो हाम्रो नैसर्गिक अधिकार हो, हाम्रो संसदीय प्रणालीमा भइरहने कुरा हो। त्यसैले मैले प्रश्न गर्न पाउनुपर्छ र मन्त्रीजीले उत्तर दिनै पर्दछ, यो बाध्यता कुरा हो। हाम्रो सरकार गठन भएको सवा चार महिना भइसक्यो, यस लगत्तै गठन भएको छानबिन तथा अनुसन्धान समितिले यतिका लामो समयसम्म पनि निष्कर्षमा नपुग्नु दुःखको कुरा हो। अबको कति महिना कति दिनभित्र हाम्रो चेली निर्मलाले न्याय पाउँछिन्, यही प्रश्न राखेँ। धन्यवाद।
21: हुन्छ, म यसको उत्तर दिन चाहदिन
20: त्यसै गरी विश्वकर्माले युवाहरूले आत्मदाह र आत्महत्या गर्ने अवस्था अन्त्यका लागि सरकारले के गरिरहेको छ भन्ने प्रश्नमा गृहमन्त्री गुरूङले तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने बताउनुभयो। सोही प्रश्नको जवाफमा पनि सांसद विश्वकर्माले मनोवैज्ञानिक परामर्श र खेलकुदले मात्र नपुग्ने भन्दै युवालाई स्वरोजगार बनाउने योजना खै भन्दै प्रतिप्रश्न गरेपछि गृहमन्त्री गुरूङले मेरो मन्त्रालय अन्तर्गत छैन भनेर पन्छिनु भएको छ।
22: युवाहरूलाई स्वरोजगार बनाउन, शिक्षा स्वास्थ्यमा पहुँच पुर्याउन, देशभित्रै उद्यमी बनाएर सुन्दर भविष्य देखाउन सक्नु पर्दथ्यो। त्यसको लागि सरकारी लगानी तथा बजेटको व्यवस्था कसरी गर्नुभएको छ म यही सोध्न चाहन्छु। धन्यवाद।
23: माननीय मन्त्रीज्यू,
21: अध्यक्ष महोदय, यो मेरो मन्त्रालयको विषयमा छैन, विषयवस्तुमा केन्द्रित हुनु पर्ला
23: सर। अब माननीय मन्त्रीज्यूलाई आसन ग्रहण गर्न अनुरोध।
20: राष्ट्रिय सभामा गृहमन्त्री गुरूङलाई प्रश्न सोध्ने विश्वकर्मा एकमात्र सांसद हुनुहुन्थ्यो। त्यसपछि महिला बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीलाई पनि मदन कुमारी शाह गरिमाले मात्रै प्रश्न गर्नुभएको थियो। गरिमाले सरकारले महिलाहरूका लागि शुरू गरेको निलो बसले मौलिक असमानतातिर लैजान खोजेको हो भनेर सोध्नु भएको थियो। जवाफमा मन्त्रीवादीले सरकारले त्यस्तो चाहना नराखेको बताउनुभयो। दुवै मन्त्रीले आफ्ना मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिएपछि राष्ट्रिय सभा सदस्य कमला पन्तले मनसूनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीका सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण समेत गराउनु भएको थियो। सो प्रस्तावमाथिको छलफलमा भाग लिने क्रममा सांसद रंजित कर्णले गृहमन्त्रीको सो अभिव्यक्तिबारे आपत्ति जनाउनु भएको थियो।
24: भर्खर अहिले गृहमन्त्रीजीले जुन भन्नुभयो संसद रोस्टमबाट चाहिँ उहाँसँग दुई तिहाई बहुमतको लगभग सरकार छ, उहाँले सांसदको आवाजको सम्पूर्ण कुराको जवाब दिनु उहाँ जरुरी हुन सक्छ, उहाँको कुरा हो। तर गम्भीर आपत्ति म व्यक्त गर्न चाहन्छु, गृहमन्त्रीजीले चाहिँ सांसदहरूलाई चाहिँ यो क्वेसन नसोध्नु होला, नसोधिदिनुहोस् भन्ने जुन किसिमको उहाँले चाहिँ निर्देशन दिनुभएको छ, म गम्भीर आपत्ति व्यक्त गर्दछु। संसदीय व्यवस्थामा जनताको आवाज चाहिँ मन्त्री र प्रधानमन्त्री सोध्ने आएको माध्यम नै सांसदहरू हो, उहाँको जवाब दिनैपर्छ भन्ने मेरो मान्यता हो।
20: फेरि मनसून जन्य विपद व्यवस्थापन बारे जवाफ दिन रोस्टममा पुग्नु भएका गृहमन्त्री गुरूङले फेरि सांसदहरूको प्रश्नमा आपत्ति जनाउँदै क्षमा पनि माग्नुभयो।
21: यो मलाई अब अचम्म लागिरहेको छ यहाँ बसेर, म खासमा चाहिँ यसमै विषयमा केन्द्रित हुनुपर्ने हो। निर्मलपन्त हत्याकाण्ड र हाम्रो मनसून जन्य विपद व्यवस्थाको सम्बन्ध के, सरकार के कसरी चाहिँ हुन्छ, होइन जवाफ दिनु नखोजेको चाहिँ होइन, तर अनुसन्धानको विषय चाहिँ यहाँ सदनमा बसेर चाहिँ हामीले बोल्नु हुँदैन, जुन चाहिँ कुरामा रिजल्टै आएको छैन, अनुसन्धानको प्रक्रियामा छ। त्यही भएर यसको लागि अलिकति रुखो बोली भयो होला मेरो तर्फबाट, त्यसको लागि क्षमा पनि माग्न चाहन्छु।
18: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको बाँकी सम्पूर्ण बक्यौता आगामी भदौभित्र भुक्तानी गर्ने तयारी गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बीमा प्रणालीमा सुधार र दिगोपनका लागि मन्त्रालयले चालेका कदमबारे जानकारी गराउनुभयो। देवकोटाका अनुसार गत आर्थिक वर्षमा बीमा बाफत करिब 24-25 अर्ब रूपियाँ भुक्तानी भइसकेको छ। हाल करिब 15 अर्ब रूपियाँ भुक्तानी हुन बाँकी रहेकोमा 10-12 अर्ब रूपियाँ भदौभित्रै राफसाफ गरिने उहाँले बताउनुभयो। कुल सेवाग्राही मध्ये 7% मात्र निजी अस्पताल जाने गरेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले सरकारी अस्पतालको सेवा सुदृढ गरी ती सेवाग्राहीलाई पनि सरकारी क्षेत्रमै आकर्षित गर्ने नीति लिइएको बताउनुभयो। मन्त्रालयका अनुसार विगतमा मासिक 2 अर्ब रूपियाँ हुने गरेको बीमा खर्च हाल घटेर करिब 88 करोड़देखि 1 अर्ब रूपियाँमा झरेको छ।
20: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
0: गुणस्तरीय प्लम्बिङको परिवर्तन
1: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
0: सुरक्षा घरको साथ जीवन
19: यो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
20: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
18: अब बाँकी समाचार। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नागरिकका गुनासा सुनवाई प्रभावकारी बनाउन हेलो सरकारलाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ। त्यसका लागि विस्तृत अवधारणा पत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि पेश गरिएको हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाले जानकारी दिनुभयो। हेलो सरकारमा विभिन्न बहुच्यानल फोन, वेबसाइट, फेसबुक, वाट्सएप, इन्स्टाग्राम, इमेल लगायतका माध्यमबाट प्राप्त हुने गुनासोलाई एउटै पोर्टलमा व्यवस्थापन गर्ने गरी स्तरोन्नतिको प्रस्ताव गरिएको उपसचिव सापकोटाले बताउनुभयो। गुनासोकर्ताले सोझै सम्बन्धित कार्यालयमा हेलो सरकार प्रणालीमा गुनासो दर्ता गरी आवश्यक कार्यवाहीको जानकारी लिन सक्नेछन्। यसै गरी सम्बन्धित कार्यालयमा गुनासो दर्ता गर्न नचाहेमा हेलो सरकारको स्वचालित प्रणाली मार्फत सम्बन्धित निकायमा पठाउन सकिनेछ।
20: नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र शाह नियुक्त हुनुभएको छ। मन्त्री परिषदको हिजोको बैठकले उहाँलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले जानकारी दिनुभयो। धनुषाको नगराइन नगरपालिका 3 निवासी चार्टर एकाउन्टेन्ट शाहले यस अघि निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसक्नु भएको छ।
18: उचित भाडादरको माग गर्दै राइडरहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्। स्वतन्त्र चालक फाउण्डेशन नेपालको अगुवाईमा उनीहरूले आज प्रदर्शन गरेका हुन्। उनीहरूले इन ड्राइभको कार्यालय घेराउ समेत गरेका छन्। राइडर्सहरूले न्यायपूर्ण भाडादर निर्धारण गर्न, श्रम अधिकारको पालना गर्न र आफूहरूलाई पारिश्रमिकमा भएको शोषण अन्त्य गर्न माग गरेका छन्। यसअघि इन ड्राइभका राइडरहरूले पनि छुट्टै प्रदर्शन गरेका थिए।
20: अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेश सरकारले पूर्व प्रधानमन्त्री शेख हसिनालाई भारतबाट प्रत्यक्ष रूपमा संचार माध्यमसँग कुरा गर्न अनुमति दिइएको भन्दै कड़ा आपत्ति जनाएको छ। बंगलादेशको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रमले बंगलादेशी राज्य र जनताको अपमान गरेको आरोप लगाएको हो। मन्त्रालयले उक्त कार्यक्रम मार्फत शेख हसिना र उहाँका सहयोगीहरूले बंगलादेशी राज्य र जनताको उपहास गरेको टिप्पणी गरेको छ। हिजो साँझ दिल्लीमा भर्चुअल पत्रकार सम्मेलन गर्दै हसिनाले पत्रकारका प्रश्नको जवाफ दिनुभएको थियो। यो पछिल्लो दुई वर्षमा उहाँले पहिलो पटक प्रत्यक्ष रूपमा संचार माध्यमसँग गरेको संवाद थियो। पत्रकार सम्मेलनमा उहाँले डिसेम्बरसम्म स्वदेश फर्कने बताउनु भएको थियो। बंगलादेश विदेश मन्त्रालयले उक्त कार्यक्रम बंगलादेशमा जुलाई क्रान्तिको दोस्रो वार्षिक उत्सव मनाइरहेको बेला भएको भन्दै यसलाई देशको सार्वभौमिकतामाथिको आक्रमण र आन्दोलनका शहीदहरूको अपमानको रूपमा व्याख्या गरेको छ। यसैबीच भर्चुअल प्रेस सम्मेलनमा पूर्व क्रिकेटर सकिब अल हसन सहभागी भएको केही घण्टापछि उहाँको घरमा पेट्रोल बम आक्रमण भएको बंगलादेशको अवामी लीगले दावी गरेको छ। अवामी लीगले सामाजिक सञ्जाल एक्स मार्फत जारी गरेको वक्तव्यमा सकिबको निवासमा पेट्रोल बम हमला भएको उल्लेख गरेको हो। पार्टीले यो घटनालाई आफ्ना कार्यकर्ता विरूद्ध जारी दमन अभियानको उदाहरण भन्दै आलोचना गरेको छ।
18: अब खेल समाचार। नेपालले न्यूजील्याण्ड ए सँग एक दिवसीय अभ्यास खेल खेल्ने भएको छ। दुवै टोली बीचको खेल आगामी 6 सेप्टेम्बरमा अस्ट्रेलियाको डार्विन स्थित मरारा क्रिकेट मैदान 2 हुनेछ। न्यूजील्याण्ड क्रिकेट बोर्डले आज सामाजिक सञ्जाल मार्फत नेपालसँग एक दिवसीय अभ्यास खेल खेल्ने तय भएको जानकारी दिएको हो। नेपालका लागि यो अभ्यास खेल आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका दृष्टिले महत्वपूर्ण मानिएको छ। यो अभ्यास श्रृंखला अघि न्यूजील्याण्ड ए टोलीले अगस्त 20-30 तीससम्म हुने एन्टी टप एण्ड टी20 सिरिजमा प्रतिस्पर्धा गर्नेछ। न्यूजील्याण्डले आज एन्टी टप एण्ड टी20 सिरिजका लागि ए टोली घोषणा समेत गरेको छ। नेपालले पनि उक्त प्रतियोगितामा सहभागिता जनाउनेछ।
20: दिउँसो 3 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
18: निर्मला हत्याकाण्डबारे जवाफ दिन गृहमन्त्री गुरूङद्वारा अस्वीकार, सांसदको आपत्तिपछि क्षमा याचना।
20: बीमाको बाँकी पक्यौता भदौभित्र भुक्तानी गर्ने मन्त्रालयको तयारी, हेलो सरकारलाई स्तरोन्नति गर्ने तयारी।
18: नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र शाह नियुक्त, उचित भाडाधरको माग गर्दै काठमाण्डमा राइडरहरूको प्रदर्शन।
20: भारतमा शेख हसिनाको पत्रकार सम्मेलनले बंगलादेशमा तनाव, बंगलादेशी जनताको अपमान गरेको आरोप, पूर्व क्रिकेटर हसनको घरमा आक्रमण।
18: र नेपालले न्यूजील्याण्ड एसँग एक दिवसीय अभ्यास खेल खेल्ने।
20: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 थाहा खबर सकियो। माधव र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस्।
3: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
4: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
3: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
3: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
5: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
4: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
6: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at College Administration at 9 a.m. to 12 3 PM. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
16: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्‍यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
16: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
8: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछेपानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
11: ल किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनु हुन्न त?
12: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
11: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
12: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
11: त्यसो भए विवेक ढुङ्गानाको शुक्लागण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
14: शुक्लागण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडी। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98-560-66-136 र 98-151-66-136।
25: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
26: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
25: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
26: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
16: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
8: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98-560-83-507, कविता श्रेष्ठ, सम्पर्क 065-414-055 र 98-466-18-817।
27: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
14: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
27: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
16: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुना।
8: मोबाइल 98-058-35-537 र 98-066-15-899।
28: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
27: तपाईँको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा, मेलापात, उकाली ओरालीमा सुसलिने भाकाहरू, हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै
9: मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुशैली
10: मात्र रेडियो ढोरबारा ही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनसादी पसल दुलेगौंडा 4 भित्री बजार मोबाइल 98055535
13: आकर्षक सुनसादीको गहना नारीको चाहना

दर्शन नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रसन्न आभूषण लोकसुशीलीको प्रतीक्षा गरी बस्नु हुने तपाईँ सम्पूर्ण साथीहरूमा म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ कार्यक्रम उपस्थित भइसकेकी छु। सदा चाहिँ आज पनि एउटा रमाइलो श्रृंखलाको साथमा भने श्रोता साथी तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज मनको आवाज साथै www.radiodhorbarahi.com.jp लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ रहेर हामीलाई सुन्न सक्नुहुनेछ भन्ने श्रोता साथी यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रसन्न आभूषण सुन पसल रेलवे पसल लुटेगुडाको भित्री बजारमा रहेको छ। यदि सुनसादी सम्बन्धी थप सेवाहरू चाहिएमा यहाँलाई केही कारोबारहरू पनि गर्नु परेमा त्यस पसलबाट पनि कारोबारहरू यहाँले गर्न सक्नुहुनेछ भने हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा यहाँहरूमाझ हरेक दिन उपस्थित हुने गर्दछौ भने श्रोता साथी फरक बार फरक अनि एउटा रमाइलो श्रृंखलाको साथमा आउँदै गर्दा आजको श्रृंखलामा रहेर बिहिबारको दिनमा रहेर अफलाइन मार्फत श्रोता साथीको रोजाईको गीत संगीतलाई कार्यक्रममा स्थान दिने र त्यसै गरी यहाँले 0 45 44 40 00 को टेलिफोन लाइन भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। कार्यक्रममा आफूलाई सुन्न मन भएको लोक दोहोरी भाकाहरू यहाँले आज कार्यक्रममा सुन्न सक्नुहुनेछ भने श्रोता साथी यहाँहरूसँग हामी ठिक 4 बजेको टाइम चेकसम्म साथमा रहनेछौ भने अन्तिमसम्म सुनेर साथ दिनुहोला कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला भने कार्यक्रमको पहिलो सांगीतिक कोशेली स्वरूप यहाँको लागि एउटा निकै नै सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु र निकै नै मिठो भाका पनि रहेको छ यानी माया गीतको बोलमा सजिएको सुमधुर भाका रहेको छ जसमा आवाज रहेको छ राम गगन अनि शान्ति श्री परियारको भने स्वीकार्नुहोला है त

Terus hatinya kayak gitu sebagai koyo finish. सजिएको छु राम गगन अनि शान्ति श्री परियारको आवाजमा सजिएको निकै नै सुमधुर भाका रहेको थियो जसमा लय सङ्गीत पनि राम गगनको मा नै यो मिठो भाकालाई त श्रोता साथी कार्यक्रममा पहिलो साङ्गीतिक कोर्सले सरकारी यहाँले भने हामीलाई कल गर्न सक्नुहुनेछ 0 45 40 फोन लाइन भएर आजको श्रृङ्खलामा हामीहरू यहाँको अफलाइन मार्फत रोजाइको छौ भने अहिलेको लागि भने श्रोता साथी कार्यक्रममा फेरि पनि एउटा अर्को मिठो भाकालाई राख्नतर्फ दिएर लागिरहेको छु तिम्रै चिनो गीतको बोलमा सजिएको सुमधुर भाका रहेको छ जसमा आवाज रहेको छ रामकृष्ण बम्मल्ल वसन्त थापा अनि समीक्षा अधिकारीको भने स्वीकार्नुहोला यो सुमधुर भाका

हजुर श्रोता साथीहरू, निकै नै सुमधुर भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। तिम्रो चिनो गीतको बोलमा सजिएको निकै नै मिठो भाका रहेको थियो र यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पनि कार्यक्रममा यो सुमधुर भाकालाई स्वीकार्नु भयो नै होला। र त्यसै गरी श्रोता साथीहरूको लागि भने कार्यक्रममा फेरि पनि यहाँहरूको माझ ढिला नगरिकन श्रोता साथीको रोजाइको गीतलाई स्थान दिनतर्फतिर लागिरहेको छु। र जित बहादुरजी बोल्दै हुनुहुन्थ्यो, उहाँले श्रोता आज पनि मत हजुर गामले नै रोज्नु भएको छ, उहाँको रोजाइको गीतलाई स्वीकार्नु होला है।

हजुर श्रोता साथी, म त हजुर गामले गीतको बोला पनि कार्यक्रम स्थान दिइसकेको छु र लामेश्वरादेखि जित बहादुर हुनुहुन्थ्यो, उहाँको रोजदायक गीतलाई पनि कार्यक्रम स्थान दिइसकेको छु। र त्यसै गरी श्रोता साथी, अहिलेको लागि भने कार्यक्रममा अर्को श्रोता साथीको रोजदायको गीतलाई स्थान दिनतर्फतिर लागिरहेको छु। र सुशान्त अधिकारीजी हुनुहुन्थ्यो, उहाँले निकै नै भएको छ फूलको थुम्रा गीतको बोलमा सजिएको मिठो भाका रहेको छ, स्वीकार्नुहोला है त।

हजुरसित साथी हो निकै नै लगेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले पनि कार्यक्रममा यो मिठो भाकालाई सुनेर मनोरञ्जन लिइरहनु भएको छ होला भन्दै श्रोता साथी अहिलेको लागि भने कार्यक्रम सम्बन्धी एउटा छोटो मिठो जानकारी यहाँलाई दिनतर्फतिर लागिरहेको छु। हजुर श्रोता साथी, हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा र आइतबारको श्रृंखलामा रहेर रोजाईका गीत संगीतलाई कार्यक्रम स्थान दिइन्छौ। सोमबार नयाँ लोक भाकालाई भने मंगलबार गायन कलालाई कार्यक्रम स्थान दिइनेछौ। त्यसै गरी बुधबारको श्रृंखलामा रहेर रोइला कौडा एकल भाका सालैजो मौलिक भाका जस्ता सुमधुर अनि रमाइला रमाइला भाकाहरूलाई कार्यक्रम स्थान दिइनेछौ भने बिहिबारको श्रृंखलामा रहेर अफलाइन मार्फत रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिइनेछौ। र आज हामी बिहिबारकै श्रृंखलामा रहेर अफलाइन मार्फत रोजाईको गीत संगीतलाई पनि कार्यक्रम स्थान दियो भने शुक्रबारको श्रृंखलामा रहेर फेसबुक मेसेजलाई जसमा चाहिँ हजुरहरूले सम्झना स्वरूपेदी कसैलाई केही मेसेज पठाउन छ भने केही सूचना सन्देश अथवा केही जानकारीहरू दिन छ भने र साथसाथै कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाईको लोकगीतहरू यहाँलाई सुन्न छ भने हाम्रो रेडियो ठोरबाराही 103.8 MHz पेजमा गई जहाँ चाहिँ हामीले श्रृंखलाबद्ध स्टाटस राखेका हुनेछौ त्यहाँ गएर यहाँले कमेन्ट गर्न सक्नुहुनेछ, मेसेज गर्न सक्नुहुनेछ र शुक्रबारको श्रृंखला यहाँहरू जोडिन सक्नुहुनेछ। र त्यसै गरी श्रोता साथी, अन्तिममा शनिबारको दिनमा रहेर पुरानो पुरानो भाकाहरूलाई कार्यक्रम स्थान दिइनेछौ। हामी यसै गर्ने आउने गर्दछौ हप्ताको फरक बार फरक श्रृंखलाको साथमा सातै दिन यहाँहरू माछु पछु दिने गर्दछौ। मनोरञ्जन दिनको लागि ठिक 2:20 देखि 4 बजेसम्म यहाँहरूसँग हामी जोडिनेछौ भने तपाईँले हामीलाई रेडियो ठोरबाराही इन्टरनेट 103.8 MHz अन्तवनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiothorbarahi.com.jp लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ रहेर हामीलाई सुन्न सक्नुहुनेछ। र यस कार्यक्रमलाई प्रायोजक गरिएको छ दुलेगोडाको भित्री बजारमा रहेको ओम पुष्ण आभूषण सुनचाँदी पसलले भने सुनचाँदी सम्बन्धी थप सेवाहरू चाहिएमा, यहाँलाई केही गरगनाहरू चाहिएमा, खरिद बिक्री गर्नु परेमा त्यस पसलबाट पनि यहाँले खरिद बिक्री गर्न सक्नुहुनेछ। पसलबाट यहाँले थप सेवाहरू लिन सक्नुहुनेछ। र त्यसै गरी आजको लागि भने हाम्रो कार्यक्रमको निश्चित समय पनि सकिने बेला भइसकेको छ। र आजको श्रृंखलामा रहेर बिहिबारको दिनमा रहेर अफलाइन मार्फत श्रोता साथीको रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दियो। श्रोता साथीहरूले कार्यक्रममा सहभागिता पनि जनाइदिनु भएको थियो, यसको लागि पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दै साथै साथै कार्यक्रममा फेरि पनि अझ अर्को सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु। निकै नै सुमधुर भाका रहेको छ र गीतको बोल रहेको छ युके बस्ने दाई। यो मिठो भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुत प्रिया गुरुङ यहाँहरू माझबाट विदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हैदराबाद।

0: भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712040
0: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराजन आगामी भाद्र 13 गति दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 0664142333 मोबाइल 9968168187
2: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
3: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
4: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी 7 सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779
5: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz
6: स्टुडियो टाइम अहिले दिउँसोको 4 बज्यो
7: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816095301

0: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता
1: बत्तीसौ विश्व आदिवासी दिवस 2083 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026
1: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
0: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
1: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160, सचिव बिर्सना श्रेष्ठ 98461-94378।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
3: सूर्यगौरा पोलिक्लिनिकमा यही साउन 23 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
2: वरिष्ठ हाडजोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
3: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइरोइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 98560-31053।
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
7: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
6: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
7: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
8: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
9: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
2: ग्राहकको चाहना नै हाम्रो सन्तोष। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
8: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461-62220।
10: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253-9100-122, 98058-28008 र 98460-69246।
11: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
12: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
11: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
12: सेवा लिने क्रममा चाहिने जानकारी
11: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
12: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
11: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
12: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोख पोखरा। फोन 061-552-493-552-494-582-7778।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
13: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
13: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
13: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
13: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
13: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
13: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
14: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
15: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
16: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
17: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
18: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 065-590-065, मोबाइल 98-166-34-372।
19: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाते पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
2: सधैँ यही आउँदो साउन 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
4: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा, गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श। साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौड़ा। सम्पर्क 0564142333
3: र 9678168487।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
5: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
6: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
5: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
6: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
5: मृगौलाको पत्थर।

0: पिसापोल्ने प्रोस्टेट सम्बन्धी समस्या,
1: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
0: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
1: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
0: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा,
2: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
3: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
4: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेलपोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
4: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
5: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल पोस्ट लाइन, दुलेगौडा।
1: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
6: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
4: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
3: प्रोप्राइटर राजन पौडेल मोबाइल 98560 62029
5: 103.8 अन्तर्मनको आवाज
6: स्टुडियो
7: अहिले साँझको 5 बज्यो
8: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301
9: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार
10: धोरबाराही हाइलाइट्सको साथमा
11: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
10: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461 49304
12: नमस्कार रेडियो ठोरबाराही 103.8 मेगाहर्जको साझा 5 बजेको ठोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ अब समाचारहरू सुन्नुहोस् राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा व्यास नगर समितिले महाधिवेशन प्रतिनिधि राजु दाहालको सदस्यता खारेजीका लागि जिल्ला कार्य समिति मार्फत अनुशासन आयोगमा सिफारिश गरेपछि दाहालले सामाजिक सञ्जाल फेसबुक मार्फत अर्को सार्वजनिक प्रतिक्रिया दिनुभएको छ यसअघि नगर सचिव भाग्यशाली ढुंगनाद्वारा जारी विज्ञप्तिमा दाहालमाथि गुटबन्दी पार्टी हित विपरीत गतिविधि तथा नेतृत्व विरूद्ध सार्वजनिक अभिव्यक्ति दिएको आरोप लगाउँदै सदस्यता खारेजीका लागि सिफारिश गरिएको थियो अन्तिम निर्णय नआउँदासम्म उनलाई पार्टीका गतिविधि तथा बैठकमा सहभागी नगराउन पनि निर्देशन दिएको थियो सोही विषयमा दोस्रो प्रतिक्रिया जनाउँदै दाहालले पार्टीभित्रको वास्तविक अवस्था बुझ्ने प्रयास नगरी आन्तरिक असन्तुष्टि समेटेर हतारमा पत्र तयार गरी मीडियामा सार्वजनिक गरिएको आरोप लगाउनु भएको छ उहाँले यस्तो कार्यले पार्टीकै छवि धमिलो भएको दावी गर्नुभएको छ दाहालले पार्टी विधान अनुसार प्रक्रिया अपनाए वा नअपनाएको खुल्ला बहस र छलफलको अवसर दिए वा नदिएको तथा सभापतिको उपस्थितिमा बसेको बैठकको निर्णय सचिवको हस्ताक्षरबाट जारी गरिएको पत्रको वैधानिकतामाथि समेत प्रश्न उठाएको छ जिल्ला प्रहरी कार्यालय तनहुँ तथा माथतका प्रहरी इकाईबाट खटिएको टोलीले बुधबार सञ्चालन गरेको सर्च एण्ड स्वीप अपरेशनमा 16 जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ लागू औषध नियन्त्रण अवैध मदिरा नियन्त्रण शान्ति सुरक्षा फरार प्रतिवादी पक्राउ चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत साधनको अनधिकृत प्रयोग रोकथामलाई लक्षित गरी सञ्चालन गरिएको अभियानमा नियन्त्रणमा परेका मध्ये अनुसन्धानपछि 4 जनालाई छाडिएको प्रहरीले जनाएको छ यसै 5 जना फरार प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराएको छ बाँकी 7 जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ गण्डकी प्रदेशमा यस वर्ष 79.39% धान रोपाई भएको छ कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म 93,606 हेक्टर क्षेत्रफलमा रोपाई सकिएको हो साउन अन्तिमसम्ममा सबै क्षेत्रमा रोपाई भइसक्छ मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ शशि अधिकारीले बताउनु भएको हो छिटपुट बाहेक अधिकांश ठाउँमा धान रोप्ने काम सकिएको उहाँले जानकारी दिनुभएको छ गण्डकी प्रदेशमा कुल 4,49 80,617 हेक्टर खेती योग्य जमीन रहेका छन्, जसमध्ये पर्खे र चैते गरी करिब 1,00,000 हेक्टरमा धान खेती हुने गरेको छ। पछिल्लो समय प्रदेशमा धान खेतीको क्षेत्रफल भने वर्षेनी खर्दो क्रममा रहेको छ। यस वर्ष अघि 4 वर्ष अघि 97,769 हेक्टरमा बर्खे धान रोपिएको थियो। त्यसको अर्को वर्ष क्षेत्रफल घटेर 96,053 हेक्टरमा खुम्चिएको थियो। गत आर्थिक वर्षमा 94,182 हेक्टरमा मात्र रोपाई भएको थियो। जग्गा खण्डीकरण र बाँझो छाड्ने प्रविधिले खेतीको क्षेत्रफल घटेको हो। खेतीयोग्य जमीनमा बस्ती विस्तार र पूर्वाधार विकासले पनि धान फल्ने जमीन नासिँदै गएको छ। मन्त्रालयले विभिन्न जिल्लाका क्षेत्रलाई धानको पकेट क्षेत्र तोकेको छ। गोर्खाको छेबेचार, पालुङचार, आरूखाट र सिरानचोक यसमा पर्दछन्। लमजुङका थमिली, कुवा, हरापोट, भोलेटार र करापुचारमा धानको राम्रो उत्पादन हुने गर्दछ। तनहुका चुदी फाट, 1700 फाट र कलेस्ती फाटलाई पकेट क्षेत्र मानिएको छ। कास्कीका मकै खोला, हाडी खोला, पामे र लेखनाथ पनि धानका लागि प्रख्यात रहेका छन्। स्याङ्जाको पुतली बजार नगरपालिका 13 लगातारको वर्षा र वन्यजन्तुको आक्रमणका कारण किसानले लगातार खेती बेहोर्नु परेको छ। बिहिबार बिहान अविरल वर्षाका कारण एक किसानको गोठ भत्किँदा 3 चौपाया मरेका छन् भने अघिल्लो दिन चितवले कुखुरा फार्ममा पसेर 60 ब्रोइलर कुखुरा नष्ट गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बिहिबार बिहान पुतली बजार 13 हल्ले खोलाका सागर थापाको ढुङ्गा माटोले बनेको टिनले छाएको दुई तले गोठ अविरल वर्षाका कारण भत्किएको हो। गोठ फर्किँदा भित्र रहेका 6 भैँसी तथा पाडामध्ये 1 भैँसी र 2 पाडो पुरिएर मरेका छन्। अन्य 3 भैँसी भने सकुशल रहेको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी पाए लगतै प्रहरी टोली घटनास्थल पुगेको थियो भने थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभएको हो। यसअघि बुधबार बिहान सोही नगरपालिका 13 गिजिङ टाँडा स्थित इन्द्रबहादुर गोदारले सञ्चालन गरेको विष्णु कृषि तथा पशुपन्छी फार्ममा चितुवा पसेर कुखुरामाथि आक्रमण गरेको थियो। प्रहरीका अनुसार फार्ममा रहेका 110 ब्रोइलर कुखुरा मध्ये 25 मृत अवस्थामा फेला परेका छन् भने 35 कुखुरा हराएका छन्। हराएका कुखुरा चितुवाले लगेको अनुमान गरिएको छ। 50 कुखुरा भने सुरक्षित रहेका छन्। चितुवाको आक्रमणबाट फार्मको संरचनामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। लगातारको प्राकृतिक विपत्ति र वन्यजन्तुको आक्रमणले किसानको जनधनमा क्षति बढ्दै गएको भन्दै जिल्ला प्रहरी कार्यालय स्याङ्जाले घटनाबारे आवश्यक अनुसन्धान तथा विवरण संकलनको काम जारी रहेको जनाएको छ। सूचना अधिकारी प्रहरी नायक उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार दुवै घटनाको आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाएको छ। गोर्खा सदरमुकाममा एक पेट्रोल पम्पमा माथिबाट आएको पहिरोले क्षति पुर्याएको छ। बिहिबार बिहान गोर्खा नगरपालिका 11 12 किलो स्थित गोरखकाली फ्युल सेन्टर पहिरोले क्षति पुगेको हो। पम्पसँगै रोहेको जाडो खसेर पम्पमा क्षति पुर्याएको सञ्चालक मध्यका एक रामहरि केसीले जानकारी दिएका छन्। उनका अनुसार रातको समयमा परेको अविरल वर्षापछि बिहिबार बिहान पम्पको सुरक्षाको लागि लगाएको पर्खाल भत्किएर पम्पमा क्षति पुगेको हो। पम्पको डिस्टेन्सर मेसिनका साथै पार्किङ गरिराखेको 5 विभिन्न प्रकारका मोटरसाइकलमा समेत सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गोर्खाले दिएको जानकारी दिएको छ। पम्पमा क्षति पुगेसँगै तेल वितरण रोकिएको पिन सञ्चालक केसीले जानकारी दिएका छन्। क्षतिको पूर्ण विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। स्याङ्जाको कल्याङ नगरपालिका 5 सेती बेडी स्थित कालीगण्डकी नदीमा आएको बाढ़ीका कारण मन्दिरमा फँसेका 2 पुजारीको प्रहरीले सकुशल उद्धार गरेको छ। साउन 20 गतेको अविरल वर्षासँगै नदीको बहाव बढेर बस्ती र मन्दिरमा बाढ़ी पसेपछि जोखिममा परेका उनीहरूलाई प्रहरी टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो। कालीगण्डकी नदीमा आएको बाढ़ीले सेतीबेडी क्षेत्रका करिब 15 देखि 16 घर र स्थानीय मन्दिरहरू जुबानमा परेका थिए। वर्षाका कारण नदीको सतह वात्तै बढेर मन्दिर र आसपासका क्षेत्र जलमग्न भएपछि त्यहाँ रहेका पुजारीहरू बाहिर निस्कन सकेका थिएनन्। बाढीमा मानिस फँसेको जानकारी पाए लगतै प्रहरी चौकी पिडी खोलाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले तत्कालै उद्धार कार्य शुरू गरी मन्दिरभित्र थुनिएका 2 पुजारीलाई सकुशल बाहिर निकालेको थियो। उनीहरूलाई सुरक्षित स्थानमा लगिएको र अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। भेटनेरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुले आर्थिक वर्ष 2083-84 नयाँ कार्यक्रमका रूपमा मिल्क एटीएम सञ्चालन गर्ने भएको छ। कार्यालय प्रमुख रविन्सन अधिकारीका अनुसार कार्यक्रम परीक्षणका रूपमा दूध सहकारी मार्फत सञ्चालन गरिनेछ। उहाँका अनुसार एटीएमबाट पैसा झिके जस्तै उपभोक्ताले मिल्क एटीएम मेसिनबाट आवश्यक परिणाममा दूध खरिद गर्न सक्ने व्यवस्था गरिनेछ। कार्यक्रम सफल भए आगामी वर्षहरूमा अन्य स्थानमा पनि विस्तार गर्ने योजना रहेको कार्यालयले जनाएको छ। स्याङ्जाको दक्षिणी क्षेत्र स्थित चापाकोट नगरपालिकालाई सिद्धार्थ राजमार्गसँग जोड्ने चापाकोट गल्याङ सड़क निर्माण शुरू भएको 31 वर्ष बितिसक्दा पनि कालोपत्री सम्पन्न हुन सकेको छैन। चापाकोटलाई सिद्धार्थ राजमार्गसँग जोडेर व्यापार तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले 2052 सालमा निर्माण थालिएको यो सड़क अझै अधूरै रहेको छ। एक समय यही सड़कबाट चापाकोटदेखि बुटवलसम्म 8 मिनी बस र गल्याङसम्म 15 बोलेरो जीप नियमित सञ्चालन हुने गर्दथ्यो, तर सड़क निर्माणले पूर्णता नपाउँदा अहिले सार्वजनिक यातायात सेवा लगभग ठप्प जस्तै बनेको छ। चापाकोटको दामाचोरदेखि कल्याङसम्मको 27 किलोमिटर सड़कमध्ये 11.8 किलोमिटर सड़क अहिले पनि प्रयोग गर्न कठिन रहेको स्थानीय नरेन्द्र आर्यले बताएका छन्। उनका अनुसार अहिले 1-2 मात्र सार्वजनिक सवारी सञ्चालन हुने गरेका छन्। यात्रु पर्याप्त नभए सवारी नचल्ने र धेरै जसो रिजर्भ गर्नुपर्ने बाध्यता रहेको उनले बताएका हुन्। उनले जिल्लाका धेरै नयाँ सड़क कालोपत्री भइसक्दा पनि यस सड़कमा भने अझै हिलो र धूलोको शास्ती खेप्नु परेको गुनासो गरेका छन्। सड़क निर्माण पूरा नहुँदा मनहरी, बेलचौर, आपचौर, ढाडेखोला, सम्पास र पाउना लगायतका बस्तीका स्थानीयलाई बजार पुग्न तथा दैनिक आवाजावत गर्न कठिन भएको छ। बागलुङको सबैभन्दा दुर्गम ठाउँ सुकुरदुङको सरस्वती माध्यमिक विद्यालयमा 112 कोठे सुविधा सम्पन्न विद्यालय भवन निर्माण सम्पन्न भएको छ। बागलुङको छोरपाचन नगरपालिका सुरदुङ टेक स्थित सरस्वती माध्यमिक विद्यालय भवन गोर्खा वेलफेयर ट्रस्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको छ। ₹2,68,00,000 लागतमा 12 कोठाको विद्यालय भवन तथा 8 शौचालय निर्माण गरिएको सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक थम प्रकाश जैशीले जानकारी दिनुभएको हो। एउटै कोठामा 60 जनासम्म विद्यार्थी राखेर अध्यापन गराउनुपर्ने बाध्यताको अन्त्य भएको उहाँको भनाइ रहेको छ। 2077 भदौ 17 गते भुजी खोलामा आएको बाढीले छेउकै विद्यालय बगाएपछि विद्यालयमा कक्षा कोठाको अभाव हुँदै आएको थियो। हिजो सामान्य बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 13.82 अंकले घटेर 2654.15 बिन्दुमा झरेको छ। आज व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 202 कम्पनीको शेयर घटेकोमा 64 बढ़ेको छ। यसै 10 कम्पनीको शेयर भने खटबड भएको छैन। आज लक्ष्मी सनराइज क्यापिटलको म्युचुअल फण्ड एलएस होरिसन 12 शेयर 6.5% घटेको छ। सम्रकमा बजार घटेको दिन अप्पर लोहोरे खोला हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4.40 करोड़को कारोबार भएकोमा आज 347 कम्पनीको 1.08 करोड़ किता शेयर 4.62 करोड़ रूपियाँमा किनबेच भएको छ। हस्त साझा 5 बजेको ठोल बढाई हेलर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
6: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
13: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णु माया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
14: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
13: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
14: छुटका दायराहरू:
13: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
14: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
13: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
14: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 9850602065 र 9840664145।
15: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
16: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
17: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
15: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
16: क्रिस्मी क्लोथिङ कलेक्सन, सुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घर माथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9850657731, 9806657731।
18: हेलो बा,
19: कति बन्यो घर? अनि ढलान भयो त?
20: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
19: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
20: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यहीँ जाने हो।
21: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
13: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
21: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9891506630 र 9746780681।
22: ए सबिना, यस्तो हतारमा कता हो?
23: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
22: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानुपर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचाँदी पसल। हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भए भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
0: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9800281642।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Intro to Learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyanmarga, Nadipur. Pokhara 3 Kasti, Nepal. Phone 061-544-761. 570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: This is Radio Dhor Barahi, 103.8 MHz.
18: जिन्दगी का हर एक क्षण आफैमा विशेष हुन्छन् र ती क्षण अझ विशेष बनाउँछ संगीतले। So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks every Sunday to Friday only on Radio Dhor Barahi 103.8 MHz.
24: Hazur. हेलो दर्शन, नमस्ते, नमस्कार, स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबारही 103.8 मेगाहर्ज अन्तर्मनको आवाजका साथै हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने आज चाहिँ हामी तपाईँको माझमा चाहिँ ठस्टेक एपिसोडमा रहेर यिनै नेपाली ऱ्याप एन्ड रिमिक्स सङ्गलाई कार्यक्रम सम्झिनेछौँ भने हामी ठिक 5:20 गएपछि चाहिँ हामी 6 बजेको समय दुपहरको लागि चाहिँ उपस्थित हुने गर्दछौँ भने हाम्रो तपाईँले हामीलाई हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भनेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि सङ्घलाई स्थान दिने नै छ ढिला नगरिकन भने तपाईँहरूको माझमा चाहिँ कार्यक्रमको पनि स्वरूप चाहिँ भिटेनको कथा बोलको गीत चाहिँ कार्यक्रम स्थान दिँदैछु, स्वीकार्नुहोस् है त।

बुझे को थे आँसु मा डुबे को ले बुझे मैले यो जिन्दगी काट्न थियो ऋण पनि काम गर्यो दिनभरि तर म एक्लो छु या साथ कसले दिन्छ नि दिनहरू जबरजस्ती काट्दै थिए मैले फेरि निन्द्रै नलाग्ने रात कट्ने

छ म त एकछिन आनन्दले बस्न नै पाछ दुःख भने के रहेछ प्रष्टै भयो आज अनि मैले के भोगिरहेको छु कसलाई पो थाहा छ कसैलाई थाहा छैन मेरो मनको पीडा आज आफूले आफैलाई नै गरिरहेछु घृणा मनभित्र झन्झनै घाउ बढिरह्यो।

हजुर, यो संलग्न पनि कार्यक्रम सुनिसकेको छ। भगवान हाम्रो श्रोता साथीले सुनिराख्नु भएको छ र सुनेर पनि भरपूर मनोरञ्जन लिइराख्नु भएको छ भन्ने आशा रह्यो। र यसरी नै अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि संलग्न स्थान दिने नै छौ भने तपाईँको माझमा चाहिँ याम बुद्धको संग्रह चाहिँ कार्यक्रम स्थान दिने नै छ। साथीवर्गको गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदै हामी छोटो विस्तारमा जाने नै छौँ। त्यति बेलाको समय भरको लागि हामी सँगै रहनुहोला।

सबभन्दा माथि हामी सहर घुम्न जान्थ्यौँ राति राति भागी भागी घरमा आमा बुवालाई ढाँटी मर्न र मार्न तयार एक अर्काको लागि सधैँ सँगै बस्थ्यौँ स्कुल पढ्दा हामी

0: सुन न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
1: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
0: कहाँ?
1: गण्डकी मेडिकल हल।
2: हो, गण्डकी मेडिकल हल अवस्थाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
1: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
2: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
0: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0635903969, मोबाइल 9840826926।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
4: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
4: फोन बजार सिद्धार्थ बैङ्क र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
6: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846656999 छ।
7: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतार हिँदै?
8: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
7: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
8: त्यसो भए कहाँ जाने त कान्छा?
7: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
8: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
9: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
2: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
0: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
7: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
10: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
7: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
10: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएको।
0: 9855420445।
7: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
10: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै

0: सरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
1: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
2: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
2: भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
3: कहाँ जाने?
4: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसापानी,
3: अनि बिचमा नझर्ने?
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
1: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोप्राइटर रामचन्द्र महत, 9841616878 र दुलेगौडा ढोर फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोप्राइटर हरिचन्द्र महत, 9225552663।
5: This is Radio Dhorbarahi 103.8 MHz.

लाउँदैन काट्न पनि त्यसैलाई भन्दैछु म जसले यस्तो व्यवहार गर्छ खुलेर बाँच्ने अधिकार हाम्रो नेपालमा छ मन थिएन कुरा गर्न यो मलाई जातको बारी अत्याचार गर्न थाले पछि मलाई

हाम्रो प्रोग्रामको छोटो विस्तृत जानकारी तपाईँको माझमा राख्न चाहे हामी चाहिँ सन्डे क्यापिसोडमा रहेर सदाबहारका गीतलाई कार्यक्रममा सम्झिन्छौँ भने मन्डे क्यापिसोडमा चाहिँ ब्यान्डको सङ्गलाई कार्यक्रममा सम्झिने गर्दछौँ। त्यसै गरी ट्युस्डे क्यापिसोडमा चाहिँ लेटेस्ट सङ्गलाई पनि वेडनेस्डे क्यापिसोडमा चाहिँ रक सङ्गलाई र थर्सडे क्यापिसोडमा चाहिँ ऱ्याप एन्ड रिमिक्स सङ्गलाई भने फ्राइडे क्यापिसोडमा चाहिँ नेपाल अकौष्टिक अन्तक म्यासअप र कभर सङ्गलाई नै कार्यक्रम सम्झिने गर्दछौँ। यसरी हामी हप्ताको छ दिन फरक फरक श्रृङ्खलाको साथमा उपस्थित हुन्छौँ भने हाम्रो श्रोता साथीलाई चाहिँ सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ भन्दै अहिलेको लागि पनि चाहिँ नै जानकारी सँगसँगै कार्यक्रममा चाहिँ फेरि पनि सङ्गलाई सम्झिने नै छुटिरहन नगरिकन लाउरीको मेरो सोल टावरको गीत चाहिँ कार्यक्रम सम्झिने नै छ। यो गीत छँदै हामी छोटो विश्वमा जाने नै छौँ फेरि पनि भने त्यति बेलाको समयावधिभरको लागि पनि चाहिँ हामीहरूसँगै रहनुहोला है त।

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
4: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
3: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860-73-73-10 र 9826-53-507।
6: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration. BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
7: This is Radio Dhorbarahi, 103.8 MHz.

रेसोनेंस रेडियो ढोल का रही साथ में आवाज बनी आज सही इनै नेपाल रैप एन्ड रिमिक्स सङ गर्ने कार्यक्रम भनिरहेको छ भने हामी भोलि चाहिँ तपाईँको माझमा फ्राइडेका एपिसोडमा भएर रहेको नेपाल यसरी हाम्रो श्रोता साथीलाई अब भने हामी छुट्टिनुपर्ने बेला पनि भइसकेको छ. यसरी नै जाँदा जाँदा चाहिँ तपाईँहरूको माझमा सँगै स्थान दिएर जाने नै छौँ भने अहिलेको लागि भने छुट्टिला नगरिकन यो सार्दैमा कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार पनि बोली आउने बाचाका साथ बिदा हुने आज्ञा चाहन्छु. नमस्कार.

0: 103.8
1: अन्तर्मन को आवाज
2: स्टुडियो टाइटेन अहिले साँझको 6 बज्यो टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165-95301
3: हिजो जस्तो आज छैन आज जस्तो भोलि रहने छैन समय गतिशील छ जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: कंग्रेस आधिकारिकताको फैसला पुनरावलोकन गर्न सर्वोच्चको अनुमति, देउबा यही साउन 26 गते स्वदेश फर्कने।
0: राष्ट्रिय सभाबाट स्वीकृत विपद व्यवस्थापन सम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन, मानवाधिकार समितिको निर्देशन प्रति कंग्रेस सांसदको आपत्ति।
1: कन्सुलर प्रमाणीकरणका लागि अनलाइन आवेदन प्रणाली शुभारम्भ, राजस्व भुक्तानी गर्न र उपस्थित हुने मिति र समय पनि अनलाइनबाटै बुक गर्नुपर्ने।
0: अमेरिकासँग प्रशस्त हतियार रहेको ट्रम्पको दावी, सैन्य सूचना चुहाउनेलाई कड़ा कार्यवाही गर्ने चेतावनी।
1: र लुटेराको आक्रमणबाट युगान्डाका फुटबलर डेभिड ओवरीको निधन।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली कंग्रेसको आधिकारिकता विवादमा यसअघिको फैसला पुनरावलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले आज यसअघिको फैसला पुनरावलोकन गर्न अनुमति दिने आदेश गरेको हो। कंग्रेसका पूर्व सभापति शेरबहादुर देउबा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फैसला पुनरावलोकनको माग गर्दै छुट्टा छुट्टै निवेदन दिएका थिए। त्यसमाथि सुनवाई गर्दै सर्वोच्चले पुनरावलोकनका लागि अनुमति दिएको हो। यसअघि वैशाख 4 गते न्यायाधीश सारंगा सुवेदी र निरुपधोज निरौलाको इजलासले गरेको आदेश स्थापित नजिर तथा कानूनी सिद्धान्त एवं प्रचलित कानून समेतको प्रतिकूल रहेको दावी देउबा र खड्काको छ। विशेष महाधिवेशनबाट गगन थापाले नेतृत्व हत्याउँदै आधिकारिकता पाएपछि रक्षात्मक बनेको पूर्व सभापति देउबा पक्षले ठूलो राहत पाएको छ। यसअघि निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतबाट विशेष महाधिवेशनलाई नै आधिकारिकता दिने फैसला भएको थियो।
1: कंग्रेसका पूर्व सभापति शेरबहादुर देउबा यही साउन 26 गते स्वदेश फर्कनुहुने भएको छ। उपचारका लागि पत्नी आरजू राणा सहित हङकङमा रहेका देउबा 26 गते स्वदेश फर्किने तय भएको नेता डाक्टर प्रकाश शरण महतले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो। आफू पक्षीय नेताहरूले छुट्टै पार्टी खोल्न राष्ट्रिय भेला बोलाएपछि उहाँ त्यसअघि नै नेपाल फर्कन लाग्नु भएको हो। यसबीचमा कंग्रेसका सीमित नेताहरूसँग देउबाले नियमित कुरा गरिरहेको नेताहरूले बताउने गरेका छन्। गत साउन 5 गते बीपी स्मृति जयन्तीमा एक सन्देश जारी गर्दै देउबाले आफू चाँडै स्वदेश फर्किन लागेको जानकारी गराउनु भएको थियो। गत फागुन 13 गते नेपालबाट सिंगापुर जानुभएका देउबा दम्पति उतैबाट हङकङ गएर बस्नु भएको छ। जेएनजी आन्दोलनका क्रममा घाइते हुनुभएका देउबा दम्पति चुनाव अघि मात्रै उपचारका लागि विदेश जानु भएको थियो।
0: राष्ट्रिय सभाले सर्वसम्मतिले स्वीकृत गरेको मनसून जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिएको छ। राष्ट्रिय सभा सदस्य कमला पन्तले प्रस्तुत गर्नुभएको प्रस्ताव स्वीकृत भएसँगै राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभएको हो।
4: सभामा सर्वसम्मतिले स्वीकृत मनसुन जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा ध्यान आकर्षण प्रस्तावलाई उल्लेखित विषयहरूको कार्यान्वयनका लागि माननीय गृहमन्त्री सुदन गुरुङले सभामा व्यक्त गर्नुभएका प्रतिबद्धता समेतको आधारमा प्राथमिकताका साथ समन्वय कार्यान्वयन गर्न र हरेक आर्थिक वर्षको पुष मसान्त र असार मसान्तभित्र कार्यान्वयन प्रगति सभा समक्ष पठाउन नेपाल सरकारलाई निर्देशन गर्दछु।
0: साथै उहाँले प्रस्तावमा उल्लेखित विषयको कार्यान्वयनका लागि अनुगमन गर्न सम्बन्धित विषयगत समितिलाई निर्देशन दिनुभएको छ। आजको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशुरोग नियन्त्रण विधेयक 2083 पेश गर्नुभएको छ। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1:15 बजे बस्नेछ।
1: नेपाली कंग्रेसका सांसद जगत तिमिल सिन्हाले प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिले तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण सोध्न सरकारलाई दिएको निर्देशनप्रति आपत्ति जनाउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा उहाँले नेपालको न्यायपालिका र न्यायाधीशमाथि प्रश्न उठाएको भन्दै एमनेस्टी इन्टरनेशनल इन्टरनेशनल कमिशन अफ जुरिस्ट आईसीजे र ह्युमन राइट्स वाचलाई स्पष्टीकरण सोध्न दिएको निर्देशन आपत्तिजनक रहेको बताउनु भएको हो। उहाँले नेपालको स्वतन्त्रता र निष्पक्षतामाथि अन्तर्राष्ट्रिय संस्थाले बोल्नुपर्ने अवस्था किन आयो भन्ने प्रश्न महत्वपूर्ण रहेको बताउनुभयो। समितिले हिजो सर्वोच्च अदालतका तीनजना न्यायाधीशलाई राजीनामा दिन दवाब दिने आशयको संयुक्त विज्ञप्ति जारी गरेको विषयमा छलफल गर्दै महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत ती संस्थासँग आधिकारिक स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको थियो। उहाँले प्रतिनिधि सभाको काम सरकारको बचाउ गर्नु नभई सरकारलाई जवाबदेही बनाउनु रहेको पनि बताउनुभयो।
0: जनजी अभियन्ता मिराज ढुंगानाले सरकारले नेपाली सेनालाई कमजोर बनाएको आरोप लगाउनु भएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले भारतमा त्यत्रो आन्दोलन हुँदा नचलेको गोली कप्तानगंजमा हालै भएको साम्प्रदायिक झडपमा चल्नुले देशको सुरक्षा व्यवस्था छर्लंग भएको बताउनुभयो। जेएनजी आन्दोलनमा गोली चल्दा तत्कालीन प्रधानमन्त्रीलाई जिम्मेवार ठान्ने तर अहिले प्रधानमन्त्रीको पक्षमा सामाजिक सञ्जालमा लेखिएको बताउनुभयो।
5: यही घटना जेएनजी आन्दोलनमा हुँदाखेरि एउटा कुरा के ध्यानमा दिउँ भन्दाखेरि यो साम्प्रदायिक द्वन्द्वमा जो बित्नु भयो उहाँ सबै युवा र जेएनजी उमेर समूहका हुनुहुन्थ्यो। भनेपछि त्यो घटना फरक र यो घटना फरक कसरी भयो? आखिरमा ज्यान त युवाकै गएको रहेछ, आखिर त ज्यान त जेएनजीकै गएको रहेछ।
0: सेनालाई बारम्बार आन्तरिक साना घटनामा परिचालन गरिएमा त्यसको दीर्घकालीन प्रभाव राष्ट्रिय सुरक्षामा पर्न सक्ने उहाँको भनाइ छ।
5: तर यदि यो देशको सेना फेल भयो भने वैदेशिक हस्तक्षेप हुन्छ, त्यो कारणले सेनालाई फितलो गर्ने काम, सेनालाई सानोदेखि सानो सुकुम्बासी व्यवस्थापन जस्तो सानो कुरामा पनि यदि जंगी अड्डाबाट सेना निस्किन्छ भने भोलि यो देशमा ठूलो दुर्घटना हुन्छ। त्यति खालको त्यति परिपक्व सोच यो सरकारले राख्योस्।
0: उहाँले नेपालमा चीन विरोधी गतिविधि भइरहेको उल्लेख गर्दै सरकारको परराष्ट्र नीतिप्रति पनि प्रश्न उठाउनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
6: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
7: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएफएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवन भरको।
9: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-7024 वा himalayswater.com.np लगइन गर्नुहोस्।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। परराष्ट्र मन्त्रालयले विभिन्न निकायबाट प्रवाह गरिने सेवालाई डिजिटलाइज गर्ने उद्देश्यले कन्सुलर प्रमाणीकरणका लागि अनलाइन आवेदन प्रणाली नेपाल ई प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले आज सिंहदरबारस्थित कन्सुलर सेवा विभागमा आयोजित एक कार्यक्रमका बीच यस नयाँ प्रणालीको उद्घाटन गर्नुभएको हो। नेपालका सरकारी निकायबाट जारी भएका शैक्षिक प्रमाणपत्र, सिफारिश पत्र लगायतका कानूनी कागजातहरूको कन्सुलर प्रमाणीकरण प्रक्रियालाई सरल, पारदर्शी र प्रविधि मैत्री बनाउन यो प्रणाली कार्यान्वयनमा ल्याइएको हो। मन्त्री खनालले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्दा गरेको पहिलो निर्णयले मूर्त रूप लिएकोमा खुशी व्यक्त गर्दै यसले सेवा प्रवाहलाई उदाहरणीय बनाउने विश्वास व्यक्त गर्नुभयो। नयाँ प्रणालीको विकाससँगै अब सेवाग्राहीले संसारको जुनसुकै कुनाबाट कन्सुलर प्रमाणीकरणका लागि अनलाइन आवेदन दिन सक्नेछन्।
0: शेयर बजारमा आज नेप्से परिसूचक घटेर बन्द भएको छ। हिजो सामान्य अंक बढ़ेर बन्द भएको नेप्से परिसूचक आज घटेर बन्द भएको हो। आज नेप्से परिसूचक 13.82 अंकले घटेर 2654 बिन्दुमा ओर्लिएको छ। नेप्से घटे पनि हिजोको तुलनामा आज कारोबार रकम भने बढ़ेको छ। हिजो 4.40 अर्ब रूपियाँको शेयर खरिद बिक्री भएको शेयर बजारमा आज 4.62 अर्ब शेयर किनबेच भएको छ। 13 उपसमूह मध्ये आज एक उपसमूहको परिसूचक बढ़ेको छ भने 12 उपसमूहको परिसूचक घटेको छ। आज व्यापार समूहको परिसूचक 0.59% बढ़ेको छ। आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक 93.04 अंक घटेको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग प्रशस्त हतियारहरू रहेको दावी गर्नुभएको छ। ट्रम्पको यो टिप्पणी इरानसँग जारी युद्धका कारण अमेरिकी हतियारको कमी भएको बारेमा सीएनएनको रिपोर्ट सार्वजनिक भएको एक दिनपछि आएको हो। सामाजिक सञ्जाल ट्रुथको एक पोस्टमा ट्रम्पले अमेरिकाको रक्षा क्षमता बलियो रहेको उल्लेख गर्दै आवश्यक सबै प्रकारका हतियार पर्याप्त मात्रामा उपलब्ध रहेको बताउनुभयो। केही विशेष प्रकारका गोला बारूदको भण्डार निकै ठूलो रहेको र आवश्यकता अनुसार नयाँ हतियारहरू निरन्तर उत्पादन गरी अमेरिकी सेनालाई उपलब्ध गराइरहेको दावी पनि उहाँले गर्नुभएको छ। यसअघि सीएनएनको रिपोर्टमा अमेरिकी सेनाले आफ्नो प्रमुख मिसाइल प्रतिरक्षा प्रणाली थाडका करिब 80% अवरोधक मिसाइल प्रयोग गरिसकेको उल्लेख गरेको थियो। रिपोर्टमा धेरै स्रोतलाई उद्धृत गर्दै वरिष्ठ अमेरिकी सैन्य अधिकारीहरूले पेन्टागनको गोला बारूद भण्डार खतरनाक रूपमा घट्दै गएको चेतावनी दिएको जनाइएको थियो। ट्रम्पले हतियार सम्बन्धी गोप्य जानकारी बाहिरिएको प्रति आक्रोश व्यक्त गर्दै सूचनाको चुहावट गर्ने व्यक्तिको खोजी भइरहेको र दोषी ठहरिए कड़ा कानूनी कार्यवाही तथा लामो जेल सजाय हुन सक्ने चेतावनी पनि दिनुभएको छ।
0: अब खेल समाचार। युगाण्डाका चर्चित फुटबलर डेभिड ओवरीको निधन भएको छ। बीबीसीका अनुसार उनी लुटेराको आक्रमणबाट मारिएका हुन्। स्थानीय प्रहरीका अनुसार ओवरीलाई हिजो लुटेराले आक्रमण गरेर गम्भीर घाइते बनाएका थिए। आक्रमणपछि उनलाई शुरूमा नजिकैको क्लिनिकमा लगिएको थियो। त्यसपछि प्राथमिक उपचार गरेपछि उनलाई युगाण्डाको राजधानी कम्पोला स्थित एक निजी अस्पतालमा रेफर गरिएको थियो। तर उपचारका क्रममा उनको आज मृत्यु भएको हो। प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीको समूहले ओरीलाई ढुंगाले हानेका थिए। त्यसपछि आक्रमणकारीहरू उनको सामान लुटेर भागेका थिए। ओरी बेहोश अवस्थामा फेला परेका थिए। 27 वर्षीय ओरी युगाण्डा प्रिमियर लीगको सबैभन्दा सफल क्लब मध्ये एक एससी भिल्लाका कप्तान थिए। उनले टोलीका लागि राइट ब्याक र मिडफिल्डरको रूपमा खेलेका थिए। उनले युगाण्डाको राष्ट्रिय फुटबल टोलीको पनि प्रतिनिधित्व गरेका थिए। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: कंग्रेस आधिकारिकताको फैसला पुनरावलोकन गर्न सर्वोच्चको अनुमति। देउबा यही साउन 26 गते स्वदेश फर्कने।
0: राष्ट्रिय सभाबाट स्वीकृत विपद व्यवस्थापन सम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन। मानवाधिकार समितिको निर्देशनप्रति कंग्रेस सांसदको आपत्ति।
1: कन्सुलर प्रमाणीकरणका लागि अनलाइन आवेदन प्रणाली शुभारम्भ। राजस्व भुक्तानी गर्न र उपस्थित हुने मिति र समय पनि अनलाइनबाटै बुक गर्नुपर्ने।
0: अमेरिकासँग प्रशस्त हतियार रहेको ट्रम्पको दावी। सैन्य सूचना चुहाउनेलाई कड़ा कार्यवाही गर्ने चेतावनी।
1: र लुटेराको आक्रमणबाट युगाण्डाका फुटबलर डेभिड ओवरीको निधन।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। माधव र दिनेश बिदा हुन्छौं। नमस्कार।
10: This is Radio Dhorbarahi 103.8 MHz.
11: स्यान्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
12: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
13: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
12: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
14: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9556078302 र 9546078302।
15: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
16: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
15: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
16: छुटका दायराहरू,
15: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
16: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
15: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
16: थप जानकारीका लागि सम्पर्क 0655741479, मोबाइल 9856062665 र 9648064145।
10: युनिटोको थेदीमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
5: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
4: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9861633101 र 9868883522।
6: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस आउस त, जहाँबाट ल्याए पनि हुन्छ भो, केको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856364136 र 9151166136।
4: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची: युरिया प्रति केजी रु 22-23, डीएपी रु 49-50 र पोटास रु 38-39। अनुरोधक कृषि विकास शाखा, शुक्ला गण्डकी नगरपालिका, तनहुँ। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
3: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
4: हाम्रा सेवाहरू: कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
3: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
4: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
3: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
4: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
3: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
3: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
9: भर्ना खुल्यो।
4: गंदगी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
9: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
9: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
4: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
9: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
4: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
9: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
4: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
9: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712040
10: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता
11: बत्तीसौ विश्व आदिवासी दिवस 2083 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्राचार गरिसकिएको छ यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ
10: मिति 2083 श्रावण 24 गते आइतबार तदनुसार 9 अगस्त 2026
11: समय बिहान 11 बजे स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर
10: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना
11: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617 उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160 सचिव बिर्सना श्रेष्ठ 98461-94378
12: फ्योइतोको थेदी मु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: सधैं पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको सुनि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
0: ए हो र, ल त ल।
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 98562196692।
3: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
3: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
3: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
7: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461956996 छ।
8: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
3: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253-9922, 98058-28008 र 98460-9999।

0: होइन आरुषी, आर्यलाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटे सुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9814533005।
3: मम्मी भोक लाग्यो, खाजा खाम न।
1: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
3: हस् मम्मी।
4: मैले सुने छोरी, ल जाम हिँड।
1: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
5: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
5: बीजी मोमो हाउस, दुलेगौडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
6: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
7: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
8: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
7: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
6: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, सुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0625414233, मोबाइल 9868161887।
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
1: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
2: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
3: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
6: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
7: यदि किने हुन्न र तलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि?
6: हो र, कहाँ छ र त्यस्तो?
7: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
4: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
8: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
4: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
8: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
4: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
9: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
10: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
9: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न, जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
11: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ, साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9961653507।
12: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
12: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
4: पेट सम्बन्धित समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
12: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
4: सिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
12: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
4: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
12: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
4: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
12: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
13: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
7: अनि बीचमा नझर्ने।
13: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
7: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
14: हजुर, माइक्रो को सुविधा का लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानी का लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
15: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301।
16: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
17: ढोरबाराही हाइलाइट्स को साथ में
18: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
17: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 9841649304।
19: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साँझ 7 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मा सँगै म सृष्टि खत्रीको स्वागत छ। ढोरबाराही हाइलाइट शुरू गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट।
20: प्रतिनिधि सभाको भदौ 15 गते सम्मको सम्भावित कार्यतालिका सार्वजनिक। संसद बैठकमा कालो चस्मा नलगाई तोकिएको पोशाकमा उपस्थित हुन सांसदहरूलाई सभामुख अर्यालको निर्देशन।
19: नेपाली कांग्रेस आधिकारिकता विवादको मुद्दालाई पुनरावलोकन गर्न सर्वोच्च अदालतको अनुमति। इतर पक्षको राष्ट्रिय भेला नजिकिँदै गर्दा पूर्व सभापति शेरबहादुर देउवा स्वदेश फर्किँदै।
20: स्वास्थ्य बीमा कार्यक्रमलाई नाफा र घाटाको हिसाबले मूल्यांकन नगर्न सरकारसँग कांग्रेस महामन्त्री प्रदीप पौडेलको आग्रह। बजारमा ग्यास नपाए मन्त्रालयमा उजुरी गर्न अनुरोध।
19: रेड नोटिसको सूचीमा रहेको तनहुँ रिसिङका युवा साउदीबाट फर्किँदा विमानस्थलबाटै पक्राउ। मर्दी हिमाल पदयात्राका क्रममा सम्पर्कविहीन भएका युवाहरूको आज सकुशल उद्धार।
20: अमेरिकासँग ठूलो मात्रामा विशेष प्रकारका हतियारहरू रहेको ट्रम्पको दावी। भारतमा मूलधारका मीडियाप्रति जनविश्वास गुम्दै।
19: र नेपालले अस्ट्रेलियामा आयोजना हुने एक दिवसीय अभ्यास खेलमा न्यूजील्याण्डको ए टोलीसँग प्रतिस्पर्धा गर्ने।
20: अब पूरा समाचार सुन्नुहोस्। संघीय संसद सचिवालयले प्रतिनिधि सभाको भदौ 15 गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ। साउनको 15 गतेबाट भदौको 15 गतेसम्मको कार्यतालिका अनुसार साउन महिनामा अब 3 वटा बैठक बस्ने भएको छ। भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा शून्य समय विशेष समय चलाउने भनिएको छ। साउनको 25 र 26 गते पनि बैठक बस्ने भएको छ। भदौ महिनामा 15 गतेसम्म 1, 2, 3, 8, 9 र 10 गते गरेर 6 दिन बैठक बस्ने जनाइएको छ। सभाको बैठक नतोकिएको दिनमा संसदीय समितिका बैठकहरूका लागि समय छुट्याइएको र सभाको बैठक बस्ने दिनमा समेत अगाडि वा पछाडि पारेर समितिको बैठक बस्न सक्ने कार्यतालिकामा उल्लेख गरिएको छ। यसैबीच प्रतिनिधि सभाको नियमावलीको नियम 56 अनुसार हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गराउनु पर्ने बाध्यकारी व्यवस्था भए पनि संसदीय क्यालेण्डरमा यो विषय पर्न छोडेको छ। गएको जेठको 17 गते तत्कालीन प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा प्रश्नको जवाफ दिए यता यस्तो कार्यक्रम हुन सकेको छैन। नियमावली अनुसार आकस्मिक शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ मन्त्रीहरूले 7 दिनभित्र दिनुपर्ने व्यवस्था समेत पूर्ण रूपमा पालना भएको छैन।
19: यसैबीच सभामुख डोलप्रसाद अर्यालले संसद बैठकमा कालो चस्मा नलगाई तोकिएको पोशाकमा उपस्थित हुन सांसदहरूलाई निर्देशन दिनुभएको छ। कार्य व्यवस्था परामर्श समितिको बैठकमा संसदको मर्यादा अनुशासन र ड्रेस कोडका विषयमा छलफल हुँदै गर्दा सभामुख अर्यालले यस्तो निर्देशन दिनुभएको हो। प्रधानमन्त्री वालेन्द्र शाह, गृहमन्त्री सुदन गुरूङ लगायतका मन्त्री र सांसदहरूले सदनमै कालो चस्मा प्रयोग गरेपछि संसदीय मर्यादामाथि प्रश्न उठेको थियो। सभामुखले मर्यादा पालक प्रयोग गरेर भए पनि तोकिएको पोशाक र आधिकारिक लोगो बिना आउने सांसदहरूलाई प्रवेशमा रोक लगाउने चेतावनी दिनुभएको छ। साथै संसद बैठक चलिरहेका बेला हलभित्रै ल्यापटपबाट शेयर कारोबार गर्ने र लबीमा भीड़भाड गर्ने जस्ता गतिविधि तत्काल रोक्न पनि उहाँले सबै राजनैतिक दलका सचेतकहरूलाई सचेत गराउनु भएको छ।
20: राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले मनसून जन्य विपद पूर्व तयारीको प्रगति नियमित पेश गर्न सरकारलाई निर्देशन दिनुभएको छ। उहाँले राष्ट्रिय सभामा पेश भएको मनसून जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीका सम्बन्धमा गृहमन्त्रीको ध्यान आकर्षण गराउने प्रस्तावमा उल्लेख भएको विषयलाई प्राथमिकताका साथमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो। यस्तै उहाँले कार्यान्वयनको अनुगमन गर्न सम्बन्धित विषयगत समितिलाई समेत निर्देशन दिनुभएको छ। राष्ट्रिय सभाका सांसद मनसून जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी प्रभावकारी हुन नसकेको भन्दै विपदबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणको लागि आवश्यक तयारीमा जुट्न सरकारको ध्यान आकर्षण गराएका थिए। नेपाली कंग्रेसका मुख्य सचेतक पदम बहादुर परियारले हरेक वर्ष जेठ र असारदेखि मनसून जन्य विपद दोहोरिने भए पनि सरकारको तयारी र कार्यान्वयन अत्यन्तै कमजोर हुने गरेको बताउनुभयो। विपदको पूर्व तयारी नगर्ने अनि विपद पछाडिको उद्धार र प्रतिकार्यमा केन्द्रित हुने प्रवृत्तिले ठूलो जनधनको क्षति हुने गरेको उहाँले जानकारी दिनुभएको छ।
19: गृहमन्त्री सुदन गुरूङले अबदेखि निर्मला पन्त हत्या प्रकरणको विषय संसदमा नउठाउन आग्रह गर्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै गृहमन्त्री गुरूङले आइन्दा निर्मला पन्त हत्या प्रकरणको विषय प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा नउठाउन सांसदहरूलाई आग्रह गर्नुभएको छ। बलात्कार जस्ता संवेदनशील विषयले पीड़ित परिवारलाई थप पीड़ा दिने भएकोले संसदमा राख्न नहुने उहाँको तर्क छ। प्रश्नोत्तर कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद विष्णु बहादुर विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्त हत्या, जघन्य बलात्कार र प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो, यो राज्य संयन्त्रको अक्षमता हो कि कार्यवाही गर्न नचाहेको हो भनेर सोध्नु भएको थियो। जवाफमा गृहमन्त्री सुदन गुरूङले उल्टै तपाईहरू सत्तामा हुँदा किन नगर्नु भएको भन्दै प्रति प्रश्न गर्नुभएको थियो। यो विषयको भारी नयाँ सरकारलाई नबोकाउन भन्दै उहाँले यस विषयमा सरकारले सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको जवाफ दिनुभएको छ।
20: सर्वोच्च अदालतले नदी किनार तथा अन्य स्थानका सुकुम्बासी बस्तीबाट विस्थापित भएका बालबालिकाको शिक्षा, स्वास्थ्य, आवास र अन्य आधारभूत अधिकार सुनिश्चित गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले साउनको 18 गते उक्त आदेश जारी गरेको हो। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, बागमती प्रदेश र कार्यालयका तर्फबाट वरूण बस्याल सहितले दायर गरेको उत्प्रेषण सम्बन्धी रिटमाथि प्रारम्भिक सुनवाई गर्दै अदालतले विस्थापनका कारणले बालबालिकाको शिक्षामा गम्भीर असर परेको देखिएको उल्लेख गरिएको छ। अदालतले विस्थापित बालबालिकाको विद्यालय भर्ना, पठन पाठनको निरन्तरता तथा आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न आवश्यक रहेको ठहर गरेको छ। आदेशमा सुकुम्बासी क्षेत्रका विद्यालय उमेरका बालबालिका विद्यालयबाट बाहिरिन नसक्ने, भर्ना नभएका बालबालिका शिक्षाको अधिकारबाट वञ्चित हुन सक्ने र विस्थापनका कारण उनीहरूको जीवन र विकासमा प्रतिकूल असर पर्न सक्ने अवस्था रहेको उल्लेख गरिएको छ।
19: नेपाली कांग्रेस आधिकारिकता विवादको मुद्दालाई पुनर्अवलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ। कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिक मानेको आदेशलाई पुनरावलोकन गर्न माग गर्दै दायर भएको निवेदनमाथि आज प्रधान न्यायाधीश मनोज कुमार शर्मा, नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजालसमा सुनवाई भएको हो। इजालसले पुनरावलोकनका लागि अनुमति प्रदान गरेको हो। अब कांग्रेस विवाद निरूपणका लागि तीनजना न्यायाधीशको इजालसमा फेरि सुनवाई हुनेछ। यसअघि दुई न्यायाधीश सारंगा सुवेदी र नृप ध्वज निरौलाको इजालसले गगन थापालाई आधिकारिकता दिने फैसला गरेको थियो। त्यस बेला विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै देउवा र नेता पूर्ण बहादुर खड्का सर्वोच्च अदालत जानुभएको थियो। त्यस बेलाको फैसला ठिक थियो कि थिएन भन्ने विषयमा अब बहस हुनेछ। अब हुने बहसले फैसला गरे बमोजिम आधिकारिकताको निर्णय हुनेछ। अहिले विदेशमा रहनुभएका कांग्रेस पूर्व सभापति शेर बहादुर देउवा पनि यही हप्ता स्वदेश फर्कनुहुने बताइएको छ।
20: यसैबीच नेपाली कांग्रेसका उपसभापति विश्व प्रकाश शर्माले विशेष महाधिवेशनको सम्पूर्ण तथ्यलाई पुनः प्रस्तुत गर्ने बताउनु भएको छ। सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा यस अगाडिको फैसला पुनरावलोकन गर्न अनुमति दिएपछि प्रतिक्रिया दिँदै शर्माले यस्तो बताउनु भएको हो। साउनको 6 गते देउबार र साउनको 12 गते खड्काले यस अगाडिको फैसलामा त्रुटि भएको दावी गर्दै पुनरावलोकनको माग गरेर निवेदन दिनुभएको थियो। गत पुसमा भएको विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा केन्द्रीय कार्य समिति गठन भएको थियो। त्यसलाई निर्वाचन आयोगले मान्यता दिए पछाडि देउबा पक्ष सर्वोच्च अदालतमा पुगेको हो।
19: विदेश गएको 5 महिनापछि पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा साउन 26 गते नेपाल फर्किन लाग्नु भएको छ। पूर्व प्रधानमन्त्री देउवा स्वदेश फर्किने कार्यक्रम तय भएको कांग्रेस नेता डाक्टर प्रकाश शरण महतले बताउनु भएको छ। साउन 26 गते स्वदेश फर्किने कार्यक्रम तय भएको जानकारी पाएको छु, महतले भन्नुभयो। नेपाली कांग्रेसका पूर्व सभापति देउवा गत फागुन 13 गते उपचारका लागि सिंगापुर जानुभएको थियो। त्यति बेला भारत भ्रमण रहनुभएकी देउबा पत्नी पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउबा पनि उपचारका लागि सिंगापुर जानुभएको थियो। त्यसपछि दुवैजना सिंगापुरबाटै थप उपचारका लागि हङकङ पुग्नु भएको जानकारी दिनुभएको थियो। त्यस यता उहाँहरू कहाँ हुनुहुन्छ भन्ने खुलाइएको थिएन। देउबा पक्षले साउन 29 गतेदेखि 31 गतेसम्म काठमाडौँमा राष्ट्रिय भेला गर्न लागेको छ। भेलाका लागि कांग्रेसका पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको नेतृत्वमा आयोजक समिति गठन गरिएको छ। राष्ट्रिय भेलाको सम्मुखमा देउबा स्वदेश फर्कन लाग्नु भएको हो। भेलामा सहभागितालाई लिएर भने अहिले केही खुलाएको छैन।
20: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पूर्व महामन्त्री डाक्टर धवल शमशेर राणाको नेतृत्वमा जय नेपाल पार्टी गठन भएको छ। बिहिबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर अध्यक्ष राणाले पत्रकार सम्मेलन मार्फत यसबारे जानकारी दिनुभएको हो। जय नेपाल पार्टीले हिन्दू अधिराज्य संवैधानिक राजसंस्थाको पुनर्स्थापना र लोकतान्त्रिक प्रणालीलाई मुख्य राजनैतिक एजेण्डाका रूपमा अगाडि बढ़ाउने राणाले बताउनुभयो। राजनीतिक हस्तक्षेप गर्ने राजसंस्था नभई अभिभावकीय राष्ट्रिय एकता र राष्ट्र रक्षकको भूमिकामा रहने संवैधानिक राजसंस्थाको पुनर्स्थापना गर्न चाहेको उहाँको भनाइरहेको छ। राणाले नेपालबाट हिन्दू राष्ट्रको व्यवस्था अटाउनु गलत भएको निर्णय भएको दावी गर्दै त्यसलाई शान्तिपूर्ण रूपमा सड़क र संसद दुवै माध्यमबाट पुनर्स्थापना गर्ने बताउनु भएको छ।
19: परराष्ट्र मन्त्रालयले विभिन्न निकायबाट प्रवाह गरिने सेवालाई डिजिटलाइज गर्ने उद्देश्यले कन्सुलर प्रमाणीकरणका लागि अनलाइन आवेदन प्रणाली नेपाल ई प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेको छ। परराष्ट्र मन्त्री सुशील खनालले बिहिबार सिंहदरबार स्थित कन्सुलर सेवा विभागमा आयोजित एक कार्यक्रमका बीच यस नयाँ प्रणालीको उद्घाटन गर्नुभएको हो। नेपालका सरकारी निकायबाट जारी भएका शैक्षिक प्रमाणपत्र, सिफारिश पत्र लगायतका कानूनी कागजातहरूको कन्सुलर प्रमाणीकरण प्रक्रियालाई सरल, पारदर्शी र प्रविधि मैत्री बनाउन यो प्रणाली कार्यान्वयनमा ल्याइएको हो।
20: सरकारले विभिन्न मन्त्रालय र माथतको कार्यालयमा करारका कर्मचारीहरूको व्यवस्थापन तथा सेवा सुविधाका सम्बन्धमा अध्ययन गर्न एउटा उच्च स्तरीय समिति गठन गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्री स्तरको निर्णय अनुसार सहसचिव ढोलकराज ढकालको संयोजकत्वमा 5 सदस्यीय समिति गठन गरेको हो। मन्त्री परिषदको गत असारको 32 गते बसेको बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट दरबन्द सम्बन्धी कटौती गरेपछि पुलमा रहेका र बाँकी रहेका करार कर्मचारीको व्यवस्थापनका सम्बन्धमा गरेको निर्णय अनुसार यो समिति बनाइएको मन्त्रालयले जनाएको छ।
19: तपाईं यति बेला साँझ 7 बजेको ढोरबाराई हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला।
1: नौ आयो खुशीको खबर, होलसेल तथा सस्तोमा कपड़ा खरिद गर्न चाहनेहरूको लागि खुशीको खबर।
21: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै शहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपड़ा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपड़ाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
21: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98061115।
18: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। यदि कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रू 22-23, डीएपी रू 49-50 र पोटास रू 38-39। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
22: हेलो
23: बा,
22: कति बन्यो घर? अनि ढलान भयो त?
23: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
22: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
23: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
19: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
18: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
19: प्रोपाइटर राम भुजेल, सम्पर्क 98-1-91-50-630 र 97-4-76-80-681।
24: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
25: दिदी पनि नमजाएर झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
26: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0-65-590-065, मोबाइल 98-1-66-34-372। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
21: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
26: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98-5-10-88-461 र सिजन गुरुङ 97-045-40-900।
27: अफिसबाट अमित सरको फोन।
28: हस, म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
29: यो मिठो सुगन्धले
0: मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
2: मंगल दीप अगरबत्ती स्वर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
19: त्यसपछि पुनः स्वागत छ ढोरबाराई हाइलाइट्समा। अब बाँकी समाचारहरू। बजारमा एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी बढ़ेको गुनासो आएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उजुरी गर्न आग्रह गरेको छ। देशका धेरै ठाउँमा ग्यास अभाव सृजना गरिएपछि कुनै समस्या परे तत्काल सम्बोधन गर्न उद्योग मन्त्रीको सचिवालयले प्रत्यक्ष सम्पर्क गर्न सकिने जनाएको छ। जसका लागि 98511673 नम्बरमा फोन गर्न अनुरोध गरिएको छ। यसरी आउने जानकारी तथा सूचनाका आधारमा सम्बन्धित नियामक निकाय र सुरक्षा संयन्त्रसँग समन्वय गरिने बताइएको छ।
20: नेपाली कंग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई नाफा र घाटाको हिसाबले मूल्यांकन नगर्न सरकारसँग आग्रह गर्नुभएको छ। उहाँले बिहिबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै नागरिकको मौलिक स्वास्थ्य अधिकारसँग जोड़िएको कार्यक्रम भएकाले स्वास्थ्य बीमालाई व्यापारिक दृष्टिकोणबाट हेर्न नहुने बताउनुभयो। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पछिल्लो समय सरकारका उच्च पदस्थ अधिकारी र समर्थकहरू स्वास्थ्य बीमा कार्यक्रम विरूद्ध उभिएको देखिएको भन्दै यस्तो प्रवृत्तिले लाखौं नेपालीको जीवन जोखिममा पर्ने चेतावनी दिनुभएको छ। आफू स्वास्थ्य मन्त्री हुँदा स्वास्थ्य बीमालाई सुधार र विस्तार गर्न महत्वपूर्ण काम गरेको उल्लेख गर्दै पौडेलले सेवाको दायरा विस्तार सबै स्थानीय तहमा सेवा पुर्याउने नीतिगत निर्णय बीमितले आफू बसेकै स्थानबाट सेवा लिन सक्ने व्यवस्था दावी भुक्तानी प्रणाली सुधार सेवा प्रदायकलाई सक्रिय बनाउने लगायतको सुधार गरिएको जानकारी दिनुभयो।
19: ज्यान सम्बन्धी कसुर कर्तव्य ज्यान मुद्दामा फरार रहेका तथा इन्टरपोलको रेड नोटिस जारी भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। तनहुको साविक भिरकोट 6 घर भई हाल ऋषि गाउँपालिका 4 बस्ने अमरसिंह नेपालीलाई प्रहरीले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार राति 10:50 नियन्त्रणमा लिएको हो। रेड नोटिस जारी भएपछि उनी साउदी अरेबियाबाट एयर अरेबियाको फ्लाइट नम्बर G9530 जहाजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका थिए। वारदातपछि फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास तथा पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अन्तर्गतको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन् 2024 जून 6 रेड नोटिस जारी गरेको थियो।
20: कास्कीको मर्दी पदयात्राका क्रममा 3 दिनदेखि सम्पर्कविहीन भएका 3 युवालाई आज बिहान सकुशल उद्धार गरिएको छ। सुरक्षाकर्मीको टोलीले पोखरा महानगरपालिका 14 खसी बजार बस्ने 26 वर्षका करण लामा 24 वर्षका अजित ऋषी र 23 वर्षका युकेश गुरूङलाई अन्नपूर्ण गाउँपालिका 11 मोदी खोला किनारबाट उद्धार गरेको हो। यसअगाडि प्रहरीको प्रारम्भिक सूचनामा दिपेश गुरूङ भनिएका व्यक्ति दिपेश नभई करण लामा रहेको खुलेको छ। उद्धार टोलीले आज बिहान 10:20 जाँदा करण लामालाई सकुशल बाहिर निकालेको थियो। त्यसको केही समय पछाडि 10:40 अजित जिस्ती र योकेश गुरूङको पनि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
19: पृथ्वी राजमार्गको वैकल्पिक सड़कका रूपमा विकास गर्न लागि बुद्धसिंह मार्ग पहिरोले गर्दा 2 दिनदेखि पूर्ण रूपमा अवरूद्ध भएको छ। तनहुको सदरमुकाम दमौलीदेखि चितवनको घुमाउने जोड्ने उक्त सड़क खण्ड बन्द हुँदा सर्वसाधारणको आवतजावत ठप्प बनेको छ। निरन्तरको वर्षासँगै बुधबार बिहान ब्यास नगरपालिका 14 स्थित मास्ती घाट र ट्विनमा ठूलो पहिरो खसेपछि यातायात ठप्प भएको हो। बुद्धसिंह मार्ग सरोकार संघ समितिका संयोजक सिद्धान्त थापा मगरका अनुसार पहिरोका कारण मोटरसाइकल समेत सञ्चालन गर्न नसकिने अवस्था छ। गण्डकी प्रदेशको गौरवका आयोजनाका रूपमा रहेको यो मार्ग भएर तनहुका बन्दीपुर देवघाट र आबु खैरेनी गाउँपालिकाका विभिन्न ओडाका हजारौं नागरिक दैनिक आवत जावत गर्ने गर्दछन्। गण्डकी प्रदेश चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको वैकल्पिक सड़क हो। प्रदेश सरकारले हाल दमौलीदेखि ब्यास नगरपालिका 13 को सोडेसम्मको 10 किलोमिटर खण्ड कालोपत्र गर्ने तयारी गरिरहेको छ।
20: भूमि व्यवस्था तथा अभिलेख विभागले घर जग्गा सम्बन्धी कारोबार गर्न इजाजत पत्र लिनुपर्ने व्यवस्था अनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रका ठूला रकमको घर जग्गा कारोबार गर्न चाहने फर्म कम्पनी र संस्थालाई 21 दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै नेपाल सरकारको राजपत्रमा प्रकाशित सूचना अनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एक पटकमा 3 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यको घर जग्गा कारोबार गर्न चाहने फर्म कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजत पत्र लिनुपर्ने जनाएको हो। सूचना अनुसार इच्छुक संस्था तथा कम्पनीहरूले विभागको अनलाइन प्रणाली मार्फत आवेदन दिनुपर्नेछ। विभागका अनुसार इजाजत पत्र प्राप्त गर्न कारोबारको प्रकृति अनुसार दस्तुर पनि निर्धारण गरिएको छ। एक पटकमा 5 करोड़ रूपियाँसम्मको कारोबार गर्ने फर्म कम्पनी वा संस्थाले 5 लाख रूपियाँ दस्तुर बुझाउनु पर्नेछ भने 5 करोड़ रूपियाँ भन्दा बढ़ी कारोबार गर्नेले 10 लाख रूपियाँ दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ। यसअगाडि विभागको सूचना अनुसार अनलाइन आवेदन पेश गरे पनि 2083 असार मसान्तसम्म इजाजत पत्र नलिएका फर्म कम्पनी तथा संस्थाले समेत नयाँ सूचना अनुसार पुनः अनलाइन आवेदन दिनुपर्ने विभागले स्पष्ट पारेको छ।
19: भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुले आर्थिक वर्ष 2083-84 नयाँ कार्यक्रमका रूपमा मिल्क एटीएम सञ्चालन गर्ने भएको छ। कार्यालय प्रमुख रविन सन अधिकारीका अनुसार कार्यक्रम परीक्षणका रूपमा दूध सहकारी मार्फत सञ्चालन गरिनेछ। उहाँका अनुसार एटीएमबाट पैसा झिके जस्तै उपभोक्ताले मिल्क एटीएम मेसिनबाट आवश्यक परिमाणमा दूध खरिद गर्न सक्ने व्यवस्था गरिनेछ। कार्यक्रम सफल भए आगामी वर्षहरूमा अन्य स्थानमा पनि विस्तार गर्ने योजना रहेको कार्यालयले जनाएको छ।
20: अब अन्तर्राष्ट्रिय समाचार। भारतमा गएको महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले मूलधारका टेलिभिजन संचार माध्यमप्रति बढ़दो अविश्वासलाई सतहमा ल्याएको छ। प्रदर्शन स्थलमा समाचारकर्मीमाथि भएको दुर्व्यवहारका घटनाले सरकारसँग निकट रहेको आरोप खेपिरहेका परम्परागत संचार माध्यम र स्वतन्त्र डिजिटल माध्यम बीचको बढ़दो दूरीलाई पनि उजागर गरेको समाचार संस्था एएफपीले जनाएको छ। कक्रोच जनता पार्टी सीजेपी आन्दोलनको नेतृत्वमा देशैभरि आयोजित प्रदर्शन सहभागीले केही टेलिभिजन च्यानललाई भारतको सबैभन्दा खराब शत्रु भन्दै विरोध जनाएका थिए। प्रदर्शनकारीहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारसँग निकट रहेको आरोप लगाउँदै मूलधारको संचार माध्यमलाई ल्याब डग मीडियाको संज्ञा दिएका थिए। नयाँ दिल्लीको जन्तर मन्तर प्रदर्शन स्थलमा सहभागी धेरैजसो युवाले आफूहरू समाचारका लागि सामाजिक सञ्जाल र स्वतन्त्र डिजिटल प्लेटफर्ममा धेरै निर्भर हुने गरेको खबरमा उल्लेख गरेको छ।
19: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग ठूलो मात्रामा विशेष प्रकारका हतियारहरू रहेको बताउनु भएको छ। ट्रम्पको यो टिप्पणी इरान विरूद्ध सघन सैन्य अभियानपछि अमेरिकी हतियारको कमी भएको बारेमा विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमको रिपोर्टपछि आएको हो। सामाजिक सञ्जाल ट्रुथ सोशलको एक पोस्टमा ट्रम्पले रक्षा कम्पनीहरूले अमेरिकामा इतिहासकै सबैभन्दा धेरै संख्यामा प्लान्ट र कारखानाहरू निर्माण गरिरहेको र ठूलो मात्रामा हतियार उत्पादन गरी आवश्यक अनुसार अमेरिकामा पठाइरहेको बताउनुभयो। यस्तै समाचार संस्था रोइटर्सले पनि यो अभियानमा अमेरिकाले आफ्ना सबैजसो लामो दूरीका क्षेत्रास्त्र प्रयोग गरेको रिपोर्ट सार्वजनिक गरेको छ। यसैबीच वाशिङटन पोस्टको हिजोको रिपोर्ट अनुसार गएको हप्ता प्रेसिडेन्सियल रिट्रिट क्याम्प डेभिडमा ट्रम्पले अमेरिकी रक्षामन्त्री पीट हेक्सेथ माथि आक्रोश व्यक्त गर्नुभएको थियो। ट्रम्पले हेक्सेथसँग इरानसँगको सैन्य विकल्पलाई सीमित पार्ने खतरामा परेको चरम हतियारको कमीमा आफूलाई किन बहकाएको थियो भन्ने प्रश्नको जवाफ माग्नु भएको खबरमा उल्लेख छ।
20: अब अन्तिममा खेल समाचार। नेपालले आगामी महिना अस्ट्रेलियामा आयोजना हुने एक दिवसीय अभ्यास खेलमा न्यूजील्याण्ड ए टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ। न्यूजील्याण्ड क्रिकेटले बिहिबार सार्वजनिक गरेको तालिका अनुसार न्यूजील्याण्ड ए टोलीले अस्ट्रेलियाको नर्दर्न टेरिटोरी भ्रमणका क्रममा नेपालसँग सेप्टेम्बर 6 50 ओभरको खेल खेल्नेछ। उक्त खेल मारेरा क्रिकेट ग्राउण्ड 2 हुनेछ। यसअघि न्यूजील्याण्ड ए ले सेप्टेम्बर 2 दक्षिण अस्ट्रेलिया र सेप्टेम्बर 4 तस्मानियासँग पनि एक दिवसीय खेल खेल्ने तालिका रहेको छ।
19: यिनै खबरहरूसँगै हामी ढोरबालाई हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनु पूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्।
20: प्रतिनिधि सभाको भदौ 15 सम्भावित कार्यतालिका सार्वजनिक। संसद बैठकमा कालो चस्मा नलगाएर तोकिएको पोसाकमा उपस्थित हुन सांसदहरूलाई सभामुख अरियालको निर्देशन।
19: नेपाली कांग्रेसको आधिकारिकता विवादको मुद्दालाई पुनरावलोकन गर्न सर्वोच्च अदालतको अनुमति। इतर पक्षको राष्ट्रिय भेला नजिकै गर्दा पूर्व सभापति शेरबहादुर देउवा स्वदेश फर्किँदै।
20: स्वास्थ्य बीमा कार्यक्रमलाई नाफा र घाटाको हिसाबले मूल्यांकन नगर्न सरकारसँग कांग्रेस महामन्त्री प्रदीप पौडेलको आग्रह। बजारमा ग्यास नपाए मन्त्रालयमा उजुरी गर्न अनुरोध।
19: रेड नोटिसको सूचीमा रहेका तनहुरी सिंहका युवा साउदीबाट घर फर्किँदा विमानस्थलबाटै पक्राउ। मर्दी हिमाल पदयात्राका क्रममा सम्पर्क विहीन भएका युवाहरूको आज सकुशल उद्धार।
20: अमेरिकासँग ठूलो मात्रामा विशेष प्रकारको हतियारहरू रहेको ट्रम्पको दावी। भारतमा मूलधारका मीडिया प्रति जनविश्वास गुम्दै।
19: र नेपालले अस्ट्रेलियामा आयोजना हुने एक दिवसीय अभ्यास खेलमा न्यूजील्याण्डको ए टोलीसँग प्रतिस्पर्धा गर्ने।
20: हवस् त, यी विविध खबरहरू सँगसँगै साँझ 7 धोरबाराही हाइलाइट साझेका लागि सकिएको छ। 10 हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै सहकर्मी सृष्टि खत्री र म अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छौ। रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
4: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhorbarahi@gmail.com मा इमेल गर्नुहोस्।
5: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
6: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
5: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दीपा, ए दीपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
6: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
5: ए त्यसो भए त म गइहाले।
6: चिया त पिएर जाऊ,
5: अहिले हतार छ, पछि आउँदै गरौला है।
8: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460-61268 र 9560-62268।
10: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक।
11: यस्तो रेगौडा पोलिक्लिनिकमा यही साउन 23 गते 24 शनिबार
12: वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
10: वरिष्ठ हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
12: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
13: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ
1: डाक्टर सुभाष विजय महत
7: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
13: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
13: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
14: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
15: हेर्दा हिजै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
16: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
15: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
16: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
15: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
7: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
15: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
7: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
15: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
7: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपत्री, फोन 065-593-69।
17: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
16: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
17: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
16: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
17: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
7: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98560-23420, 98-01-54674 र 98-60-23420।
22: तिमीले देखो कुर्ता र सुरुवाल चुरा मिलाए,
23: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
29: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
30: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन,
23: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
29: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ, सम्पर्क 98560-57731, 98060-57731।
31: आज पनि भाटड आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
29: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के, खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
31: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
29: तिमीलाई पड्किने बाइक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
0: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
2: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 9855683500।
0: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज

0: 55 र 98468 1817।
1: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
2: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
1: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
2: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
4: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट प्लान, दुलेगौडा।
3: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560 33 398 र 98465 10 950।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

बोल्ने छु म चिसो पनि बरफ नै विश्व दुखी बोल्ने छ हेर नेपाल रहेछ फरक नै अरू भन्दा अनुपम छ मेरो चाल ढाल पनि नआइसा मेरो सामु खोक्रो खोलीको खाल पनि हिंसा लोचै गर्छु छयालिसको साल पनि

म त गरिब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलिचरको व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा म त गरिब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलिचरको व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा म यो बिग्रिरहेको समाजबाट निस्किरहेको प्रकाश म ग्रीष्मयाममा शीतल छर्न सृष्टि भएको बतास यो मनको आँखा बिक्री गरी अन्ध हुनेहरूलाई मैले कलम चलाउँदा हुन्छ दृष्टि पाको आधार सबैले भन्छन् हुन्छ एकताको जित तर घमण्ड र रिस किन एकअर्काको बीच उमेर पुग्न लाग्दा तीस मैले बुझे एउटा चीज यो संसार छ बीच भित्र समय रहेछ बीच

फरक मेरो अलि चर्को व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा म त गरिब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलि चर्को व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा मलाई बाउ आमाको गरिबीमा शरम भएन दाजुभाइको प्रगतिमा जलन भएन बदन यो कमजोर तर वचनको पक्का जतन नगर्दा यो कलमको वजन रहेन ओ मेरो भगवान आई बचाऊ मलाई सकिन तिमलाई मनमा मैले सजाउनलाई कोपिला सरी थिए फुलिराखो मलाई चुड्डाइ लग्यो मन्दिरमा चढाउनलाई

आत्महत्या गर्ने मैले धेरै चोटी सोचे तर गर्न सकिन मैले यो अर्को पाप। 40 डिग्री खाडीको चर्को घाम ट्यापे गजेडी मेरो अर्को नाम। आज विदेशीको जुठो भाडा मोलिरहेको छु, पहिला लाज लाग्थ्यो गर्न आफ्नै घरको काम।

0: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता,
1: बत्तीसौ विश्व आदिवासी दिवस 2083, 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
1: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
0: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
1: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160, सचिव बिर्सना श्रेष्ठ 98461-94378।
2: सधैँ झैं यही आउँदो साउन 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
2: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0564142333
3: र 98678-16887।
5: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
6: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
5: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौंडा भित्री बजार।
7: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार।
8: मोबाइल 98058-35537 र 98066-15899।
9: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
8: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
9: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
8: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
9: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
8: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
9: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
8: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
9: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
8: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
9: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
10: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 0161-590-162-590-163।
12: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
13: कता हिँड्नु नि मिल्को जालेर फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
12: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
13: त्यसो भए कहाँ जाने त कान्छा?
12: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
13: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
14: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
13: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
15: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 98560-11445 र 98560-20445।
16: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
17: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
16: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
18: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछे पानी तनहु। प्रोप्राइटर रमेश भुजेल। फोन 98560-32475 र 98011-32475।
19: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
20: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
19: ओके, ल डन।
20: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
19: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
20: प्रोप्राइटर गोविन्द सिग्देल। फोन 98560-28543 र 98417-00787।
12: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
21: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
16: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
21: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ, गणेश, पार्वती श्रेष्ठ। फोन नम्बर 0654-14-234 र 98171-656।
0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन, किले मोहनी लगाएर हो?
21: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
21: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
1: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
22: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
23: खै दिनुहोस् त, ए ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
22: अनि बन्छ त दाई,
23: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
24: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
25: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
26: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
25: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855602629।
1: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816395301।

0: खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712440 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
0: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
0: छुटका दायराहरू
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
0: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
0: थप जानकारीका लागि सम्पर्क 0665714479 मोबाइल 9856062265 र 9848064145 निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलीगौंडामा आउँदै हुनुहुन्छ सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0665714233 मोबाइल 9968168887
2: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
3: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
4: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
5: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
2: ए हो र हस् दाई म आजै जान्छु
1: हजुर यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
6: हाइजेनिक राञ्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856062891
7: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
4: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
8: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
9: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौंडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
0: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81115।
11: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
12: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
11: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
12: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
11: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
13: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौंडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560 66136 र 98151 66136।
13: यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा

0: तिमीलाई त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
1: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
0: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
2: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
4: सूचना इस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा,
5: यही साउन 23 गते शनिवार,
4: पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा में कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
6: वरिष्ठ हाड़ जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
4: नाक कान र घाटी रोग विशेषज्ञ डाक्टर अम्बालीना साक्य,
6: एनोमली स्कैन र थायराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर संतोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
5: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 सम्म र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
5: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल,
8: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला, साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
2: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0965414377, मोबाइल 9856044343।
9: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
10: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
9: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
10: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
9: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
10: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
9: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
10: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
9: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
10: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
11: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
12: मैडम, धुम्रपान भनेको के हो?
11: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
12: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
11: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै

0: कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
2: चरक मेमोरियल हस्पिटल कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
3: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1 लाख सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1 लाख बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10 लाख सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रममा चाहिने जानकारी
2: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
3: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: जन्य विपद व्यवस्थापनमा प्रभावकारी काम गर्न सरकारलाई राष्ट्रिय सभाको निर्देशन।
5: हरेकका 2 वटा तेल प्रशोधन केन्द्रमाथि आक्रमण गरेको छ। ती मध्ये एउटा यारोस्लाभल नजिक रहेको स्लाभनियफ्ट यानोस हो, जुन रूसका सबैभन्दा ठूला तेल प्रशोधन केन्द्रहरू मध्ये एक हो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यारोस्लाभल स्थित उक्त प्रशोधन केन्द्र र अझ पूर्वतर्फ रहेको वासनियफ्ट नोवोइल प्रशोधन केन्द्रमाथिको आक्रमण मस्कोले आफ्नो युद्ध सञ्चालनका लागि प्रयोग गर्ने तेलको आमदानी घटाउने उद्देश्यले गरिएको बताएका छन्। बीबीसी रूसी बाकी ओल्गा इफसिनाले भनिन्, यो घटनाले युक्रेनका लामो दूरीका ड्रोनहरूले अहिले कति टाढासम्म पुग्न सक्ने क्षमता राखेका छन् भन्ने देखाएको छ। यी आक्रमणहरू मुख्यतः औद्योगिक संरचनामाथि केन्द्रित रहे पनि केही नागरिकद्वारा सञ्चालित पूर्वाधारहरू पनि प्रभावित भएका छन्। बीबीसी रूसी सेवाकी ओल्गा इफसिना। जोर्डन, संयुक्त अरब एमिरेट्स, इण्डोनेशिया, पाकिस्तान, टर्की, साउदी अरेबिया, कतार र इजिप्टका विदेश मन्त्रीहरूले इजरायलमाथि गाजामा शान्ति सम्झौता सम्पन्न गर्ने हालैका प्रयासहरू कमजोर बनाएको आरोप लगाएका छन्। संयुक्त विज्ञप्तिमा उनीहरूले गाजा स्ट्रिपमा इजरायलले गरेको भनिएको उल्लंघनको निन्दा गर्दै, यस्ता गतिविधिले राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा द्वन्द अन्त्य गर्ने योजनालाई जोखिममा पारेको बताएका छन्। इजरायलले भने हालैका हरूमा गाजामा भएका आफ्ना आक्रमणहरू हमासका लडाकू र उनीहरूको पूर्वाधारलाई लक्षित गरेर गरिएको दावी गरेको छ। साथै हमासले आफ्ना हतियार त्याग्ने प्रक्रियामा ठोस प्रगति नभएसम्म आफ्ना सेना गाजाबाट फिर्ता नबोलाइने इजरायलले स्पष्ट पारेको छ। भारतमा बम्बई उच्च अदालतको गोवा इजलासले तहलका पत्रिकाका पूर्व सम्पादक तरूण तेजपाललाई सन् 2013 आफ्नी पूर्व सहकर्मीमाथि बलात्कार गरेको अभियोगमा 10 वर्षको जेल सजाय सुनाएको छ। लामो समयदेखि चलिरहेको उक्त मुद्दामा अदालतका न्यायाधीशहरूले सन् 2021 तल्लो अदालतले गरेको सफाईको फैसला उल्ट्याउँदै उनलाई दोषी ठहर गरेका हुन्। तेजपालले आफू विरूद्ध लगाइएका आरोपहरू लगातार अस्वीकार गर्दै आएका छन् र उनले पछिल्लो फैसला विरूद्ध पनि पुनरावेदन गर्न सक्नेछन्। गत वर्ष म्युनिखमा भएको घातक कार आक्रमणका दोषी अफगानिस्तानका नागरिकलाई जर्मनीको अदालतले आजीवन कारावासको सजाय सुनाएको छ। यो आक्रमण विदेशी नागरिकद्वारा भएका अन्य आक्रमणहरूको श्रृंखला मध्ये एक थियो, जसले जर्मनीको आम निर्वाचन अघि आप्रवासन र सुरक्षा बारेको बहसलाई थप चर्काएको थियो र म्यानमारका सैन्य शासक मिन ओङ ह्लाङलाई कूटनीतिक रूपमा एक्लिएको अवस्था तोड्ने प्रयास स्वरूप थाइल्याण्डमा रातो कार्पेट बिछ्याएर औपचारिक स्वागत गरिएको छ। मानवाधिकार समूहहरूले भने यो भ्रमणले म्यानमारको क्रूर सैन्य शासनलाई वैधता प्रदान गर्ने काम गरेको भन्दै आलोचना गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
4: साझापखमा पुनः स्वागत छ। नेपालमा मनसून झण्डै आधा सकिन लाग्दा राष्ट्रिय सभाले मनसून जन्य विपद व्यवस्थापन सम्बन्धी कार्य प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। मनसून जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धी ध्यानाकर्षण प्रस्तावमाथि आज छलफल पश्चात राष्ट्रिय सभाले सरकारलाई त्यस्तो निर्देशन दिएको हो। छलफलका क्रममा उठेका प्रश्नहरूका जवाफ दिँदै गृहमन्त्रीले मनसून जन्य विपद व्यवस्थापनका सन्दर्भमा जनशक्ति परिचालनदेखि पूर्व तयारी तथा प्रतिकार्य योजना कार्यान्वयनमा ल्याइसकिएको बताए। सुनामी एक रिपोर्ट। नेपालमा मनसून रहने अवधिको लगभग आधा जति समय सकिन लागेका बेला मनसून जन्य विपद व्यवस्थापन बारे राष्ट्रिय सभाका सदस्यहरूले आज छलफल गरेका हुन्। प्रस्तावलाई बैठकले सर्वसम्मतले स्वीकृत गरेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विपद व्यवस्थापन बारे सरकारलाई निर्देशन दिँदै भने,
6: सभामा सर्वसम्मतिले स्वीकृत मनसून जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा ध्यानाकर्षण प्रस्तावलाई उल्लेखित विषयहरूको कार्यान्वयनका लागि माननीय गृहमन्त्री सुदन गुरुङले सभामा व्यक्त गर्नुभएका प्रतिबद्धता समेतको आधारमा प्राथमिकताका साथ कार्यान्वयन गर्न र हरेक आर्थिक वर्षको पुष मसान्त र असार मसान्त भित्र कार्यान्वयन प्रगति सभा समक्ष पठाउन नेपाल सरकारलाई निर्देशन गर्दछु।
4: अध्यक्ष दाहालले ध्यानाकर्षण प्रस्तावमा उल्लिखित विषयहरू कार्यान्वयन भए वा नभएको अनुगमन गर्न विषयगत समितिहरूलाई निर्देशन समेत दिए। त्यसअघि प्रस्तावमाथि छलफलका क्रममा उठेका प्रश्नहरूका जवाफ दिँदै गृहमन्त्री सुदन गुरूङले मनसून जन्य विपद व्यवस्थापनका सम्बन्धमा सरकारले चालेका कदमबारे भने,
7: राष्ट्रिय एवं जिल्लागत रूपमा मनसून पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना 2083 तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ। जल तथा मौसम विज्ञान विभागबाट प्राप्त हुने नियमित पूर्व अनुमान र मनसून गतिविधिका आधारमा मन्त्रालयले केन्द्रदेखि जिल्लासम्म आवश्यक पूर्व तयारी र सतर्कता अपनाउँदै आएको छ।
4: गृहमन्त्रीले स्थानीय तहहरूसँग समन्वयमा अति जोखिमयुक्त बस्तीहरूको पहिचान गरी समाधानका उपाय अपनाइएको भन्दै 26,000 भन्दा बढ़ी जनशक्ति परिचालन गरिएको जानकारी गराए। मनसून जन्य विपद व्यवस्थापनका सम्बन्धमा तीन तहका सरकारबीच भइरहेको समन्वयबारे उनले भने,
7: गृह मन्त्रालयले संघीय सरकारका विषयगत मन्त्रालयहरू प्रदेश सरकार स्थानीय सरकारसँग पूर्ण समन्वय र सहकार्यका साथ मनसून पूर्व तयारी तथा प्रतिकार्य कामहरू अगाडि बढ़ाइरहेको छ।
4: त्यसअघि छलफलमा भाग लिँदै सदस्यहरूले मनसून जन्य विपद व्यवस्थापनको दिशामा पर्याप्त एवं प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराए। उनीहरूले विगतदेखि नै राज्यका तर्फबाट कार्यान्वयन पक्ष कमजोर रहेको औल्याए। पछिल्ला केही दिन यता खाना पकाउने ग्यास लिने उपभोक्ताहरूका ठूला ठूला लाइन देखिने गरेका छन्। नेपाल आयल निगमले नियमित मात्रामा एलपीजी आपूर्ति भइरहेको भन्दै नआतिन आग्रह गर्दै आए पनि उपभोक्ताहरू ढुक्क हुन सकिरहेका छैनन्। बिजुलीबाट चल्ने चुल्होका प्रयोगकर्ताहरू विस्तारै बढ़न थालेको बताउने गरिए पनि ग्यासमाथिको निर्भरता किन उस्तै देखिन्छ भनेर हामीले ऊर्जाविद सुरेश बहादुर भट्टराईलाई सोधेका छौं।
8: हाम्रो कन्ज्युमर्सहरूको कन्फिडेन्स लेभल क्या, हामीले ट्रेडिसनल रूपमा अहिले ग्यास युज गरेको त लामो समय भयो नि त, धेरै लामो समयदेखि ग्यास युज गरिरहेको छौँ अनि हामीलाई त्यसैमा बढी युज टु भएको हो कि खास नि। अब इलेक्ट्रिसिटी बाल्दा सस्तो पनि पर्छ, ढुवानी गर्नु परेन, झन्झट हुनु पर्दैन थियो। तर अब एउटा चिज चाहिँ के हो भने सबै नेपालीहरूको घरमा इन्डक्सन चुलोको लागि वायरिङ कस्तो छ त्यो चाहिँ मलाई थाहा छैन, होइन नभए इन्डक्सनमा यतिखेर गएको भए मलाई जहाँसम्म लाग्छ बेस्ट हुन्थ्यो।
9: अब बिजुली उत्पादनको हिसाबले देशभित्र जुन अवस्था छ त्यसले चाहिँ हामी बिजुली चुलोहरू ढुक्क भएर बाह्रै मासे प्रयोग गर्न सकिने अवस्था चाहिँ हो,
8: एकदमै हो, किनभने हामीले धेरै ठूलो डिस्ट्रिब्युसन नेटवर्कमा नेपाल विद्युत प्राधिकरणले लगानी पनि गरेको छ। खास गरी इन्डक्सन चुलो मात्र होइन, अहिले डोमेस्टिक एप्लायन्सहरू जस्तो तपाईँले एसी नै भन्नुहोस्, प्रत्येक घरमा फ्रिजहरू भन्नुहोस्, इभी गाडी भन्नुहोस्, त्यो बढ़ोस्, त्यो कन्जम्सन बढ़ोस्। हाम्रो उद्देश्य, राज्यको उद्देश्य नै डोमेस्टिक कन्जम्सन हो। डोमेस्टिक कन्जम्सनमा हामीले एउटा पार्ट तपाईँले इन्डस्ट्रीलाई छोड्नु भयो भने पहिले पनि हाम्रो डोमेस्टिक लाइटिङले पनि 60% छ नि त इलेक्ट्रिसिटी, अन्य सेक्टरमा त 40% मात्र हो इन्डस्ट्रीहरूमा, होइन। तर तपाईँले जति सक्दो धेरै डोमेस्टिक कन्जम्सन बढ़ाउन सक्नुभयो, त्यो भयो भने यो ओभरअल ऊर्जा सेक्टरमा हामीले खपतको प्याटर्नहरू बढ़ाउन सक्यौँ भनेदेखि तपाईँले अहिले ग्यासको सर्टेज देख्नु भएको छ, भोलि तपाईँलाई फ्युलको सर्टेज हुन सक्छ, तपाईँ इलेक्ट्रिक भेहिकलहरू अथवा इन्डक्सन चुल यतातिर सिफ्ट हुनुभयो भने हामीलाई पनि सजिलो हुन्छ, होइन, देशको इकोनोमीलाई सहज हुन्छ, एउटा हार्ड करेन्सी सेफ हुन्छ, थुप्रै चिजहरू सेभ हुन्छ। थुप्रै चिजहरू इकोनोमिक रिफ्लेक्सन हुन्छ, हाम्रो कन्जम्पसन प्याटर्नहरू बढ्दै जान्छ, हाम्रो देशको इलेक्ट्रिसिटी खपत बढ्छ होइन।
9: यो सुक्खा याममा खास गरी हिउँदमा चाहिँ अझै पनि बिजुली किनिरहेको अवस्था देशको छ भनेर पनि त्यो आँट्न आइरहेको हो कि आम जनतामा?
8: होइन, त्यो यो इलेक्ट्रिसिटी मार्केटमा किन्ने बेच्ने यो नेचुरल ट्रेन हो। हामी खास गरिकन इन्डियन एनर्जी एक्सचेन्जभित्र अथवा भारतीय बजारमा किनबेचको लागि भनेर गएको छौँ। हामी किन्न मात्र गएको छैनौँ, बेच्न पनि गएको छौँ। खरिद बिक्री भइरहेको छ। केही ड्राई सिजनमा हाम्रो केही एनर्जी डिफिसियन्सी छ हाम्रो प्रडक्सन, तर स्लोली हामीले त्यसलाई अब ड्राई सिजनलाई पनि हामीले कोप गर्ने बेला भइसक्यो। भन्नुको मतलब हाम्रो डिमान्डलाई हाम्रो डोमेस्टिक के अरे प्रडक्सनले नै हाम्रो पुग्ने अवस्थामा हामी स्लोली जाँदैछौँ। टाइम लाग्ला, एकैचोटि त हुँदैन होइन, तर हामीले लामो फड्को मार्दैछौँ। अब हामी त्यो धेरै लामो समय पनि छैन, ड्राई सिजनमा पनि हाम्रो देशको इलेक्ट्रिसिटीले नपुग्ने भन्ने छैन। हामी किनभने हामीसँग त्यो ट्रिमेन्डस रिसोर्स छ, हाम्रो इन्डिपेन्डेन्ट पावर प्रड्युसर्सहरूले धेरै ठूलो लगानी गरिराख्नु भएको छ। त्यस्तै नेपाल विद्युत प्राधिकरणले पनि हाई ड्याम प्रोजेक्टहरू, यो अब बुढी गण्डकीहरू भयो, दुधकोसीहरू होइन, सुदूरपश्चिममा हामीले लगानी पनि गरिरहेका छौँ। तर टाइम त लाग्छ, हाइड्रो पावर बनाउन समय लाग्छ, तर अब बिस्तारो हामी त्यो फेजमा छौँ। तर यो कन्ज्युमर कन्फिडेन्स चाहिँ अलिकता होइन, राज्यले अथवा त्यो चिजको चाहिँ विश्वास दिलाउन नसकेको चाहिँ पक्कै हो।
9: जस्तो त्यो विश्वासको कुरा गर्नुभयो, जुन अब वितरण प्रणालीमै पनि केही समस्या हुँदाखेरि चाहिँ पकाइरहेको बेलामा त्यहाँ पल्लाइन जाने, ढुक्क हुन नसक्ने अवस्था, त्यो त एउटा यथार्थ पनि त हो नि। फेरि
8: कहिले कहीँ त्यो हुन्छ, किनभने त्यसमा अब हामीले सठिक सूचनाको अभाव हुन्छ हाम्रो कन्ज्युमरहरूलाई। तर चार पाँच सात मिनट दस मिनट इलेक्ट्रिसिटी जाने बित्तिकै हामीले एउटा प्याटर्नबाट अर्को प्याटर्नमा सिफ्ट हुनुपर्छ भन्ने पनि छैन। कहिलेकाहीँ तपाईँको एउटा मात्र सिलिन्डर हुँदाहुँदै ग्यास पकाउँदा पकाउँदै पनि त सकिन्छ नि, सकिँदैन भन्नुहोस् त? सकिन्छ नि, तर अब तपाईँले त्यसको लागि विकल्प छ भने पो तपाईँले गर्नुहुन्छ त। तर सबै मान्छेहरूको घरमा दुईटा तिनटा सिलिन्डर त हुँदैन।
10: ऊर्जाविद सुरेश बहादुर भट्टराई साथी प्रदीप बच्चालसँग कुरा गर्दै साँझपखमा एउटा विषय संक्षेपमा, सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादबारे पुनः सुनवाई गर्ने भएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा तथा न्यायाधीशद्वय नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले शेरबहादुर देउवा पक्षले दिएको पुनर्वलोकनको निवेदनमाथि अनुमति हुने निर्णय आज गरेको अदालतको वेबसाइटमा उल्लेख छ। यो सँगै गगन थापा नेतृत्वमा विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय र त्यसलाई सदर गर्ने सर्वोच्च अदालतको यसअघिको फैसलाबारे पुनः सुनवाई हुनेछ र अदालतले अन्तिम निर्णय दिनेछ। यसै महिनाको पहिलो हप्तातिर पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फैसला पुनर्वलोकनको माग गर्दै सर्वोच्च अदालतमा छुट्टा छुट्टै निवेदन दिएका थिए। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, युक्रेनले रूसका दुईवटा तेल प्रशोधन केन्द्रमाथि धेरै पटक आक्रमण गरेको र ब्ल्याक सीमा गस्ती गर्ने डुंगा तथा अरू जहाजहरूलाई पनि निशाना बनाएको जनाएको छ। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसको बस्निएफ्ट नोभोइल र स्लाभनिएफ्ट यानोस तेल प्रशोधन केन्द्रहरूमा भएको आक्रमण, मस्कोले युद्ध सञ्चालनका लागि प्रयोग गर्ने तेल आमदानी सीमित गर्ने उद्देश्यले गरिएको बताएका छन्। पछिल्ला केही हप्तामा रूस र युक्रेन दुवैले ठूला शहर, ऊर्जा पूर्वाधार र भण्डारण केन्द्रहरूमाथि आक्रमण तीव्र बनाएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
5: युक्रेनको ड्रोन आक्रमणका कारण रूसको यारोस्लाभल शहरमाथि बाक्लो कालो धुवाको मुस्लो फैलिएको छ। यो शहरमा देशकै सबैभन्दा ठूला तेल प्रशोधन केन्द्रहरू मध्ये एक रहेको छ। यारोस्लाभल क्षेत्रका गवर्नर मिखायु युभ्रायफले उनकै शब्दमा शत्रुको सबैभन्दा ठूलो ड्रोन आक्रमण भनेको घटनापछि स्लाभनिएफ्ट यानोस प्रशोधन केन्द्रमा आगलागी भएको बताएका छन्। रूसले भने आफूले इन्धन, ऊर्जा र यातायात सम्बन्धी पूर्वाधारलाई लक्षित गरेको बताएको छ। युद्ध अन्त्य गर्न गरिएका मध्यस्थता प्रयासहरूले अहिलेसम्म कुनै ठोस सफलता हासिल गर्न सकेका छैनन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् 2022 फेब्रुअरी महिनामा युक्रेनमाथि पूर्ण स्तरको आक्रमण शुरू गरेका थिए। यसैबीच युक्रेनमा रूसको पछिल्लो हवाई आक्रमणमा कम्तीमा 10 जनाको मृत्यु भएको विवरण आएका छन्। दक्षिणी शहर खेर्सनमा पूर्ण रूपमा विद्युत अवरूद्ध भएको विवरण आएका छन्। खार्किभ क्षेत्रमा रेल स्टेशनमाथि भएको रूसी आक्रमणमा कम्तीमा 2 जनाको ज्यान गएको बताइएको छ।
10: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो टाइम अहिले रातिको 9 बज्यो टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प स्टोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935001

0: छिटे मयम चिसा पानी बाट काठमाडौँ काठमाडौँ बाट मयम चिसा पानी
1: अनि बीचमा नझर्ने
0: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
1: ए हो र यस्तो सुविधा पनि आइसक्यो र जाम जाम
2: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महन्त 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363
3: हेलो बा
4: कति बन्यो घर अनि ढलान भयो त
5: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
4: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
5: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
6: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
7: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
6: प्रोप्राइटर राम भुजेल सम्पर्क 98191506630 र 97476080681
7: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22-23 डीएपी रु 49-50 र पोटास रु 38-39 अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहु
8: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिव लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौंडा प्रोप्राइटर पासा राजु मोबाइल 98063613195 र 98467153368
9: घर बनाउन त सुरु गरियो पैसा भए पनि तनावै तनाव छ के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने
10: के भए दाई पैसा भएपछि नि के को तनाव हो र
9: हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु
1: ल दाई पैसा भएपछि त बुद्धि लगाउने हो नि दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ उच्च स्तरका छड सिमेन्ट रङ सेनेटरी फिटिङ जस्ता पाता सिपिभीसी पिभीसी पाइप पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636 मोबाइल 9856783302 र 9846783302।
11: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
12: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
11: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
12: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
7: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
13: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
7: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9856833398 र 9465610950।
14: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता।
15: बत्तीसौ विश्व आदिवासी दिवस 2083 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
14: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
15: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
14: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
15: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 9846026617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 9856062160, सचिव बिर्सना श्रेष्ठ 9841694378।
16: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्त्र बैङ्कको ठिक पारिपट्टि। फोन 0635 93 369।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
1: अनि यति बेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्डी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
0: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा, र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
0: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
0: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
0: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
4: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू। फोन 061-590-162-590-163।
6: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
3: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
7: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9855-32475 र 9801-32475।
8: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
9: रामबहादुर परियार, धारी शीतल बस्ती, रु 15,055,
8: शुक्ला गण्डकी पत्रकार मञ्च, शुक्ला गण्डकी, रु 10,100,
9: भूमनाथ अधिकारी डोरफिर्दी गणेश टोल, रु 10,155,
8: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका, रु 10,050,
9: शिव अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल, रु 25,000,
8: ऋषिराम पौडेल सेराबेसी, रु 10,000,
9: रसमाया गुरुङ पेलेगौडा, रु 55,555,
8: दलबहादुर छेत्री मिनाम खान, 18,115,
9: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल, रु 30,111,
8: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल, रु 21,000,
9: बारानी बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल, रु 15,005,
8: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल, रु 10,125,
9: दिलबहादुर श्रेष्ठ दुलेगौडा, रु 101,111,
8: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक, रु 51,111,
9: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल, रु 15,055,
8: कृष्णराज घिमिरे दुलेगौडा, रु 55,555।
6: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
3: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
10: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
6: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
3: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, झापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, फुर्पेटो, सुर्खेथैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
6: सम्पर्क युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
11: ल नौ छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के? बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
12: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र?
11: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
12: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
13: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
11: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
3: क्यों तो को थे दी मु रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0 65 571 240 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
0: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
0: छुटका दायराहरू
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
0: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
0: थप जानकारीका लागि सम्पर्क 0 65 571 479 मोबाइल 98 560 62 65 र 98 468 64 145
2: ए सबिना यस्तो हतारमा कता हो
3: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
2: ल बिहेको गरगहना बनाउन पोखरा नै जानुपर्छ त यही दुलेगाउँको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
4: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 98 460 78 528 र 98 028 16 142
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
7: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको
8: सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टी को साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइट का भेराइटी र लाइट को चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टी का साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
8: एनसीएल को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
9: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा तुलेगौडा।
10: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
11: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
12: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
11: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
12: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
13: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
14: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
9: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
13: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
9: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461-61220।
15: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
16: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
15: हो र, कहाँ छ र त्यस्तो?
16: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
9: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
15: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
9: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
15: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9560-62028 र 9901-79-76-16।
9: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
11: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
2: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
11: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
8: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860-73-73-10 र 9862-61-53-507। हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा

0: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
3: मोबाइल 9800535537 र 9800665589।
4: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
5: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
4: ओके ल डन।
5: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
4: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर गोविन्द सिग्देल फोन 9855628543 र 9847000787।
6: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
7: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
6: अनि बन्छ त दाई?
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
8: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
9: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
10: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855628029।
11: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
12: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वास र सुनचारी पसल खोजौला नि।
11: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
13: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेट पनि गरिन्छ।
14: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ।
13: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9087782।
15: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
16: म्याडम, धुम्रपान भनेको के हो?
15: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
16: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
15: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आम्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
16: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
15: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने।
17: धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
16: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
18: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
19: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
18: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
19: छुटका दायराहरू:
18: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
19: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
18: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
19: थप जानकारीका लागि सम्पर्क 0655741479, मोबाइल 9856062065 र 9468064145।

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: स्तुरेगौड पोलिक्लिनिकमा यही साउन 23 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
0: वरिष्ठ हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
1: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
3: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 98560131053।
4: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
5: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
4: हो र, कहाँ छ र त्यस्तो?
5: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
0: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
6: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
0: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
6: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 98560 62028 र 98041979716।
0: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
7: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160 95301।
8: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
9: धोरबाराही हाइलाइट्स को साथमा
0: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
9: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461493004।

0: ਇਤਬਾਰਾ ਲਗ ਸਵਾਗਤ ਨਜ਼ਰ ਹਰੀ ਸੁਨ ਰਾਸ਼ਟਰੀ ਸਵਤੰਤਰ ਪਾਰਟੀ ਰਾਜਸਭਾ ब्यास नगर समिति महाधिवेशन प्रतिनिधि राजू दाहाल को सदस्यता खारिज का लगी जिला कार्य समिति मार्फत अनुशासन आयोग में सिफारिश करे दाहाल ने सामाजिक संजाल फेसबुक मार्फत अर्क सार्वजनिक गुटबंदी पार्टी हित विपरीत गतिविधि तथा नेतृत्व विरूद्ध सार्वजनिक अभिव्यक्ति दिएको आरोप लगाउँदै सदस्यता खारेजीका लागि सिफारिश गरिएको थियो। अन्तिम निर्णय नआउँदासम्म उहाँलाई पार्टीका गतिविधि तथा बैठकमा सहभागी नगराउन पनि निर्देशन दिएको थियो। सोही विषयमा दोस्रो प्रतिक्रिया जनाउँदै दाहालले पार्टीभित्रको वास्तविक अवस्था बुझ्ने प्रयास नगरी आन्तरिक असन्तुष्टि समेटेर हतारमा पत्र तयार गरी मीडियामा सार्वजनिक गरिएको आरोप लगाइएको छ। उहाँले यस्तो कार्यले पार्टीकै छवि धुमिल भएको दावी गर्नुभएको छ। यसबीच राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा तनहुले राष्ट्रिय परिषद पत्र बनाउन जिल्ला प्रशासन कार्यालयमा बिहानैदेखि लाग्ने भीड़ व्यवस्थापन ग्यास आपूर्तिको सहजता तथा भूमि आयोगसँग सम्बन्धित गुनासाका विषयमा प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको ध्यान आकर्षण गराएको छ। राष्ट्रपा तनहुका सभापति विश्व बस्तोलाको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीसँग भेट गर्दै राष्ट्रिय परिचय पत्र बनाउन सेवाग्राहीको अत्यधिक भीड़ हुने भएकाले सेवा व्यवस्थापन प्रभावकारी बनाउन तथा शनिबार र आइतबार समेत सेवा सञ्चालन गर्न आग्रह गर्नुभएको थियो। प्रमुख जिल्ला अधिकारी यस विषयमा आवश्यक व्यवस्थापन शुरू गर्ने जानकारी दिएको राष्ट्रपा ब्यास नगर सभापति चुनामणि दाहालले बताउनु भएको छ। भेटका क्रममा भूमि आयोगसँग सम्बन्धित गुनासा तथा एलपी ग्यासको सहज आपूर्तिका विषयमा पछिल्लो छलफल भएको थियो। प्रमुख जिल्ला अधिकारीले दुवै विषयमा आवश्यक समन्वय गरी छिटै समाधानको पहल गरिने जानकारी दिएको राष्ट्रपा तनहुले जनाएको छ। भेटनेरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुले आधुनिक पशु स्वास्थ्य सेवाहरू सञ्चालनमा ल्याएको छ। कार्यालय प्रमुख रविन्सन अधिकारीका अनुसार घण्डेकी प्रदेशका 11 जिल्ला मध्ये पशुहरूको रगत परीक्षण ब्लड टेस्ट सेवा उपलब्ध गराउने कार्यालय तनहुले मात्रै हो। रगत परीक्षण सेवाबाट पशु मा देखिने विभिन्न रोगको छिटो र प्रभावकारी रूपमा पहिचान गर्न सकिने भएकाले उपचार प्रक्रिया सहज र विश्वसनीय बनेको कार्यालयले जनाएको छ। त्यसै गरी कार्यालयले पशुहरूको हड्डी सम्बन्धी शल्यक्रिया अर्थोपेडिक सर्जरी सेवा पनि शुरू गरेको छ। दुर्घटना वा अन्य कारणले हड्डी भाँचिएका तथा जोर्नी सम्बन्धी समस्या भएका पशुहरूको जिल्लामै शल्यक्रिया गरी उपचार गर्न सकिने भएको छ। यसै गरी भिडियो एक्सरे सेवा समेत सञ्चालनमा आइसकेको छ। आधुनिक उपकरण मार्फत पशुको आन्तरिक अवस्थाको स्पष्ट परीक्षण गरी रोगको सही निदान र उपचार गर्न यो सेवा प्रभावकारी हुने अधिकारीले जानकारी दिनुभएको छ। यो आधुनिक सेवाहरू सञ्चालनमा आएपछि तनहुका किसानलाई उपचारका लागि अन्य जिल्लामा जानुपर्ने बाध्यता हटेको छ। साथै गण्डकी प्रदेशका अन्य जिल्लाका पशुपालक किसानले समेत आवश्यक परे तनहुबाट यी विशेष सेवाको लाभ लिन सक्ने कार्यालयले जनाएको छ। गण्डकी प्रदेशमा यस वर्ष 99.39% धान रोपाई भएको छ। कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म 93,606 हेक्टर क्षेत्रफलमा रोपाई सकिएको हो। साउन अन्तिमसम्ममा सबै क्षेत्रमा रोपाई भइसक्छ। मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ शशी अधिकारीले बताउनु भएको छ। छिटपुट बाहेक अधिकांश ठाउँमा धान रोप्ने काम सकिएको उहाँले जानकारी दिनुभएको छ। गण्डकी प्रदेशमा कुल 4,79,617 हेक्टर खेतीयोग्य जमीन रहेको छ। यसमध्ये बर्खे र चैते गरी करिब 1,00,000 हेक्टरमा धान खेती हुने गरेको छ। पछिल्लो समय प्रदेशमा धान खेतीको क्षेत्रफल भने वर्षेनी घट्दो क्रममा रहेको छ। तथ्याङ्क हेर्दा रोपाई हुने क्षेत्रफल वर्षै पछि कम हुँदै गएको देखिन्छ। अधिकारीले भन्नुभएको छ, 4 वर्ष अघि 97,779 हेक्टरमा बर्खे धान रोपिएको थियो। त्यसको अर्को वर्ष क्षेत्रफल घटेर 96,053 हेक्टरमा खुम्चिएको थियो। गत आर्थिक वर्षमा 94,182 हेक्टरमा मात्र रोपाई भएको थियो। जग्गा खण्डीकरण र बाँझो छर्ने प्रविधिले खेतीको क्षेत्रफल घटेको हो। खेतीयोग्य जमिनमा बस्ती विस्तार र पूर्वाधार विकासले पनि धान फल्ने जमिन नासिँदै गएको छ। म्याग्दी गाउँपालिका दुई तनहुँ स्थित उमाचोक सामुदायिक वन उपभोक्ता समूहले यस वर्षको प्रतिष्ठित गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने भएको छ। वन तथा भू संरक्षण विभागको आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत उमाचोक सामुदायिक वनलाई उपभोक्त राष्ट्रिय पुरस्कार प्रदान गर्न लागि हो। यससँगै म्याग्दी गाउँपालिका दुईकै डुनडाँडा कबुलियती वन समूह कबुलियती वन राष्ट्रिय पुरस्कार तथा बदेपुर गाउँपालिका एकका मानकाजी श्रेष्ठको निजी वन राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने भएका छन्। उक्त पुरस्कार साउन 25 गते प्रदान गरिनेछ। डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज राणा भाटले राष्ट्रिय स्तरका तीनवटा पुरस्कार तनहुँका वन समूह र निजी वनले प्राप्त गर्नु जिल्लाका लागि गौरवको विषय भएको बताउनु भएको छ। यस्ता पुरस्कारले सामुदायिक तथा निजी वन व्यवस्थापन संलग्न उपभोक्ता र सरकारवालालाई थप जिम्मेवार र उत्साहित बनाउने विश्वास उहाँले व्यक्त गर्नुभएको छ। बुधबार राति परेको भीषण वर्षपछि जिल्लाका विभिन्न ठाउँमा गएको पहिरोले अवरूद्ध बनेका सड़क सुचारू भएका छन्। पहिरोले कुस्मी सेरा राङखानी बेरङ र गलकोटे तारा खोला जोड्ने रणनीतिक सड़क अवरूद्ध भएका थिए। कुस्मीसेरा राङखानी बरिङ सड़क अन्तर्गत जैमिनी नगरपालिका 10 देउराली नजिकै खसीको पहिरो पन्छिएपछि सवारी आवागमन शुरू भएका स्थानीय मित्र थापाले जानकारी दिनुभएको छ। सोही खण्डमा स्तर उन्नतिका काम गरिरहेको शर्मा क्याराभान ओजेबीको जेसीबी मेसिन प्रयोग गरेर पहिरो पन्छाइएको हो। सोही सड़क खण्डको नामदुकमा खसेको पहिरो पनि पन्छाइको लामो समयदेखि रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्। दक्षिण बागलुङको मेरुदण्डा मानिने सड़क अवरूद्ध हुँदा बरिङ गुल्मीको शान्तिपुर पोखरा र काठमाडौँका लागि छुटेका सवारी साधन प्रभावित भएका थिए। कास्कीको अन्नपूर्ण क्षेत्रमा पर्ने हाइक क्याम्प भ्रमण गरी फर्किँदा मोदी किनारमा अलपत्र तीन युवाको सकुशल उद्धार भएको छ। पोखरा सौद खसी बजार बस्ने वर्ष 24 अजित केसी वर्ष 23 युकेश गुरूङ वर्ष 23 कारण लामा करण लामालाई इस्का भेटरको सहायताले सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले बिहिबार बिहान 10:15 उद्धार गरेको हो। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रंगत बरालले तीनजनालाई सकुशल उद्धार गरी पोखरा ल्याउन लागेको जानकारी दिनुभएको थियो। महासफुश्री गाउँपालिकाको वडा नम्बर 9 मोदी नदी किनारमा तीन युवा मंगलबार रातिबाट अलपत्र पर्नु भएको थियो। अप्ठ्यारो भरितलको खोला किनारमा अलपत्र पर्नुभएका उहाँहरूलाई मंगलबार र बुधबार राति नजिकैको ओडामा बास बस्नु भएको थियो। अन्नपूर्ण गाउँपालिका वडा नम्बर 11 छोमरोङको पारिपट्टि बादल डाँडाबाट सिधै फर्किने क्रममा बाटो भुल्दा उहाँहरू अलपत्र पर्नुभएको थियो। युवाहरू रहेको क्षेत्र पोखरा महानगरबाट 70 किलोमिटर उत्तरमा परेको छ। उद्धारका लागि बिहिबार बिहानबाट टोली खटिएका थिए। नेपाली प्रहरीका 2 सशस्त्र प्रहरीकै 9 र नेपाली सेनाका 7 गरी 17 टोली उद्धारमा खटिएको थियो। तनहुँमा एलपी ग्यासको अभाव हुन नदिने स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन तथा आपूर्ति सहजीकरणको पहल थालेका छन्। देशव्यापी रूपमा खाना पकाउने ग्यासको अभाव देखिएको अवस्थामा तनहुँमा पनि समस्या देखिएपछि उद्योग वाणिज्य संघ व्यवसायी नागरिक समाज तथा सरकारवालासँग छलफल गरी ग्यास आपूर्ति सहज बनाउन विभिन्न निर्णय गरिएको छ। शुक्लगण्डक नगरपालिकाका उपप्रमुख कुम्बहादुर विकाका अनुसार सम्बन्धित ग्यास कम्पनीलाई अपर्याप्त आपूर्ति गर्न पत्रचार गर्ने बजारमा उपलब्ध ग्यास प्राथमिकताका आधार अत्यावश्यक उपभोक्तालाई वितरण गर्ने र विद्युतीय इण्डक्सन चुलोको प्रयोग बढ़ाउन प्रोत्साहन गर्ने निर्णय भएको छ। नगरपालिकाले अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न तथा बढ़ी ग्यास भएका उपभोक्ताले अभाव भएका छिमेकीलाई सहयोग गर्न सार्वजनिक आग्रह गर्नुभएको छ। यसैगरी जिल्लाभर ग्यास अभाव देखिएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले पनि बजार अनुगमन र सरकारवालासँग छलफल गरी वास्तविक अवस्था सार्वजनिक गरेको छ। प्रशासनका अनुसार जिल्लामा ग्यासको आपूर्ति निरन्तर र नियमित रहेको छ। बजारमा ग्यास सकिने क्रम त त्रास र अफवाहका कारण आवश्यकता भन्दा बढ़ी संचय गर्ने प्रवृत्तिले अस्वाभाविक चाप बढ़ेको प्रशासनले निष्कर्ष गरेको छ। स्याङ्जाको पुतली बजार नगरपालिका 13 लगातारको वर्षा र वन्यजन्तुको आक्रमणका कारण किसानले लगातार क्षति बेहोरो परेको छ। बिहिबार बिहान अविराल वर्षाका कारण एक किसानको गोठ फत्किँदा 3 चौपाया मारेका छन् भने अघिल्लो दिन चितुवाले कुखुरा फार्ममा पसेर 60 ब्रोइलर कुखुरा नष्ट गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बिहिबार बिहान पुतली बजार 13 हल्ले खोलाका सागर थापाको ढुंगा माटोले बनेको टिनले छाएको दुई तले गोठ अविरल वर्षाका कारण भत्किएको हो। गोठ भत्किँदा भित्र रहेका 6 भैंसी तथा पाड़ा मध्ये 1 भैंसी र 2 पाड़ो पुरिएर मरेका छन्। अन्य 3 भैंसी भने सकुशल रहेको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी पाए लगतै प्रहरी टोली घटनास्थल पुगेको थियो भने थप विवरण संकलन भइरहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपेक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभएको छ। यसअघि बुधबार बिहान सोही नगरपालिका 13 गिजिङ डाँडा स्थित इन्द्र बहादुर गोदारले सञ्चालन गरेको विष्णु कृषि तथा पशुपन्छी फार्ममा चितुवा फसेर कुखुरामाथि आक्रमण गरेको थियो। प्रहरीका अनुसार फार्ममा रहेका 110 ब्रोइलर कुखुरा मध्ये 25 मृत अवस्थामा फेला परेका छन् भने 35 कुखुरा हराएका छन्। हराएका कुखुरा चितुवाले लागेको अनुमान गरिएको छ। 50 कुखुरा भने सुरक्षित रहेका छन्। चितुवाको आक्रमणबाट फार्मको संरचनामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। लगातारको प्राकृतिक विपत्ति र वन्यजन्तुको आक्रमणले किसानको जनधनमा क्षति बढ़दै गएको भन्दै जिल्ला प्रहरी कार्यालय स्याङ्जाले घटनाबारे आवश्यक अनुसन्धान तथा विवरण संकलनको काम जारी रहेको जनाएको छ। सूचना अधिकारी प्रहरी नायब उपेक्षक रमेश दत्त अवस्थीका अनुसार दुवै घटनाको आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाइएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँ तथा माताहत प्रहरी इकाईबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा सर्च एण्ड स्वीप अपरेशन सञ्चालन गरेको छ। लागु औषध नियन्त्रण, अवैध मदिरा नियन्त्रण, शान्ति सुरक्षा, कायम फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत साधनको अनधिकृत प्रयोग नियन्त्रण गर्ने उद्देश्यले गरिएको कार्यवाहीमा 16 शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नियन्त्रणमा लिएका मध्ये अनुसन्धानपछि 4 रिहा गरिएको छ भने 5 फरार प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराएको छ। बाँकी 7 मध्ये थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। स्याङ्जाको गल्याङ नगरपालिका 5 सेती बेडी स्थित कालीगण्डकी नदीमा आएको बाढ़ीका कारण मन्दिरमा फँसेका 2 पुजारीको प्रहरीले सकुशल उद्धार गरेको छ। साउन 20 गतेको अविरल वर्षासँगै नदीको बहाव बढ़ेर बस्ती र मन्दिरमा बाढ़ी परे पसेपछि जोखिममा परेका उहाँहरूलाई प्रहरी टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो। कालीगण्डकी नदीमा आएको बाढ़ीले सेती बेडी क्षेत्रका करिब 15 16 घर र स्थानीय मन्दिरहरू डुबान परेका थिए। वर्षाका कारण नदीको सतह हत्तै बढ़ेर मन्दिर आसपासका क्षेत्रमा जलमग्न भएपछि त्यहाँ रहेका पुजारीहरू बाहिर निस्कन नसक्नु भएको थिएन। बाढ़ीमा मानिस फँसेको जानकारी पाए लगतै प्रहरी चौकी पिढी खोलाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले तत्काल उद्धार कार्य शुरू गरी मन्दिरभित्र थुनिएका 2 पुजारीलाई सकुशल बाहिर निकालेको थियो। उहाँहरूलाई सुरक्षित स्थानमा लगिएको र उहाँले अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। नदीको बहाव अझै बढ़न सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीले स्थानीयलाई सतर्क रहन सूचित गरेको छ। गोर्खा नगरपालिका 11-12 किलो स्थित गोर्खा काली फ्यूल सेन्टर पेट्रोल पम्पमाथिबाट आएको पहिरोले डिस्पेन्सर मेसिन र पार्किङमा राखिएका 5 मोटरसाइकल पुरिएका छन्। बिहिबार बिहान 7 पेट्रोल पम्प भन्दा करिब 50 माथिबाट खसेको प्रहरीले पेट्रोल पम्पको संरचना तथा मोटरसाइकल पुरिएको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनु भएको छ। घटनाको जानकारी पाए लगतै प्रहरी टोली घटनास्थलमा पुगेर सुरक्षा व्यवस्थापन उद्धार तथा पहिरो पछ्याउने काममा जुटेको उहाँले जानकारी दिनुभएको छ। बाट कुनै मानवीय तथा पशु चौपायाको क्षति नभएकोले ठूलो दुर्घटना टरेको प्रहरीले जनाएको छ। पहिरोका कारण पेट्रोल पम्पको सेवा अवरूद्ध हुनुका साथै आसपासको आवाजमा समेत असर परेको छ। थप जोखिम हुन नदिन आवश्यक सतर्कता अपनाइएको प्रहरीले जनाएको छ। हस्त नै खबरसँगै राति 10 बजेको ढोरबारा हाइलाइट सकिएको छ। भोलि बिहान 5:25 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट लक्ष्मी सुनाव विदा हुने आग्रह चाहन्छु। नमस्कार, शुभरात्रि।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
1: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
2: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
0: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आठ हो।
3: पहिला दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: अहिले हतार छ, पछि आउँदै गरौला है।
5: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9856602।
7: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
8: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
7: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
8: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
0: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
0: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
0: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्त्रे बैङ्कको ठिक पारिपत्ती। फोन 0665 90 369।
9: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
10: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
11: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
12: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
9: ए हो र, हस् दाई म आजै जान्छु।
1: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी आठ, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
13: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
14: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
13: हो र, कहाँ छ र त्यस्तो?
14: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
1: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
15: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
1: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
15: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9856602028 र 9901479716
8: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
16: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
11: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
16: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौंडा प्रोपाइटर कीर्तिमान थापा मगर
17: सिधै मयाम चिसापानीबाट काठमाडौँबाट मयाम चिसापानी
14: अनि बीचमा नझर्ने
17: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
14: ए हो र यस्तो सुविधा पनि आइसक्यो र जाम जाम
18: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9825552663
19: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
20: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
19: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्बाया पुन
20: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
19: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
20: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
19: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
20: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
19: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
20: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
19: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ डाक्टर सुस्मिता गुरुङ
20: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
19: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
21: वार्ड आईसीयु एनआईसीयु जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
22: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्युरो फोन 061-590-162-590-163
23: 103.8 अन्तर्मन को आवाज
24: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
25: धोरबाराही हाइलाइट्सको साथमा
26: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौंडा बीपी चोक
25: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304
0: नमस्कार अनि शुभ बिहानी। आज मिति 2083 साल श्रावण महिनाको 22 गते शुक्रबार, तदनुसार सन् 2026 अगस्त 7 तारीक, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको आज नवमी तिथि। रेडियो ध्वरबाराही 103.8 मेगाहर्ज सँगसँगै फेसबुक पेज, वेबसाइट, नेपाली पात्रो र हाम्रो पात्रोबाट एकसाथ प्रसारण भइरहेको ध्वरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। ध्वरबाराही हाइलाइट शुरू गरौं राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरूबाट।

0: कक्षा बाह्रको पूरक परीक्षाको नतिजा सार्वजनिक 81.19% विद्यार्थीलाई ग्रेड प्राप्त, 3 जना परीक्षार्थीको भने परीक्षाफल रद्द। मतदाता नामावली संकलनमा सहजीकरण गर्न स्थानीय तहलाई निर्वाचन आयोगको आग्रह, करदाता प्रोत्साहन उपहार कार्यक्रम आजबाट शुरू हुने, 1 जनाले 10 लाख रूपियाँ जित्ने। प्रतिनिधि सभाको भदौ 15 गते सम्मको सम्भावित कार्यतालिका सार्वजनिक, संसद बैठकमा कालो चस्मा नलगाउन र पोशाकमा उपस्थित हुन सांसदहरूलाई सभामुख डीपी अर्यालको निर्देशन। नेपाली कांग्रेसको आधिकारिकता विवादको मुद्दालाई पुनरावलोकन गर्न सर्वोच्च अदालतको अनुमति, इतर पक्षको राष्ट्रिय भेला नजिकिँदै गर्दा पूर्व सभापति शेरबहादुर देउवा स्वदेश फर्कँदै। कांग्रेसको विवादमा सर्वोच्चको नयाँ आदेश, अब शुरूबाट नै सुनवाई हुने, 1 वर्ष नहुँदै प्रगतिशील लोकतान्त्रिक पार्टी फुट्यो, सांसदसँग झर्किएका गृहमन्त्रीले मागे माफी, मान्छे मार्न नचाहेको ट्रम्पको दावी। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहितको कार्य समितिको वैधानिकता सकिएको निचोड सहितको प्रतिवेदन तयार, कार्यदलमा छलफल नै नगरी अध्यक्षको हातमा प्रतिवेदन पुगेपछि खैला बैला, प्रतिवेदन हेरे पछाडि ओली निकै असन्तुष्ट। बीपी कोइराला क्यान्सर अस्पतालमा अत्याधुनिक तवरको बोन म्यारो प्रत्यारोपणको तयारी, टीम सरकारको सहयोगमा उपकरण खरिद सहित चिकित्सक र नर्सलाई तालिम प्रदान गरिने। स्वास्थ्य बीमा कार्यक्रमलाई नाफा र घाटाको हिसाबले मूल्यांकन नगर्न सरकारसँग कांग्रेस महामन्त्री प्रदीप पौडेलको आग्रह, बजारमा ग्यास नपाए मन्त्रालयमा उजुरी गर्न अनुरोध। रेड नोटिसको सूचीमा रहेका तनहु रिसिङका अमर सिंह नेपाली साउदीबाट फर्किँदा विमानस्थलबाटै पक्राउ, हत्या आरोपमा फरार रहेका नेपाली रेड नोटिस जारी गरेर खोजीको सूचीमा रहेका अपराधी रहेको प्रहरीको दावी, मर्दी हिमाल पदयात्राका क्रममा सम्पर्कविहीन भएका युवाहरूको हिजो सकुशल उद्धार। शैक्षिक परामर्श सम्बन्धी नियमावलीमा आवश्यक संशोधनका लागि सरकार र व्यवसायी प्रतिनिधि बीच वार्ता सम्पन्न, नियमावली संशोधनको प्रस्तावित मस्यौदा तयार पारिँदै। मनसून जन्य विपद व्यवस्थापनमा राष्ट्रिय सभाले सरकारलाई निर्देशन दिने, गृहमन्त्रीले व्यक्त गरेको प्रतिबद्धतालाई प्राथमिकता दिन अध्यक्ष नारायण प्रसाद दाहालको आग्रह। नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व चयन गर्न सफल, अध्यक्षमा शकुन्तला प्रजापति नियुक्त, राष्ट्रिय परिचय पत्र ग्यास आपूर्ति र भूमि आयोगको विषयमा रासोपा तनहुको ध्यान आकर्षण। करार कर्मचारीको व्यवस्थापनका लागि सरकारद्वारा अध्ययन समिति गठन, विस्थापित सुकुम्बासी बालबालिकाको शिक्षा र आवास सुनिश्चित गर्न सर्वोच्चको आदेश। पदाधिकारी नियुक्तिको ढिलाइले चिकित्सा शिक्षाको प्रवेश परीक्षा रोकियो, 60,000 विद्यार्थी प्रभावित, शैक्षिक क्यालेण्डर अनुसार जान अब मुस्किल। राष्ट्रिय परिचय पत्रको सर्भर समस्याले 16 निकायको काम प्रभावित, राजधानी विभागमा हजारौं सेवाग्राहीहरू शास्ति भोग्न बाध्य। कृषि विकास कार्यालय तनहुद्वारा चालू आर्थिक वर्षको कार्यक्रम सार्वजनिक, कार्यालयले 6,59,00,000 बजेट कार्यान्वयन गर्ने। स्याङ्जाको पुतली बजारका किसान वर्षा र चितुवाको प्रकोपका कारण दोहोरो मारमा, वर्षाले गोठ भत्किँदा चौपायमा क्षति, कुखुराको खोरमा चितुवा पोसेर 60 वटा ब्रोइलर कुखुरा नष्ट पारेको प्रहरीको भनाइ। लागू औषध सहित देशैभरिका विभिन्न स्थानबाट हिजो 27 जना पक्राउ, तनहुको म्याग्दी गाउँपालिका 2 जामुनेबाट पक्राउ परेका 2 जनामाथि अनुसन्धान चल्दै। भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय दमौली का वार्षिक कार्यक्रम सार्वजनिक मिल्क एटीएम कार्यक्रम तनहुमा परीक्षण गरिने म्याग्देको उमा चोक सामुदायिक वनलाई गणेशमान सिंह राष्ट्रीय पुरस्कारबाट सम्मान गरिने। तनहुको भीमा नगरपालिका आठ भानुमती च्यान डाँडामा एआई प्रविधिमा आधारित छातीको एक्सरे शिविर सम्पन्न, 276 जना लाभान्वित। निर्मला पन्त प्रकरणमा झर्किएका कारण गृहमन्त्रीद्वारा राष्ट्रिय सभामा माफी तत्कालै माफी। हत्याकाण्डको विषय उठेपछि रुखो शैलीमा प्रतिक्रिया दिएको स्वीकार। पशु रोग नियन्त्रणका लागि नयाँ विधेयक राष्ट्रिय सभामा टेबल। राष्ट्रिय सेवा दललाई नयाँ मोडालिटीमा लैजान कानून बन्दै गरेको कानून मन्त्री सुविता गौतमको भनाई। महिला मन्त्रीको जवाफ, निशुल्क ब्लू बस लैंगिक असमानता बढ़ाउने नीति नभएको स्पष्टोक्ति। निर्मला पन्तबारे संसदमा प्रश्न नउठाउन सांसदहरूलाई गृहमन्त्री सुधन गुरूङको चेतावनी। सर्वोच्चको पुनः परीक्षणले विशेष महाधिवेशनको वैधानिकता र तथ्य थप पुष्टि गर्ने विश्व प्रकाश शर्माको विश्वास। आयोगको निर्णयमा प्रश्न उठाउँदै सर्वोच्चले खोलेको कांग्रेसको मुद्दामा पुनरावलोकन गरिने। ग्यास संकट बीच आयल निगमका कार्यकारी निर्देशकमा नागेन्द्र शाह नियुक्त। दुर्गा प्रसाईलाई सर्वमान्य नेताको जिम्मेवारी दिने धवल शमशेर राणाको भनाई। आशिकाको विरोध खेपेको धादिङ प्रहरी कार्य सम्पादनमा लगातार दोस्रो पटक पनि उत्कृष्ट घोषित। हिमालयन री इन्सुरेन्स इयर कारोबारमा पाउने 4 अर्बको मुद्दा लागेका ऋषि राज मोरसँग 1 करोड़ धरोटी माग। घर जग्गा कारोबारका लागि इजाजत पत्र अनिवार्य गरिने, 21 दिनभित्र अनलाइन आवेदन दिन विभागको आग्रह। विदेशी उपाधिको समकक्षता सेवा अब यूजीसी मार्फत गरिने, 3,000 भन्दा बढ़ी प्रयोगकर्ता दावी। नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि 5 जनाको नाम सर्टलिस्टमा। ग्वारको फ्लाइओभरको पर्खालमा बस ठोकिँदा 1 जनाको मृत्यु, 10 जना घाइते। गोर्खाको 12 किलोमा पहिरो जाँदा पेट्रोल पम्पमा क्षति। नारायणगढ़ बुटवल सड़क विस्तार अन्तिम चरणमा, 2 घण्टामा नै यात्रा गर्न सकिने। अमेरिकासँग वार्ताको विवाद पछाडि होर्मुज स्ट्रेटमा इरान र ओमानको समझदारी। सम्भावित अमेरिकी सैन्य आक्रमण चार्न सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी। अमेरिकासँग ठूलो मात्रामा विशेष प्रकारको हतियारहरू रहेको ट्रम्पको भनाई। भारतमा मूलधारका मीडियाहरूप्रति जनविश्वास गुम्दै गएको प्रतिवेदन सार्वजनिक। र नेपालले अस्ट्रेलियामा आयोजना हुने एक दिवसीय अभ्यास खेलमा न्यूजील्याण्डको ए टोलीसँग प्रतिस्पर्धा गर्ने। हवस् तैनै खबरहरू सँगसँगै आजका लागि धोरबारही हाइलाइट सकिएका छन्। मुख्य समाचार समेटिएको समाचारमूलक यो सामग्री तपाईँलाई कस्तो लागेको छ हामीलाई सल्लाह र सुझाव दिन नभुल्नुहोला। 7 बजे विस्तृत समाचारहरू सहित हामी उपस्थित हुनेछौ। समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म अशोक विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबारही 103.5 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही एफएम टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही एफएम @gmail.com इमेल गर्नुहोस्।
2: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध।
0: शुक्ला गण्डकी नगरपालिका क्षेत्र भित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। यदि कोही कसैले तोकिएको मूल्य भन्दा बढ़ी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22 देखि 23 सम्म, डीएपी रु 49 देखि 50 सम्म र पोटास रु 38 देखि रु 39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
2: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतार हिँदै?
3: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
2: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
3: त्यसो भए कहाँ जाने त कान्छा?
2: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
3: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
4: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
5: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
6: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856011445 र 9856020445।
7: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration. BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
8: साह्रै मिठो पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन पक्कै।
9: यो हो बोनस चाउचाउ।

0: मा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी 7-13 प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560-2279। आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 98510-88461 र सिजन गुरुङ 97045-40900।
3: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता।
4: बत्तीसौ विश्व आदिवासी दिवस 2083 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
3: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026
4: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
3: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
4: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160, सचिव बिर्सना श्रेष्ठ 98461-94378।
5: सधैँ यही आउँदो साउन 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
7: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564142333
6: र 98678-87।

0: Connect your dream. Connect your future. Steel. Connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora. Work in Department Bowen Sunday. Mobile Antanabe Parsati Bottis Charsi Tiranabe. Ro Antanabe Parsati Bottis Shunet Tirata.
2: आमा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
3: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल
2: बीपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया शोरूम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
4: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी चार दुलेगौडा बीपी चोक
3: प्रोपाइटर थान प्रकाश नेउपाने 9556338778 प्रशान्त नेउपाने 9846026925
5: आज पनि भात डढायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
6: यी बुढा कुरै नबुझिक नै त्यस्तै पर्खिने के खाना बनाउनेको व्यथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भो
5: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
6: तिमीलाई पर्खिने बाहेकहरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
7: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9556383507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817
8: हेलो बा
9: कति बन्यो घर अनि ढलान भयो त
10: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
9: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
10: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
11: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
12: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
11: प्रोपाइटर राम भुजेल सम्पर्क 9811905630 र 9746780681
13: 103.8 अन्तर्मनको आवाज
14: दिनको संकेत सधैं बिहानीले गर्छ त्यसैले तपाईँको बिहान शुभ रहोस्

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री र यो कार्यक्रम जय शिव सुन चाँदी पसलद्वारा प्रायोजित रहेको सम्पूर्णमा जानकारी गराउँदै सुन र चाँदीका आकर्षण गरगहना बनाउनु परेमा दुलेगौड़ा रेडियो ढोरबाराही रहेको भवनभन्दा केही घर तल रहेको यही पसलबाट कारोबार गर्नुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। र आज मिति 2083 साल साउन 22 गते शुक्रबार।